0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
2: देख्नु भएन, औषधि हालेको।
1: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
2: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
2: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
2: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
2: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको

0: जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: hello.
1: Let's go. 6.9 inch ko standard display, AI powered camera, 2 years ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik visheshta harule tapai ko man jitcha barambar.
2: Mommy, mala chappal kine paisa dinu ta? तिमलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
3: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
2: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए
3: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
2: किन नि बाबा
3: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
2: हस् बाबा
4: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
5: सम्पर्क मोबाइल 9741031429
6: रेडियो बिहानी समय संकेत यति बेला बिहानको 6 बज्यो

0: शुभ प्रभात। यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईँलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल जेठ 10 गते आइतबार, मे 24 तारीक सन् 2026, नेपाल सम्बत 1146, जेठ शुक्ल पक्षको अष्टमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: कर्जका कारोबारबाट 10 महिनामा 43.5 अर्ब रूपियाँ राजस्व संकलन। कतारमा 36 नेपालीले 2 करोड़ पारिश्रमिक पाएनन्। अध्यादेशबाट पदमुक्त गरिएकालाई नै सरकारको नियुक्ति। उपकुलपति बन्न 218 को आवेदन।
1: कांग्रेसको विवाद, वडा तहसम्मै आफ्नो राजीनामा माग सहितको सवालमा एमाले अध्यक्ष ओलीले आज जवाब दिने। कानून विनय दिएका पूर्व विशिष्टका सुविधा खोज्दै सरकार।
0: आयात भएका सवारी साधन दर्तामा लचकता अपनाइने। क्यान्सरको औषधि अभाव, मनसून जन्ने विपद न्यूनीकरण अभियान शुरू। स्थानीय तहहरू बीमा र पूर्व सतर्कतामा जोड़ दिँदै।
1: अमेरिकासँग सम्झौताको खाका तयार गर्ने इरानको संकेत। मध्य पूर्वमा जारी द्वन्द अन्त्यका लागि अमेरिका र कतार बीच छलफल। इबोला संक्रमित मुलुकबाट अमेरिका प्रवेशमा प्रतिबन्ध।
0: र काभा महिला भलिबलमा किर्गिस्तानलाई हराएसँगै नेपालको सेमी फाइनल सम्भावना बलियो। 6 मिल्स गोल्ड कप फुटबलमा झापालाई हराउँदै उदयपुर सेमी फाइनलमा। लेन्सले पहिलो पटक फ्रेन्च कपको उपाधि जित्यो।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा तातो हावाको लहर चल्ने चेतावनी र अपनाउनु पर्ने सावधानीको प्रसंग।
1: आज र भोलि तराईका धेरै स्थानमा तातो हावाको लहर अर्थात लू चल्ने सम्भावना देखिएकाले विशेष सावधानी अपनाउन सरकारले आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाले हिजो तातो दिन तथा तातो लहर लू सम्बन्धी विशेष बुलेटिन जारी गर्दै आवश्यक सावधानीका लागि अनुरोध गरेको हो। महाशाखाले विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका केही स्थानमा तातो बढ़ने जनाएको छ। अधिकतम तापक्रम 38 डिग्री सेल्सियसदेखि 40 डिग्री सेल्सियससम्म वा सोभन्दा बढ़ी भई अत्यधिक गर्मीको सम्भावना देखिएकाले आवश्यक तयारी गर्न र सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको हो। सतर्कता अपनाउनु पर्ने जिल्लामा कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङ रहेका छन् भने अध्यावधि गर्नुपर्ने जिल्लाहरूमा बैतडी, डडेलधुरा, अछाम, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अर्घखाँची, रूपन्देही र कपिलवस्तु रहेको महाशाखाका मौसमविद रोजन लामिछानेले बताउनुभयो।
3: विशेष गरी सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराईको भूभागहरूमा चाहिँ अलिकति तातो हावाको लहर चल्न सक्ने सम्भावना चाहिँ बढ़ी छ र जुन सुदूरपश्चिम प्रदेशको पहाड र लुम्बिनी प्रदेशको पहाड़ी भूभागहरूमा विशेष गरी तल्लो पहाड़ी चुरेको पहाड़ी भूभागहरूमा चाहिँ अथवा भ्याली खोचहरूमा चाहिँ तातो दिन हुन सक्ने सम्भावना देखिन्छ भने देशको अन्य भूभागहरू छ जस्तै अब कोशी मधेस बागमती गण्डकी कर्णाली प्रदेशको पनि पहाड़ी हिमाली भूभागहरूमा चाहिँ बादल लाग्ने पानी पर्न सक्ने सम्भावना छ। तापक्रम बढे पनि केही समयपछि विशेष गरी अपराह्नपछि चाहिँ ठाट हुन सक्ने सम्भावना चाहिँ देखिन्छ।
1: विभागले तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरूमा थकाई लाग्ने, कमजोरी हुने, बढ़ी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउरिने, चक्कर आउने, बेहोश हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुन सक्ने देखिएकाले सोबाट बस्न पनि अनुरोध गरेको छ। विभागले तातो हावा तथा तातो लहरबाट बस्न, बढ़ी गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा रहने, बाहिर चर्को घाममा नजाने, हल्का सुतीको कपड़ा लगाउने, बाहिर निस्कदा टाउको छोप्ने, टोपी लगाउन सुझाव दिएको यस्तै नियमित पटक पटक पानी तथा झोल पदार्थ, जुस, शर्बत आदि प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिनुपर्ने समेत डाक्टरहरूले सुझाव दिएका छन्। सीआईएनसँग कुरा गर्दै डाक्टर रोशन झाले भन्नुभयो,
4: एउटा कुरा के बुझ्नुपर्छ भने 38 डिग्री सेन्टिग्रेड भन्दा यदि बाहिरी टेम्परेचर बढ़्यो भने हाम्रो शरीरको लागि अनुकूल नहुने रहेछ। 40 डिग्री सेन्टिग्रेड भन्दा बढ़ी टेम्परेचर यदि बाहिरी छ भने त्यस्तोमा निस्किनु हुँदैन। त्यस्तोमा चाहिँ अलि हामी चाहिँ सेड भएकै ठाउँमा घरभित्रै बस्नुपर्छ। अलिकति पातलो खालको कपड़ाहरू लाउनुपर्छ, लुज फिटिङ कपडाहरू लाउनु पर्छ, पानी हाइड्रेसनहरू मेन्टेन गर्नुपर्छ. सो बच्चाहरू स्कुलमा अहिले चाहिँ एसेम्ब्लीमा या कुनै स्पोर्ट्सहरू भइरहेको हुन्छ, बिहान तिनीहरूलाई गेम्स पनि खेलाइरहेको हुन्छ होइन. आजकल त एक्स्ट्रा करिकुलम भनेर विभिन्न किसिमका गेमहरू पनि खेलाउँछन्. त्यसमा चाहिँ अब बाबुहरू आउँदाखेरि भन्छन् आज त तिन चारजना ढल्यो, बाबुलाई पनि गाह्रो भइरहेको हुन्छ. सो यस्तोमा हामीले के भन्छौँ भने गर्मी यदि बाहिरी टेम्परेचर बढिरहेछ भने त्यस्तो अवस्थामा हामीले कि सेड भएको ठाउँमा एसेम्ब्ली गर्नु पर्यो, बच्चाहरूले पानी प्रोपर खाएछ कि छैन, अत्याधिक मात्रामा बच्चाहरूले पानी खानलाई हामीले चाहिँ इन्करेज गर्नु पर्यो. यदि बढी गर्मी छ भने बाटोमा जस्तो बसमा आउँछन्, बसहरू एसी छैन होइन, कतिपय बच्चा हिँडेर स्कुल जान्छन्, त्यस्तो अवस्थामा छाताहरू ओढेर जाने. 40 भन्दा माथि टेम्परेचर छ भने अनलाइन क्लास गरेर भए पनि बच्चाहरूलाई 8-10 दिन चाहिँ बिदा राख्नु नै उत्तम उपाय हो.
5: यसैबीच मनसून जन्य विपदको क्षति न्यूनीकरण गर्न सड़क र सवारी लक्षित मनसून जन्य विपद न्यूनीकरण अभियान शुरू भएको छ. काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजना र नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघको सहकार्यमा गंगोप स्थित नयाँ बसमार्गबाट सो अभियान शुरू गरिएको हो. अभियानको आरम्भ गर्दै काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले यात्रामा मौसम पूर्वानुमानको पूर्ण हेक्का राख्न आग्रह गर्नुभयो. मौसम पूर्वानुमानलाई व्यवस्था गर्दा ठूला दुर्घटना निम्तिने भएकाले नाफा भन्दा पनि मानवीय सुरक्षालाई प्राथमिकता दिन समेत आग्रह गरिएको छ. नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले सार्वजनिक यातायात सुधारका लागि प्रविधिको प्रयोग आवश्यक रहेको समेत बताउनुभयो. उहाँले सवारी साधनमा जीपीएस, अनलाइन टेकिङ र क्यासलेस भुक्तानी प्रणाली तत्काल कार्यान्वयन गरिने समेत बताउनु भएको छ.
0: अब राजनीतिक प्रसंग. गत मंगिरमा सम्पन्न दशौं महाधिवेशनबाट आफ्नो पक्षका पदाधिकारी सहित केन्द्रीय कमिटिमा निकट नेताहरूको वर्चस्व गराउनुभएका एमाले अध्यक्ष ओली 6 महिनामै भारी अल्पमतमा पर्नु भएको छ. पार्टी पुनर्गठनको मुद्दासहित बहुमत पदाधिकारी नेतृत्वमा ओलीको विकल्पको पक्षमा देखिएका छन्. महाधिवेशनपछि ओली पहिलो पटक पार्टी कमिटिभित्र स्पष्ट रूपमा अल्पमतमा पर्नु भएको हो. बहुसंख्यक पदाधिकारी राजीनामाका पक्षमा उभिए पनि ओलीले अध्यक्ष पद नछाड्ने अडान दोहोर्याउँदै आउनु भएको छ. 19 सदस्यीय पदाधिकारीमा 2 बाहेक सबै आफ्नो पक्षकाले जितेका भए पनि जेएनजी आन्दोलन र गत फागुनको निर्वाचन परिणाम लगायत राजनैतिक घटनाक्रमपछि ओली पार्टीभित्र कमजोर बन्नु भएको हो. 4 जेठबाट शुरू भएर शनिबार हिजोसम्म जारी केन्द्रीय सचिवालय बैठकमा 21 फागुनको निर्वाचनको अकल्पनीय हारको जिम्मेवारी लिँदै ओलीले राजीनामा दिएर पार्टी पुनर्गठनको ढोका खोल्नुपर्ने अधिकांश नेताहरूले भन्दै आएका छन्। विकल्प खुला गर्नुपर्ने नेताहरूको मागलाई ओलीले भने अस्वीकार गर्नुभएको छ. सचिवालयको गत शुक्रबार र हिजोको बैठकमा ओलीले आफ्नो पोजिसन सुनाउनुभयो. हिजोको बैठकमा सबैजसो नेताहरूले पुनर्गठनकै लाइन अनुसार बोल्ने क्रम नरोकिएपछि ओलीले नेतृत्व नछाड्ने अडान दोहोर्याउँदै आफूलाई पटक पटक सम्झाउन आवश्यक नभएको टिप्पणी गर्नुभयो. नेतृत्वका विषयमा अहिले नसोच्ने पनि उहाँले बताउनुभयो. नेताहरूले बोलिरहँदा ओलीले निर्देशन गर्न खोजेपछि हिजो उपाध्यक्ष पृथ्वी सुब्बा गुरूङले प्रतिवाद गर्नुभयो, के तपाईँले अरूलाई बोल्नै नदिएर बैठक सक्न लाग्नु भएको हो? बोल्न दिनुहोस्, लागेका कुरा सबैले बोल्न पाउनुपर्छ. बैठकमा गुरूङले प्रतिवाद गर्दै भन्नुभयो, पदाधिकारीमा बोल्न बाँकी 4 सचिव शेरधन राई, भानुभक्त ढकाल, राजन भट्टराई र खगराज अधिकारी हुनुहुन्छ. आज उहाँहरूले बोलिसकेपछि अध्यक्ष केपी शर्मा ओलीले आफ्नो विचार राख्ने नेताहरूले बताएका छन्। यसैबीच नवीकरण भइसकेको सदस्यता पुनः अध्यावधि गर्ने अभियानलाई लिएर नेपाली कांग्रेसको संस्थापन र इतर पक्षको बीच सोलिएको विवाद जिल्ला क्षेत्र हुँदै वडा तहसम्म पुगेको छ. 9-14 असोजमा काठमाडौँमा हुने केन्द्रीय 15 महाधिवेशनका लागि 1 वैशाखदेखि नै क्रियाशील सदस्यता अध्यावधिक अभियान जारी छ. वैशाख मसान्तभित्र अध्यावधिक सक्ने समय सीमा विवादका कारण 21 जेठसम्म बढ़ाइएको छ. सभापति गगन थापाले असहयोग गर्ने पदाधिकारीलाई जिम्मेवारीबाट मुक्त गर्ने चेतावनी समेत दिइसक्नु भएको छ. विराटनगरमा हिजो थापाले पत्रकार संघको जिज्ञासामा असहयोगमा संलग्न जोसुकैलाई जिम्मेवारीबाट हटाइने बताउनुभयो. पार्टीको क्रियाशील सदस्यताको अध्यावधि ओडा कार्य समितिका सभापतिले गर्ने अधिकार छ। इतर पक्षीय खेमामा रहेका ओडा सभापतिहरूले अध्यावधिकमा असहयोग गरेपछि थापाले जिम्मेवारीबाट हटाउने चेतावनी दिँदै नेताहरूलाई त्यसमा सहयोग गर्नको लागि अनुरोध गर्दै आउनु भएको छ। इतर पक्षका नेता डाक्टर शशांक कोइरालाले भने सर्वोच्च अदालतले कांग्रेस फुटाएको टिप्पणी गर्नुभएको छ। संस्थापन इतर पक्षले पोखरामा हिजो गरेको गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै कोइरालाले यस्तो बताउनुभयो। भेलामा कांग्रेस नेता मोहन बस्नेतले वडा सभापतिहरूलाई कार्यवाही नगर्न केन्द्रीय सभापति गगन थापालाई समेत चेतावनी दिनुभयो।
6: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा विपद पूर्व तयारीमा स्थानीय सरकारको लगानी र प्राथमिकता
7: विविधले प्राप्त गर्नु भएको छ, जसले गर्दा उत्तम चाहिँ आर्थिक रूपले एउटा विपद आइसकेपछि जुन मानिसलाई गाह्रो हुन्छ मलाई लाग्छ यसलाई जीवनमा फर्काउन सजिलो हुन्छ।
0: घरजोका कारोबारबाट 10 महिनामा 43.5 अर्ब रूपियाँ राजस्व संकलन। कतारमा 36 नेपालीले 2 करोड़ पारिश्रमिक पाएनन्। अध्यादेशबाट पदमुक्त गरिएकालाई नै सरकारको नियुक्ति। उपकुलपति बन्न 218 को आवेदन लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
9: रामी दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
10: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
11: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
8: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि?
11: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
8: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अब चेस त मेरो धन रहेछ नि।
12: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
13: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
14: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
6: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा कानून विनय दिइएका पूर्व विशिष्टका गाड़ी लगायतका सुविधा खोज्दै सरकार शीर्षकमा खबर प्रकाशित छ। सर्वोच्च अदालतले 14 वर्ष अघि नै भनेको थियो पूर्व विशिष्टहरूलाई कानून बनाएर मात्रै सेवा सुविधाको व्यवस्था गर्नु, तर कानून बिना मन्त्री परिषदको निर्णयका आधारमा मनपरी सेवा सुविधाहरू बाँटिए। कर्मचारीहरूले कानून विपरीत प्रयोग गर्दै आएका सरकारी सवारी साधन फिर्ता गराइसकेको सरकारले अब पूर्व विशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेका गाड़ी समेत फिर्ता गर्ने गृह कार्य थालेको छ। कानून व्यवस्था नै नभई मन्त्री परिषदको निर्णयका आधारमा केही पूर्व विशिष्ट पदाधिकारीले गाड़ी र पीए लगायतका सुविधाहरू लिँदै आएका छन्। सर्वोच्च अदालतले यस्ता सुविधा दिनुपर्ने स्पष्ट कानून बनाउन परमादेश जारी गरिसकेको भए पनि पूर्व राष्ट्रपति र पूर्व प्रधानमन्त्रीहरूले पहुँच तथा मन्त्री परिषदको निर्णयकै आधारमा सरकारी सुविधा उपभोग गर्दै आएका हुन्। त्यस्तै भित्रपृष्ठमा कर तिर्न टिकटकको आलटाल शीर्षकमा खबर प्रकाशित छ भने वैशाखमा 19.5 अर्बले खस्किएर बैंकको कर्जा 52 खर्ब 31 अर्बमा सीमित शीर्षकमा मिलन विश्वकर्माले खबर लेख्नु भएको छ। चालू आर्थिक वर्ष 2082-83 को वैशाख महिनामा वाणिज्य बैंकहरूले कुल कर्जा 19 अर्ब 41 करोड़ रूपियाँले घटेको छ। नेपाल बैंकर्स संघको तथ्याङ्क अनुसार वैशाख मसान्तसम्ममा बैंकहरूले कुल कर्जा 52 खर्ब 31 अर्ब 53 करोड़मा सीमित छ। अघिल्लो महिना चैत्र मसान्तसम्ममा कुल कर्जा प्रभाव 52 खर्ब 50 अर्ब 94 करोड़ रूपियाँ थियो। अघिल्लो महिनाको तुलनामा चैतमा भने 77 अर्ब 79 करोड़ रूपियाँले कर्जा प्रभाव बढ़ेको थियो। त्यस्तै मन्त्री फेरिए पछि हेटौड़ा कपड़ा उद्योगको चर्चा शीर्षकमा अर्को खबर छ भने 14 महिनादेखि तलब नपाएपछि उदयपुर सिमेन्टमा आन्दोलन शीर्षकमा पनि खबर छ। त्यस्तै भित्रपृष्ठमा ताप्लेजुङमा बाढ़ीले लिम्बुनी पुल बगायो यातायात ठप्प शीर्षकमा खबर छ भने बाढ़ीले 200 भन्दा बढ़ी भेड़ा बेपत्ता पारेको खबर पनि प्रकाशित छ।
16: क्यान्सर औषधि र सलाइनको अभाव हिमोली रहेका सयौं बिरामी प्रभावित शीर्षकमा दिनेश गौतमले अन्नपूर्ण पोस्ट दैनिकमा लेख्नु भएको छ। क्यान्सर निको पार्ने आशामा नियमित औषधि उपचार किमोथेरापी ग्राइरहेका बिरामी अहिले रोगसँग मात्र होइन औषधि अभावसँग पनि लड़िरहेका छन्। बजारमा क्यान्सर रोगको उपचारमा प्रयोग हुने प्लाटिनम समूहका अत्यावश्यक औषधिहरू कार्बोप्लाटिन सिसप्लाटिन र अक्सालिप्लाटिनका साथै स्लाइन औषधिको समेत अभाव देखिएको छ। अत्यावश्यक औषधिको अभावले मुलुकभरका क्यान्सरका सयौं बिरामीको उपचार प्रभावित भएको क्यान्सर रोग विशेषज्ञहरू बताउँछन्। पाटन अस्पतालका मेडिकल अन्कोलोजिस्ट डाक्टर अरूण साईका अनुसार औषधि अभावले मुलुकभरका सयौं क्यान्सर बिरामीहरूको नियमित उपचार प्रक्रिया केमोथेरापी साइकल रोकिएको छ, जसले गर्दा बिरामीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ। उपचार मध्ये 60-40% क्यान्सरका बिरामी प्रभावित भएका क्यान्सर रोग विशेषज्ञहरूको भनाई रहेको छ। आर्थिक कारोबार दैनिकमा वैशाखसम्म 17 अर्ब 78 करोड़ आयो अनुदान 5 वर्ष यताकै धेरै शीर्षकमा कौशिला कुंवरले लेख्नु भएको खबर छापिएको छ भने आयात भइसकेका सवारी साधन दर्तामा लचकता अप्नाइने बारेमा दिपेन्द्र थापाले लेख्नु भएको छ। सरकारले देशभर नयाँ सार्वजनिक सवारी साधनको दर्ता प्रक्रिया तत्कालका लागि बन्द गरेको छ। सार्वजनिक यातायात व्यवस्थापनलाई प्रभावकारी सुरक्षित र भरपर्दो बनाउने भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले यो निर्णय गरेको हो। नेपाल चेम्बर अफ कमर्सले सार्वजनिक सवारी साधनको नयाँ दर्ता रोक्का गर्ने सरकारको निर्णयप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कान्तिपुर दैनिकमा राष्ट्रिय मुद्दामा रासोपा मौन प्रतिपक्ष आक्रमक शीर्षकमा जयसिंह महराले लेख्नु भएको खबर छ। अघिल्लो प्रतिनिधि सभामा सानो संख्यामै हुँदा पनि रासोपा सांसदले राष्ट्रिय मुद्दालाई खरो तरिकाले उठाउने गरेका थिए, तर अहिले उनीहरू यस्ता सवालमा मौन देखिएका छन्। अर्को खबर सरकारलाई उद्यमीको प्रश्न, उद्योग सञ्चालन गर्नु पाप हो शीर्षकमा यज्ञ बन्जारेले लेख्नु भएको छ। यतिखेर सबैतिर चर्चामा रहेको यो अभिव्यक्तिप्रति संसदको अर्थ समितिमा देउराली जनता फार्मास्युटिकल्सका कार्यकारी निर्देशक एवं नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष हरिभक्त शर्माले बताउनु भएको छ। 3 दशकदेखि उत्पादनमूलक उद्योग सञ्चालन गरिरहेका र अर्थतन्त्र सुधारका लागि निरन्तर लागिरहेका शर्माको भनाई रहेको छ, पूर्व जन्ममा हामीले ठूलै पाप गरेका रहेछौं र यस जन्ममा उद्योग खोलेका रहेछौ, अहिले त केही गरेका छैनौं, पूर्व जन्ममा भ्रम लुट नै गरेका रहेछौ र अहिले उद्योग चलाइरहेका छौं भनेर उहाँले प्रतिक्रिया दिनुभएको छ। भित्रीपन्नामा घर जग्गा कारोबारबाट 10 महिनामा 43.5 अर्ब रूपियाँ राजस्व संकलन भएको बारेमा सीमा तामाङले लेख्नु भएको छ। चैतको तुलनामा वैशाखमा समग्र घर जग्गा कारोबार घट्यो। चैतमा 1,76,771 पटक घर जग्गा कारोबार हुँदा वैशाखमा 1,69,538 पटक कारोबार भएको खबरमा उल्लेख गरिएको छ। 54 दिनमा छापिसकिएला पाउने 16 लाख लाइसेन्स शीर्षकमा विमल खतिवड़ाले लेख्नु भएको पनि खबर छापिएको छ। उत्तिकै छ सामुदायिक रेडियोको मोह शीर्षकमा लक्ष्मण दर्नालले आजको गोर्खापत्र दैनिकमा लेख्नु भएको छ। नेपालमा सामुदायिक रेडियो प्रसारणको थालनी भएको 30 वर्ष पूरा भएको छ। दक्षिण एसियाली मुलुकहरूमा नागरिकको स्वामित्वमा एफएम फ्रिक्वेन्सी मोडुलेशन रेडियो सञ्चालन गर्नेमा नेपाल पहिलो देश हो। 2054 सालमा स्थापना भएको सामुदायिक रेडियो सगरमाथाले हिजो 30 वर्षीय उत्सव मनाएको छ। एफएम रेडियो प्रसारणको 30 वर्ष पुग्दा सार्वजनिक सूचना सञ्जालका माध्यमको व्यापक प्रयोग भइरहे पनि सामुदायिक रेडियोहरूको महत्व र आवश्यकतामा कमी नदेखिएको सरोकार वालाहरूको भनाइरहेको छ। बारीले बगायो निर्माणाधीन पुल, पहिरोमा 218 भेडा बेपत्ता शीर्षकमा सुजन बज्राचार्यले खाँदबारीबाट र चन्द्र पान्ताकले र राधा लुइटेलले ताप्लेजुङबाट लेख्नुभएको खबर छापिएको छ। कान्तिपुर दैनिकको भित्रीपन्नामा अध्यादेशबाट पदमुक्त गरिएकालाई नै सरकारले दियो पुनः नियुक्ति शीर्षकमा सुदीप कैनीले लेख्नु भएको छ। सरकारले अध्यादेश मार्फत पदमुक्त गरिएका विश्वविद्यालयका पदाधिकारीलाई नै निमित्तमा नियुक्त गर्ने जिम्मेवारी दिएको हो। एकैचोटि सबै पदाधिकारी पदमुक्त गर्दा कामकाज ठप्प हुन थालेपछि सरकारले अर्को नियुक्ति वा व्यवस्था नभएसम्म भन्दै जिम्मेवारी तोक्न थालेको हो। सरकारले विश्वविद्यालयका ऐन संशोधन गर्दै पदाधिकारीहरूलाई पदमुक्तको पत्र दिएको थियो भने फेरि तिनैलाई निमित्त को जिम्मेवारी दिन थालेपछि प्राज्ञहरू कानून विधि र प्रक्रियामा प्रश्न गर्न थालेका छन्। उपकुलपति बन्नका लागि 218 आवेदन परेको छ। कतारमा 36 नेपालीले 2 करोड़ पारिश्रमिक अझै नपाएको बारेमा होम कार्कीले लेख्नु भएको छ। कतारमा 36 नेपाली श्रमिकले 8 महिनाको करिब 2 करोड़ रूपियाँ पारिश्रमिक पाएका छैनन्। तलब भत्ता दिलाउन माग गर्दै उनीहरू नेपाली दूतावास र स्थानीय श्रम कार्यालयमा धाइरहेका छन्। कतारीको एकल स्वामित्वमा रहेको इन्टरटेक्टा कतार डब्ल्यूएलएलले 8 महिनाको तलब भत्ता, ओभरटाइम र खानपान बापतको रकम नदिएको नेपालीहरूको गुनासो छ।
17: साझा खबरमा अब विदेशका खबर। अमेरिका र इरान बीच सम्झौताका लागि 14 बुँदे ढाँचालाई अन्तिम रूप दिने बताइएको छ। इरानी विदेश मन्त्रालयका अनुसार 14 बुँदाहरू मिलाएर एक प्रकारको सम्झौताको खाका मस्यौदा तयार गर्न लागिएको बताइएको हो। इरानी अधिकारीहरूले अमेरिकासँगको वार्तामा तेहरानले द्रुत सफलताको कम अपेक्षा गरेको बताएका छन्। इरानको विदेश मन्त्रालयका प्रवक्ताले तेहरान र वाशिङटन बीचको मध्यस्थकर्तामा हुने वार्ताका लागि गहिरो मतभेद रहेको बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले बताएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्प र कतारी अमीर शेख तमिम बिन हमाद अल थानी बीच टेलिफोन संवाद भएको छ। अमीरको प्रशासनिक कार्यालयले दुवै बीच मध्यपूर्वको तनाव रोक्न र अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्न पाकिस्तानको नेतृत्वमा कूटनीतिक प्रयासमा भइरहेका छलफलका बारेमा केन्द्रित भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्। र अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले पूर्वी तथा मध्य अफ्रिकामा फैलिएको इबोला प्रकोपका कारण अस्थायी प्रवेश प्रतिबन्ध लागू गरेको जनाएको छ। विस्थापित प्रतिबन्ध अमेरिकी मानव स्वास्थ्य विभागद्वारा जारी गरेको अन्तरिम नियम अनुसार लागू गरिने बताइएको हो। नयाँ नियम अनुसार विगत 21 दिनभित्र कंगो, युगाण्डा वा दक्षिण सुडानमा रहेका व्यक्तिलाई अस्थायी रूपमा संयुक्त राज्य अमेरिकामा प्रवेश गर्न प्रतिबन्ध लगाइनेछ।
16: साझा खबरमा अब खेल खबर। किर्गिस्तानलाई सोझो सेटमा हराएसँगै नेपालले काभा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनल सम्भावना बलियो बनाएको छ। हिजो त्रिपुरेश्वर स्थित कबाड हलमा भएको खेलमा नेपालले किर्गिस्तानलाई 3-0 सेटमा हराएपछि समूह एमा 3 अंक बटुल्यो। मिड ब्लकर सुमित्रा रेग्मी चम्किएपछि नेपालले सहज जित निकालेको हो। सुमित्रा नै खेलको प्लेयर अफ द म्याच चुनिनुभयो। शुरूबाटै किर्गिस्तानमाथि हावी भएको नेपालले 25-18, 25-20 र 25-13 जित निकालेको हो। उदयपुरको ब्रदरहुड फुटबल क्लब 6 मिल्स गोल्ड कप फुटबल प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेको छ। विराटनगर जुट मिलको खेल मैदानमा हिजो भएको उद्घाटन खेलमा झापाको कन्काई स्पोर्टिङ क्लबलाई सडन डेथमा 6-5 पराजित गर्दै उदयपुरले अन्तिम 4 यात्रा तय गरेको हो। र लेन्सले पहिलो पटक फ्रेन्च कप उपाधि उचालेको छ। हिजो बिहान भएको फाइनलमा लेन्सले फ्रेन्च लीग 1 प्रतिद्वन्दी निसलाई 3-1 हराएको हो। लेन्सले क्लब इतिहासमा फ्रेन्च लीग जितेको यो पहिलो पटक हो। टोलीले सन् 1999 पछि पहिलो पटक ठूलो उपाधि उचाल्न सफल भएको हो।
17: भूकम्प लगायतका विपदबाट बच्नका लागि स्थानीय सरकारको चासो। रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
18: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
19: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
20: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
13: साझा खबरमा अब विपदबाट बस्ने र बचाउने स्थानीय सरकारको अभियानको कुरा. बाढ़ी, पहिरो, भूकम्प लगायतका विपदबाट बचाउनका लागि स्थानीय तहले बीमा र पूर्व सतर्कतालाई एकसाथ अघि बढ़ाउन थालेका छन्. बाँके जिल्ला बाढ़ी, दुवान, आगलागी र भूकम्प जस्ता विपदको उच्च जोखिममा छ. नेपालगंज उपमहानगरपालिकाले नेपालमै पहिलो पटक आवासीय बीमा कार्यक्रम शुरू गरेपछि जोखिम क्षेत्रमा रहेकालाई सजिलो भएको छ.
20: नेपालगंज सात गगनगंजकी 48 वर्षीय लीला आचार्यको माटोको घर गत वर्षको लगातारको पानीपछि भत्किन शुरू भयो. बाढ़ी, डुबान र सम्भावित भूकम्पको जोखिममा रहेको घरको उहाँले आवासीय बीमा गराएका कारण घर भत्किएपछि क्षति भएको 2,32,900 रूपियाँ प्राप्त गर्नुभएको छ.
21: वाडाबाट सिफारिस लिएर फेरि उहाँ पुगे नगरपालिका, यस्तो भयो भनेर, अनि नगरपालिकाबाट फेरि बिमामा गएर त्यहाँका सरलाई लिएर देखाइन्, सरले हेरेर जानुभयो.
20: नेपालगंज उपमहानगरपालिका ले गत वर्षदेखि वडा नम्बर 3 र 7 मा आवासीय बीमा कार्यक्रम शुरू गरेको हो. हालसम्म 184 परिवार यस कार्यक्रममा सहभागी भइसकेका छन्. राष्ट्रिय बीमा कम्पनी मार्फत गरिएको बीमाको वार्षिक प्रिमियम उपमहानगरपालिकाले नै तिरिरहेको छ. कार्यक्रम अन्तर्गत प्रत्येक घरलाई 15,00,000 रूपियाँसम्मको बीमा सुरक्षा उपलब्ध गराइएको छ. नेपालगंज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट:
7: दुई वर्ष अगाडि नेपालमै पहिलोपल्ट अत्यन्त जोखिममा रहेका रेजिडेन्सियल, विशेष गरी आवासीय चाहिँ बीमा चाहिँ हामीले सञ्चालन गरेका थियौँ. के अरे, सर्वेक्षणले पनि टिम नेपालगंज उपमहानगरपालिकामा अत्यन्त घना बसिरहेको, वडा नम्बर 3 र 7 जोखिममा रहेको कारण पहिलो लाभ गराई चाहिँ हामीले अविरल वर्षाका कारण पोहोर साल घर क्षति भइसकेपछि विभिन्न मुचुक्का गराएर बीमा कम्पनीले पनि हाम्रो प्राविधिक वडाले सबैले यसलाई हाम्रो राष्ट्रिय बीमा संस्थानसँग जुन किसिमको 2,32,000 रुपियाँ, यहाँ 2,32,900 रुपिज वालले चाहिँ उहाँले विविधले प्राप्त गर्नुभएको छ. जसले गर्दा उत्तम सिंह आर्थिक रूपले एउटा विपद आइसकेपछि जुन मानिसलाई गाह्रो हुन्छ, मलाई लाग्छ यसलाई जीवनमा फर्काउन सजिलो हुन्छ.
20: नेपालगंजमा मात्र होइन, अब यो कार्यक्रम बाँकेकै कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र नरेनापुर गाउँपालिकासम्म विस्तार गर्ने तयारी भइरहेको छ. खजुरामा त घर छनौटको प्रारम्भिक काम समेत शुरू हुन लागेको छ. विपद जोखिम न्यूनीकरणका लागि बीमा मात्रै होइन, विद्यालय स्तरमा भूकम्प आएको समयमा कसरी सावधानी र उद्धार लगायतका प्रक्रिया शुरू गर्ने भन्ने बारेमा अभ्यास पनि सञ्चालन भइरहेको छ. नेपालगंज 10 स्थित शारदा आधारभूत विद्यालयमा विद्यार्थीहरूले साइरन बज्दा सुरक्षित रूपमा बाहिर निस्कने, घाइतेको उद्धार गर्ने र प्राथमिक उपचार गर्ने अभ्यास गरेको प्रधानाध्यापक हरिप्रसाद पोखरेल बताउनुहुन्छ.
22: यदि जहाँ छ त्यही नै सुरक्षित तरिकाले टाउको जोगाएर बस्ने, सुरक्षित हुने, जमिन हल्लिन छाडेपछि अवस्था मूल्याङ्कन गरेर बिस्तारै कुनै संरचनाहरू भत्कन सक्ने अथवा फस्न सक्ने, जोखिम नभएको ठाउँमा जाने, खुला ठाउँमा जाने भन्ने अभ्यास हामीले गराएका छौँ. सर्च एन्ड रेस्क्यू टिम, प्राथमिक उपचार टिम बनाएका छौँ विद्यार्थीहरूको. सामान्य प्राथमिक उपचार पट्टीहरू बाँध्ने, रगत बग्न रोक्ने सम्मका कामहरू हामी विद्यार्थीहरूलाई अभ्यास गराएका छौँ.
20: नेपालगंजको रानी तलाउ नजिकै रहेको महेन्द्र माध्यमिक विद्यालय भवनलाई रेट्रोफिटिङ गरी भूकम्प प्रतिरोधी बनाइएको छ. विपद जोखिम बढ्दै जाँदा पूर्व तयारी, सचेतना र बीमा जस्ता कार्यक्रमले नागरिकलाई सुरक्षित र आत्मनिर्भर बनाउने भन्दै स्थानीय सरकारले बीमा कार्यक्रमलाई प्राथमिकताका साथ अघि सारेका छन्। निशु जोशी, CIN, कृष्ण सार एफएम, नेपालगंज, बाँके.
13: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक.
23: घर जग्गा कारोबारबाट 10.5 महिनामा 43.5 अर्ब रूपियाँ राजस्व संकलन. कतारमा 36 नेपालीले 2 करोड़ पारिश्रमिक पाएनन्. अध्यादेशबाट पदमुक्त गरिएकालाई नै सरकारको नियुक्ति. उपकुलपति बन्न 218 को निवेदन.
13: कांग्रेसको विवाद ओडा तहसम्मै. आफ्नो राजीनामा माग सहितको सवालमा एमाले अध्यक्ष ओलीले आज जवाफ दिने. कानून विनय दिएका पूर्व विशिष्टका सुविधा खारेज गर्दै सरकार.
23: आयात भएका सवारी साधन दर्तामा लचकता अप्नाइने. क्यान्सरको औषधि अभाव. मनसून जन्य विपद न्यूनीकरण अभियान शुरू. स्थानीय तहहरू बीमा र पूर्व सतर्कतामा जोड़ दिँदै.
13: अमेरिकासँग सम्झौताको खाका तयार गर्ने इरानको संकेत. मध्यपूर्वमा जारी द्वन्द अन्त्यका लागि अमेरिका र कतार बीच छलफल. इबोला संक्रमित मुलुकबाट अमेरिका प्रवेशमा प्रतिबन्ध.
23: र काबा महिला भलिबलमा किर्गिस्तानलाई हराएसँगै नेपालको सेमी फाइनल सम्भावना बलियो. छैठौं मिल्स गोल्ड कप फुटबलमा झापालाई हराउँदै उदयपुर सेमी फाइनलमा. लेन्सले पहिलो पटक फ्रेन्च कपको उपाधि जित्यो.
16: साझा खबरको अन्त्यमा कार्टुन हामीले यी हिमालय टाइम्समा महेश बस्ताकोटीले चसक्क शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी जो अहिले एमालेको सदस्यता प्राप्त गर्न सफल हुनुभयो। पूर्व राष्ट्रपति राजनीतिमा आउने नआउने सक्रिय हुने नहुने भन्ने विषयमा विभिन्न विवाद र संवादहरू चलेका थिए। स्वयं एमाले अध्यक्ष ओली नै पूर्व राष्ट्रपति भइसकेको व्यक्ति पार्टीमा सक्रिय हुन नहुने विचार राख्नुहुन्थ्यो तर पछिल्लो समयमा पार्टीको सदस्यता भण्डारीलाई दिने बेलामा अध्यक्ष ओलीले नै प्रस्ताव गर्नुभयो र सदस्यता पनि पाउनुभयो। यहाँ पूर्व राष्ट्रपति भण्डारी जस्ता देखिने व्यक्ति अगाडि सड़कमा हिँड्दा हिँड्दै एकजना व्यक्तिले केही प्रश्न गरेपछि आक्रोशित भएको जस्तो देखाइएको छ। माथि यस्तो लेखिएको छ, पूर्व राष्ट्रपति भनेर हेप्नी होच्याउनी पार्टीको सदस्य भइसकेको थाहा छैन।
23: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम युवा चौतारी प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: समृद्ध नेपालका लागि स्वस्थ कर्मठ र उद्यमी युवा नमस्कार। कार्यक्रम युवा चौतारीमा तपाईँलाई हार्दिक स्वागत छ। म दीपक आचार्य
2: अनि म सन्तोष रावल।
1: यो कार्यक्रम नेपाल सरकार युवा श्रम तथा रोजगार मन्त्रालय राष्ट्रिय युवा परिषद संघको सहकार्यमा सामुदायिक सूचना नेटवर्क CIN ले उत्पादन तथा प्रसारण गर्दै आएको छ।
2: हरेक महिनाको 10 र 25 गते बिहान 6:30 बजेदेखि सोही दिन बेलुका 8 बजेपछि पुनः प्रसारण हुने कार्यक्रम युवा चौतारी देशभरमा रहेका विभिन्न सामुदायिक रेडियोले पनि प्रसारण गर्छन् भने CIN को युट्युब CIN च्यानल, फेसबुक CIN खबर, टिकटक CIN साझा खबरमा पनि सुन्न सकिन्छ।
1: युवा सशक्तिकरण, अवसर, उद्यमशीलता र सफलता सम्बन्धी विभिन्न सामग्री प्रसारण हुने कार्यक्रम युवा चौतारीको आज 8 भाग हो। आजको कार्यक्रममा राष्ट्रिय युवा परिषदद्वारा भए गरेका काम कारवाहीको बारेमा जानकारी र जेठ 8 गतेदेखि 11 गतेसम्म SOS हर्मन माइनर स्कूल सानो ठिमीमा सञ्चालन भइरहेको संयुक्त राष्ट्र संघीय नमूना महासभा अभ्यास कार्यक्रमको बारेमा विशेष प्रस्तुति गर्नेछौ।
2: राष्ट्रिय युवा परिषदको वार्षिक कार्यक्रम अन्तर्गत संयुक्त राष्ट्र संघीय नमूना महासभा अभ्यास कार्यक्रम जेठ 8 गतेदेखि 11 गतेसम्म SOS हर्मन माइनर स्कूल सानो ठिमीमा सञ्चालन भइरहेको छ। उक्त कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि साझेदार संस्थाका रूपमा ग्लोबल हेल्प फाउन्डेशन र वात्सल्य सदन रहेका थिए। 4 दिनसम्म सञ्चालन हुने यस कार्यक्रमका लागि साझेदार संस्थाहरूबाट 100 भन्दा बढीको सहभागिता रहेको छ। साथी सन्तोष गन्धर्वको रिपोर्ट।
3: राष्ट्रिय युवा परिषदले अमेरिकी संसद अभ्यास कार्यशाला शुरू गरेको छ। भक्तपुरमा 4 दिन चल्ने कार्यशालामा 150 जना युवाहरूको सहभागिता रहेको छ। उद्घाटन कार्यक्रमको प्रमुख अतिथि परराष्ट्र मन्त्री शिशिर खनालले सरकारले युवाका सवालमा गम्भीरता देखाएकाले वर्तमान समस्या समाधानमा कुनै कसर बाँकी नराख्ने बताउनुभयो। उहाँले युवाले देशको विकास, सुशासन, समृद्धि र परराष्ट्र नीतिमा योगदान गर्ने बताउनु भएको छ।
4: अन्तर्राष्ट्रिय सम्बन्ध र बहुपक्षीय कूटनीतिक अभ्यासमा चासो दिएर उपस्थित हुनुभएका उत्साही युवाहरू देख्दा म स्वयं पनि निकै उत्साहित भएको छु। यहाँहरूको युवा मन, युवा सोच र नव परिवर्तनकारी अभियानले मुलुकको आर्थिक, सामाजिक रूपान्तरण, सुशासन र अन्तर्राष्ट्रिय साख वृद्धिमा समेत भूमिका खेल्नेछ भन्ने विश्वास म राख्दछु। यहाँ उपस्थित सम्पूर्ण मित्रहरू, वर्तमान सरकार युवाहरूको अदम्य साहस, योगदान र आकांक्षाको जगमा बनेको छ। सम्मान्य प्रधानमन्त्री लगायत मन्त्री परिषदका अधिकांश सदस्यहरू युवा उमेर समूहभित्रकै हुनुहुन्छ। सम्पूर्ण जनसंख्या पनि युवाहरूको बाहुल्यता छ। नेपालको मिडियन एज नै 26 वर्षको छ 2021 जनगणना अनुसार। जनसांख्यिक लाभांशको यो अवस्थामा मुलुकको राजनीतिक र प्रशासनिक मात्र होइन आर्थिक र सामाजिक शक्ति समेत युवाको हातमा रहेको यो निर्णायक घडीमा म तपाईँ सबै युवा साथीहरूलाई हार्दिक बधाई पनि भन्न चाहन्छु। युवाहरूको अपेक्षा र हितलाई केन्द्रमा राखेर यो सरकार क्रियाशील रहेको छ र रहनेछ। युवाहरूको क्षमता विकास गर्न, राष्ट्र निर्माणका हरेक प्रयासहरूमा युवा सहभागिता सुनिश्चित गर्न र त्यसको न्यायोचित फल वितरण गर्न हामी प्रतिबद्ध छौं। हाम्रा प्रयासहरूमा तपाईँहरूको साथ र सहयोग रहनेछ भन्ने कुराको पनि मैले विश्वास लिएको छु। हामीले देखेका छौं जुन देशले युवाहरूको सीप, जाँगर र सृजनशीलतालाई राष्ट्रिय नीति र विकासमा समेटेको छ ती मुलुकहरू सुशासन र समृद्धिको शिखरमा छन्। हामी पनि विकासको त्यही पथ छान्न चाहन्छौ जुन युवाहरूको सक्रियता र नेतृत्वले कोरेको होस्। त्यो यात्रा शुरू भइसकेको छ तर यसका लागि युवाहरूको चौतर्फी क्षमता विकासमा थप जोड़ दिनुपर्ने पनि देखिन्छ। हामी प्राविधिक, आर्थिक, राजनैतिक, सामाजिक, कूटनैतिक लगायत हरेक क्षेत्रमा युवाहरूको क्षमता विकास गर्न सार्थक सहभागिता सुनिश्चित गर्न चाहन्छौ। त्यसको एउटा खुट्किलो आजको कार्यक्रम पनि हो। आजको विश्व राजनीति तीव्र रूपमा परिवर्तन भइरहेको छ। शक्ति सन्तुलनमा आएको परिवर्तन, बहुध्रुवीयताको उदय, जलवायु परिवर्तन, प्रविधि केन्द्रित प्रतिस्पर्धा, र घनीभूत बन्दै गएका द्वन्द्वहरूले अन्तर्राष्ट्रिय प्रणालीहरूलाई अझै जटिल बनाउँदैछन्। रूस युक्रेनको युद्धले युरोपको सुरक्षा संरचना मात्रै होइन सम्पूर्ण विश्वको ऊर्जा आपूर्ति, खाद्य सुरक्षा र आर्थिक स्थायित्वमा गहिरो प्रभाव पारेको छ। हाम्रो भान्साहरू महँगिएका छन्, विकास निर्माणका कार्यहरू पनि प्रभावित हुन थालेका छन्। सबैभन्दा महत्वपूर्ण कुरा, झण्डै 20 लाख नेपालीहरू कार्यरत रहेको खाड़ी क्षेत्रमा उत्पन्न तनावले त्यहाँ रहेका नेपालीहरूको जीव ज्यान र रोजगारी जोखिममा परेको छ। उहाँहरूको सुरक्षालाई उच्च प्राथमिकता दिएर नेपाल सरकारले आवश्यक कूटनीतिक पहल र प्रयत्नहरू गरिरहेको छ। तपाईँहरूलाई थाहै छ, नेपालको अर्थतन्त्र विदेशमा बस्ने नेपालीहरूले पठाउने रेमिटेन्समा आधारित छ। मध्यपूर्वको वर्तमान संकट थप गहिरिँदै जाने हो भने त्यहाँ रहेका लाखौं नेपालीहरूलाई उद्धार गर्नुपर्ने पनि हुन सक्छ। साथै त्यसले नेपालको अर्थतन्त्रमा पनि अकल्पनीय र दीर्घकालीन प्रभाव पार्न सक्दछ।

0: संकटको समाधानको राष्ट्रिय योजना र प्रतिबद्धता आजको आवश्यकता हो। हामी शान्तिका अग्रदूत बुद्धको भूमिबाट आह्वान गर्दछौ, द्वन्द्व र युद्धको समाधान शस्त्रबाट होइन संवाद र कूटनीतिबाट मात्रै सम्भव छ। वार्ता र कूटनीतिक पहलबाट हरेक विवादको समाधान निस्किन्छ भन्ने हाम्रो विश्वास रहेको छ। यसका लागि संयुक्त राष्ट्रसंघको सक्रिय सृजनात्मक र सार्थक भूमिका रहन सक्छ। संयुक्त राष्ट्रसंघ शान्ति सुरक्षा विकास र मानव मर्यादाको संरक्षणको लागि स्थापना गरिएको विश्वको सबैभन्दा महत्वपूर्ण बहुपक्षीय संस्था हो। संयुक्त राष्ट्रसंघ समकालीन विश्व व्यवस्थामा विश्वव्यापी शान्ति सामूहिक सुरक्षा र बहुपक्षीयताको सर्वोच्च एवं अपरिहार्य आदर्श स्तम्भ हो। संयुक्त राष्ट्रसंघमा नेपालको भूमिका तथा सहभागिता क्रमशः विस्तार हुँदै गएको छ। हाल नेपालले पहिलो पटक संयुक्त राष्ट्रसंघको प्रमुख अंग मध्ये आर्थिक तथा सामाजिक परिषद एकोसकको अध्यक्षको जिम्मेवारी निर्वाह गर्दै आएको छ। विश्वव्यापी विकास सहकार्यलाई अगाडि बढाउने महत्वपूर्ण मंचको रूपमा रहेको एकोसकको नेतृत्व गर्नु नेपालको लागि गौरवको विषय हो। यो दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता होस् या मानव अधिकार रक्षाका लागि गरेका प्रयास हुन्, नेपालले संयुक्त राष्ट्रसंघका सबै आधार स्तम्भहरूको रक्षाको लागि प्रयासहरू गरिरहेको छ। त्यस्तै नेपाल सन् 2023 देखि 2026 सम्मको लागि अति कम विकसित मुलुकहरूको विश्वव्यापी समन्वय ब्यूरोको अध्यक्षको भूमिकामा पनि रहेको छ। यसका अतिरिक्त नेपालले संयुक्त राष्ट्रसंघका अन्य विभिन्न निकायहरूमा समेत नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ। अन्तर्राष्ट्रिय समुदायले नेपालप्रति राखेको विश्वास भरोसा र सम्मानलाई यसले प्रतिबिम्बित पनि गर्दछ। नेपालका लागि संयुक्त राष्ट्रसंघ जलवायु न्याय हिमाली क्षेत्रसँग सम्बन्धित मुद्दा तथा भूपरिवेष्टित विकासशील राष्ट्रहरूको अधिकार लगायत विषयमा आवाज उठाउने महत्वपूर्ण मंच पनि हो। भविष्यमा संयुक्त राष्ट्र संघीय प्रणाली मार्फत राष्ट्रिय हितको प्रवर्धन गर्न तथा विश्वव्यापी सहकार्यलाई सुदृढ बनाउन तपाईँहरू जस्ता सक्षम प्रतिबद्ध र दूरदर्शी युवाहरूको आवश्यकता छ। त्यसैले यहाँ सिकेका ज्ञान र अनुभवलाई व्यवहारमा उतार्दै भविष्यमा कूटनीतिक सेवामा प्रवेश गर्न म तपाईँहरूलाई प्रेरित पनि गर्न चाहन्छु। कूटनीतिक सेवा केवल रोजगार मात्रै होइन, राष्ट्रिय हितको रक्षा गर्ने सुनौलो अवसर पनि हो। मलाई विश्वास छ तपाईँहरूले आफ्नो ज्ञान क्षमता र प्रतिबद्धतालाई देश र विश्व समुदायको हितमा उपयोग गर्नुहुनेछ।
1: कार्यक्रममा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले अहिले सरकार युवा मैत्री भएकाले युवाका सवालमा गम्भीर रहेको बताउनुभयो। अहिले पनि युवा शक्ति विदेश पलायन हुने अवस्था नरोकिएको भन्दै उहाँले सरकारले आफ्ना 100 दिने कार्ययोजना नीति तथा कार्यक्रममा उल्लेखनीय रूपमा युवाको सहभागिता बढ़ाउन बजेटमा पनि समावेश गर्ने बताउनुभयो।
2: श्रम रोजगार मन्त्रालयमा युवा मन्त्रालय पनि थपिएपछि मलाई लागेको पहिलो फिलिङ अब मन्त्रालय अझ जोशिलो ऊर्जाशील र गतिशील भयो भन्न लागेको थियो। किनभने युवा भनेको केवल एउटा उमेर समूह मात्र होइन, युवा भनेको यु ऊर्जा सृजनशीलता र परिवर्तनको शक्ति हो। राष्ट्रलाई अगाडि बढाउने सबैभन्दा ठूलो शक्ति युवा नै हुन्। आगो जस्तो जोश भएका युवाहरूलाई सही दिशा दिनु, उहाँहरूको ऊर्जा राष्ट्र निर्माणमा केन्द्रित गर्नु र उहाँहरूलाई देशको हितमा समर्पित गराउनु मेरो लागि च्यालेन्ज पनि हो र अपर्चुनिटी पनि हो। च्यालेन्ज यसकारण कि युवाका सपना ठूला छन्, अपेक्षा उच्च छन् र उहाँहरूको गति पनि तीव्र छन्। अपर्चुनिटी यसकारण कि यही ऊर्जा यही जोश र यही प्रतिभालाई सही ढंगले परिचालन गर्न सक्यो भने नेपाललाई समृद्धिको नयाँ उचाइमा पुर्याउन कसैले रोक्न सक्दैन। हामी प्राय भन्छौं यो युवाको सरकार हो। यदि यो युवाको सरकार हो भने युवा प्रतिको जिम्मेवारी अझ ठूलो हुन्छ। युवा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै गर्दा र राष्ट्रिय युवा परिषदको अध्यक्षताको रूपमा काम गर्दै गर्दा मलाई अझ बढी प्राउड महसुस भएको छ। किनभने मैले नेपालको वर्तमान मात्र होइन नेपालको भविष्यलाई पनि नजिकबाट बुझ्ने अवसर पाएको छु। प्रिय युवा साथीहरू, कुनै पनि देशले आफ्ना युवालाई केन्द्रमा नराखी विकासको ठूलो फड्को मारेको इतिहास छैन। पछिल्लो जनगणना अनुसार नेपालमा हाल 16-40 वर्ष उमेर समूहका जनसंख्या 42.56% रहेको छ। यो हाम्रो लागि डेमोग्राफिक डेमेजेन्टको समय पनि हो जुन हामीले खेर फाल्नु हुँदैन। आज यहाँ उपस्थित तपाईँहरू केवल

0: प्रति वा प्रतिनिधि मात्र होइन भोलिका नीति निर्माता कूटनीतिज्ञ उद्यमी वैज्ञानिक सामाजिक अभियन्ता र राष्ट्रका नेतृत्वकर्ता हुनुहुन्छ। त्यसैले म तपाईँहरूलाई एउटा आग्रह गर्न चाहन्छु, ठूलो सपना देख्नुपर्छ, किताब मात्र पढेर हुँदैन, समाजलाई पनि पढ्नुपर्छ, वरिपरि पनि हेर्नुपर्छ, बुझ्नुपर्छ, आफ्नो आमा बुवा साथीहरूबाट पनि धेरै कुरा सिकिन्छ। हाम्रो युवा शक्ति नेपालमा मात्र होइन संसारभर छरिएका छन्। हाम्रो डायस्पोराको ज्ञान अनुभव र नेटवर्क नेपालको ठूलो स्ट्रेन्थ हो, तर हामीले त्यसलाई अझै राम्रोसँग युटिलाइज गर्न सकेका छैनौँ। अब डायस्पोरालाई देशको विकाससँग जोड्नुपर्छ र अहिलेको सरकार त्यसका लागि कमिटेड छ। विदेशबाट फर्किन चाहने युवालाई देशमै मोबिलाइज गर्ने वातावरण बनाउन हाम्रो सरकारको प्रायोरिटीमा पर्छ। नेपाल अब केवल अवसर खोज्ने राष्ट्र होइन, अवसर सिर्जना गर्ने राष्ट्र बन्ने दिशामा अघि बढ़िरहेको छ। यस यात्रामा युवाहरू केवल दर्शक होइनन्, परिवर्तनका मुख्य साझेदार हुन्। प्रिय युवा साथीहरू, द वर्ल्ड इज नाउ अ ग्लोबल भिलेज एन्ड दिस इज लार्जली ड्यू टु द इफोर्ट्स अफ द युनाइटेड नेसन्स। आई एम भेरी ट्रुली ग्रेटफुल टु युनाइटेड नेसन्स। त्यसैले युएनको भावना पनि हामीले बुझ्नुपर्छ। आजको यो मोडेल युनाइटेड नेसन्स केवल एउटा कार्यक्रम होइन, नेतृत्व सिक्ने विद्यालय हो। यहाँ तपाईँहरूले संवाद, सहकार्य, डिप्लोमेसी, ग्लोबलाइजेसन, इन्टरनेसनल रिलेसन्सको अन्डरस्ट्यान्डिङ, सस्टेनेबल डेभलपमेन्ट गोल्सको भावना सिक्दै हुनुहुन्छ। युवाले नेतृत्व, विकास, उद्यमशीलता, स्टार्टअप मार्फत जीविकोपार्जनसँग जोड्न र जनकल्याणकारी कार्यमा संकलन गर्न युवा श्रम तथा रोजगार मन्त्रालय कटिबद्ध छौ भन्ने स्पष्ट पार्दै यस चार दिवसीय नमूना संयुक्त राष्ट्रिय संघीय अभ्यास कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। यहाँ सिकेका विचार, बहस, अनुभव र मित्रताले तपाईँहरूको केवल राम्रो वक्ता होइन, जिम्मेवार विश्व नागरिक बन्न प्रेरित गरोस् भन्ने अपेक्षा गर्दछु। आजसम्म गर्दै आएको प्रयासका लागि राष्ट्रिय युवा परिषदको सिङ्गो टीमलाई म धन्यवाद व्यक्त गर्न चाहन्छु। युवा जागे राष्ट्र जाग्छ, युवा अघि बढे नेपाल अघि बढ्छ। जय देश, धन्यवाद।
1: कार्यक्रममा युवा श्रम तथा रोजगार मन्त्रालयका सचिव डाक्टर दिनेश काफ्रेले युवा देशको शक्ति भएकाले देशको विकासमा हर प्रहर सहयोगी भावना राख्नुपर्नेमा जोड दिनुभएको छ। उहाँले युवाले आफ्नो क्षमतालाई विकास गर्दै लागू गर्ने र प्रविधिको उचित प्रयोग गर्नुपर्ने बताउनुभयो।
2: सबै हाम्रो विश्वका मानिसहरू सबै हाम्रा परिवारका सदस्य हुन्, सबैलाई हामीले समान व्यवहार गर्नुपर्छ, प्रकृतिप्रति न्याय गर्नुपर्छ भन्ने कुराको यो विश्वव्यापी मान्यतालाई आत्मसात गरेर यहाँहरूको यो चार दिनको यो चाहिँ बसाईमा यहाँहरूले चाहिँ के कुराको निष्कर्ष निकाल्नुहुन्छ, म युवा परिषदलाई चाहिँ एउटा प्रशासनिक हिसाबमा अनुरोध गर्न चाहन्छु। यहाँबाट निस्किएको एउटा वेल रिपोर्ट बनाएर मन्त्रालयलाई यहाँहरूले बुझाउनुहुनेछ। माननीय मन्त्रीज्यूको नेतृत्वमा युवा मन्त्रालयले त्यसमा आउँदा दिनहरूमा के डिपार्चर लिनुपर्छ त्यसको लागि हामीले त्यसको उपयुक्त कार्य सम्पादन गरेर जानेछौं। यति कुराहरू राखेर यो कार्यक्रमको सफलताको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। आज यहाँ उपस्थित भएका युवाहरू मूलत यही उमेर समूहभित्रको हुनुहुन्छ। यहाँहरूले आफूलाई 25 वर्ष उमेरभित्र हुनुहुन्छ या 50 वर्षको उमेरभित्र हुनुहुन्छ, यो उमेरभित्र यो युवा समूहले निर्वाह गर्नुपर्ने आफ्नो दायित्वलाई यहाँहरूले ग्रहण गर्नुहुनेछ। खास गरी युवाहरूबाट मूलत हामीले आवाजको परिकल्पना गर्छौं। यहाँहरूले कल्पना गरिन्छ जसले समाजलाई सुधार गर्नको लागि तपाईँको आवाजले एउटा महत्वपूर्ण स्थान लिनेछ। यहाँहरूबाट हामीले आइडियाको परिकल्पना गर्छौं। यहाँले दिएको आइडियाले समाज सुधारको लागि विश्व समुदायमा एउटा सुयोग्य नागरिक स्थापित हुनको लागि यहाँको आइडिया महत्वपूर्ण हुन्छ। त्यस्तै गरी यहाँहरूबाट हामी एक्सनको परिकल्पना गर्छौं। तपाईँले काम गर्नुपर्छ, त्यो कामले तपाईँलाई कुनै मनसायमुखी कामबाट चाहिँ बाहिर रहेको कुराको सुनिश्चितता गर्नुपर्छ। तपाईँले मनसाय प्रेरित काम गर्नुभयो भने त्यो समाजको लागि सायद आवश्यक नहुन पनि सक्छ। त्यो हिसाबमा यस्ता युवाहरूको परिकल्पना गरिएको छ। आज हामीले संयुक्त राष्ट्रसंघको परिकल्पना गरेर मोडल युनाइटेड नेसन्सको कुरा गरिराखेका छौं। विश्वमा भएका ठूला ठूला दुईवटा विश्वयुद्धहरू जसले संसारमा धेरै मानिसहरूको चाहिँ मृत्यु हुनु पर्यो, धेरै आर्थिक सामाजिक क्षति भयो, यो कुरालाई स्थापित गरेर यो कुरालाई व्यवस्थापन गर्नको लागि विश्वमा एउटा कमन अर्गनाइजेसनको आवश्यकता महसुस गरियो र संयुक्त राष्ट्रसंघको स्थापना भयो। सन् 1945 स्थापित भएको यो संस्थाले अहिले 193 मुलुकहरू यसको चाहिँ सदस्य राष्ट्रहरू छन्। अब म अलिकति थोरै संयुक्त राष्ट्रसंघको चर्चा गर्न सान्दर्भिक ठान्छु। खास गरी संयुक्त राष्ट्रसंघमा 6 मुख्य अर्गनाइजेसनहरू यसको मेजर कम्पोनेन्टहरू छन्, यहाँहरूलाई थाहा छ। तैपनि मैले त्यसलाई हाम्रो राज्य सञ्चालनसँग जोडेर थोरै चर्चा गर्छु। संयुक्त राष्ट्रसंघको मुख्य अर्गनाइजेसन भनेको युएन जेनरल एसेम्ब्ली हो। त्यसलाई नेपालको अथवा विश्वमा एउटा शासकीय प्रबन्धसँग तुलना गर्ने भने त्यो संयुक्त राष्ट्रसंघको संसद हो। त्यहाँ विश्वका व्यक्तिहरूको प्रतिनिधित्व हुन्छ, सबै राष्ट्रहरूको प्रतिनिधित्व हुन्छ। त्यो संसदले विश्वव्यापी रूपमा संयुक्त राष्ट्रसंघले बनाउने कानूनहरूलाई पारित गर्छ। विश्वका कानूनहरू पारित गर्ने, त्यो कानून पारित गरेपछि त्यो कानूनहरूलाई विश्वका मुलुकहरूले एक्सेप्ट गर्ने अथवा पार्सियल एक्सेप्ट गर्ने अथवा त्यसलाई अन्डरस्ट्यान्डिङ गर्ने हिसाबमा चाहिँ त्यसको अभ्यास गरिन्छ। र प्रत्येक मुलुकहरूको शासकीय प्रबन्धमा अहिले चाहिँ यस्तै खालको पार्लियामेन्टहरूको प्रबन्ध छ। त्यो युएनको पार्लियामेन्ट हो। र यहाँहरू अहिले चाहिँ विभिन्न भूमिकामा संयुक्त राष्ट्रको महासचिवदेखि अरू भूमिकामा यहाँ अहिले चाहिँ आदरणीय अग्रज अतिथिगणहरूले यहाँहरूलाई चाहिँ ब्याजहरू वितरण गर्नुभएको छ, यहाँहरूको भूमिका डिफाइन गर्नुभएको छ।
1: कार्यक्रममा ग्लोबल हेल्थ फाउन्डेशनका अध्यक्ष सञ्जीव भट्टराईले युवाहरूले आफूमा भएको सीप ज्ञान र क्षमताको विकास गर्दै आफ्नो पहिचान बनाउनु पर्ने बताउनु भयो। उहाँले भन्नुभयो,
3: हामीले अब हाम्रो आफ्नो कुरा हो, त्यसलाई चाहिँ हामीले कसरी लेख्छौँ, तर त्यो स्ट्रेसी भन्छ नि भित्रको, त्यो स्ट्रेसी जुन देवता भनेर हामीले पूजा गर्छौँ, त्यो देवता र बाहिरको जुन वाल लगाएको ढुङ्गाहरू पनि आखि एउटै नै हो नि। अनि बाहिरको ढुङ्गाले सोधेछ, तपाईँ किन यति धेरै अस्पिसियस अथवा प्रिसियस हुनुहुन्छ, तपाईँको के रिजन छ? आखिर ढुङ्गा त एउटा नै हो, तपाईँलाई भित्र आएर एकदमै पूजा गर्छ, ढोक्छ, फेरि विषहरू पूरा गर्छ, हामीलाई चाहिँ हेर्दैनखेरि डाम केयरको हिसाबले जान्छ भनेर सोधेछ। अनि त्यसपछि साइलेन्टली भित्रको ढुङ्गाले भनेछ, तपाईँहरू जुन स्टेजबाट आउनुभयो एकदमै सिम्पल स्टेजमा तपाईँहरूलाई सिम्पल हिसाबले कट डाउन गर्यो, ल्यायो एउटा सेपमा राख्यो, तर म यो स्पेसमा हुनुभन्दा अगाडि मलाई एकदमै हार्डसिपहरू, मलाई कतिपटक ब्रोक गर्यो होला, कतिपटक चाहिँ त्यो सेपमा ल्यायो होला, त्यस पछाडि मात्रै यो स्टेजमा आएको छु भनेपछि, त्यो भएर म चाहिँ अहिले जति गर्छु नि, यो अहिले मलाई सबैले ढोग्नुहुन्छ अथवा प्रे गर्नुहुन्छ अथवा चाहिँ रेस्पेक्ट गर्नुहुन्छ, त्यो सबै मैले त्यो स्टेज पार गरेर आएको भएर म चाहिँ तपाईँभन्दा डिफ्रेन्ट भएछु भनेछु। सो हामी यहाँहरूलाई चाहिँ मेरो मोडल भनेको, द मोडल अफ द स्टोरी इज ग्रेटनेस, रेस्पेक्ट एन्ड अचिभमेन्ट कम थ्रु स्ट्रगल, डिसिप्लिन एन्ड ट्रान्सफर्मेसन। Transformation. The harder the process we endure, the more valuable and the meaningful we became. My best wishes to all of you to become the ideal stone, not just the ordinary stone of the wall. Each of you is capable of achieving greatness through dedication, discipline and the perseverance.
1: कार्यक्रममा एसओएस द चिल्ड्रेन भिलेजका प्रमुख डाक्टर गंगा बहादुर गुरूङले युवाहरूले आफ्नो विचारलाई फराकिलो रूपमा प्रस्तुत गर्नुपर्ने बताउनु भयो। उहाँले यस्ता कार्यक्रमले युवालाई थप ऊर्जा दिने समेत उल्लेख गर्नुभएको छ।
4: संयुक्त राष्ट्रसंघको नमूना अभ्यासको यो कार्यक्रम आयोजनाका लागि उपयुक्त संस्थाको रूपमा एसएस बालगाम नेपाललाई शरण गर्नुभएकोमा राष्ट्रिय युवा परिषद लगायत सम्पूर्ण आयोजकलाई विशेष धन्यवाद दिन चाहन्छु। पाँच दशक भन्दा लामो इतिहास भएको एसएस बालगाम नेपालले बाल बालिकाको अधिकार, बाल संरक्षण, वैकल्पिक हेरचाह लगायत शिक्षाको क्षेत्रमा अनवरत रूपमा कार्यक्रम गरिरहेको छ र विशेष गरिकन संरक्षणको जोखिममा रहेका बाल बालिका र युवाहरूको विकासको लागि नेपाल सरकारसँग सहकार्य र सरकारको जिम्मेवारीमा सहयोग र साझेदारी गर्दै आएको छ। बाल बालिकाको अधिकार संरक्षणको जोखिममा परेका बाल बालिकाको हेरचाह गुणस्तरीय शिक्षाका लागि एसएस बालगाम नेपाल सरकारका विभिन्न निकायहरूसँग कार्यक्रमहरू कार्यान्वयन गर्न सहकार्य तथा योगदानका लागि सधैँ तयार रहेको जानकारी गराउन चाहन्छु। आजको यस कार्यक्रमको सन्दर्भमा संयुक्त राष्ट्रसंघको नमूना अभ्यासले आजको युवा, अझ भनौं नवीन युवा पुस्ताले विश्व समुदायसँग गर्न सक्ने संवाद, सहकार्यका लागि सिप र ज्ञान आर्जन गर्न मौका प्राप्त गर्नेछ भन्ने मैले विश्वास लिएको छु। यस्ता कार्यक्रमहरूमा वर्षेनी विभिन्न समयमा लाखौं लाख युवा र विद्यार्थीहरू सहभागी हुँदैआएका छन्। संयुक्त राष्ट्रसंघका कार्यक्रमहरू र यसका प्रक्रियाको नमूना प्रस्तुतिले युवा विद्यार्थीहरूको नेतृत्व क्षमता तथा कार्यदक्षतामा वृद्धि गर्न टेवा पुग्नेछ भन्ने मैले विश्वास लिएको छु। संयुक्त राष्ट्रसंघ र यसको कार्य प्रकृतिको अभाव अभ्यासले हामीलाई आधारभूत मानवाधिकार, सामाजिक न्याय र सम्मानित जीवनप्रतिको बुझाइलाई थप सशक्त बनाउनका साथै युवाहरूले आफ्नो जीवनको सम्मानित अवस्था बुझ्न योगदान पुर्याउने विश्वास गरेको छु। कार्यक्रममा अध्यक्ष माननीय मन्त्रीज्यू, प्रमुख अतिथिज्यू लगायत सम्पूर्ण उपस्थित महानुभावहरू र सहभागी युवाहरूलाई यस कार्यक्रमको भव्य सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। वन्स अगेन आई टेक दिस अपर्चुनिटी टु वेलकम यु अल। आई एम भेरी प्रिभिलेज एन्ड अनर टु हेभ यु अल इन दिस ब्युटिफुल प्रेमिसेस अफ एसोसिएटेड भिलेजेस नेपाल, वान अफ द प्रोजेक्ट्स अफ out of 52 projects across the country. It's a real pleasure to see you all, wish you all the best, and enjoy your 4 days of wonderful event. Thank you very much.
1: उद्घाटन कार्यक्रममा युनेस्कोका प्रतिनिधि जाको डु ट्वाइसले सामाजिक विकासका लागि नेपाली युवाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो। उहाँले सामाजिक उत्तरदायित्व, विकास र मानव संरक्षणमा युवा शक्तिको महत्वपूर्ण भूमिका हुने समेत बताउनुभयो।
5: Honorable Minister of Youth, Labour, Employment and Chairperson of the National Youth Council, Honorable Representatives of the Ministry of Foreign Affairs, the Secretary Deepak from the Ministry of Youth, Labour and Employment, the Administrative Chief of the National Youth Council, the National Director of SOS Children's Villages, Chairperson of Global Health Foundation, officials of the National Youth Council and friends, if I may, members of the organizing committee that's doing a great job, and you as delegates. Let me begin with a simple question. How many of you had a good idea that went nowhere? Not because the idea was weak, but because there was no place for it to go. No structure to receive it. No institution that will take it forward. No system that says, yes, this matters. How can we implement it? This is often the challenge with youth engagement, and this is why institutions matter. The Second World Summit for Social Development for 2025 reaffirmed that young people must be meaningfully included in shaping social development solutions so that policies reflect the realities, rights, and inspiration. Today, youth organizations, a practical way to bring together different youth organizations and the enthusiasm that you have, are important structures that we have to respect. ECOSOC, where Nepal is playing a very important role, also has a youth forum. And ECOSOC also reminded us that young voices count because you bring lived experiences, fresh solutions, and the urgency needed to make development more inclusive, just, and sustainable. And that brings me to what you are doing here today. You will be participating in events, and you will be speaking, you will be defending your position, but you will also be listening to people. And you may disagree with each other, but you will negotiate those fresh, new solutions. And this is why it's so important that this model United Nations Forum is a space where you can express yourselves. The real world is about differences, is about finding solutions and representing who you are. In this case, you will present your country. And as the Minister of Foreign Affairs said, Nepal can be proud where it stands internationally and within the UN system. During the 4 days, you may have to defend an argument you do not personally agree with, but in doing that, you will learn very important lessons. You learn that leadership is not about speaking, it's also about understanding. It's about listening carefully and acting. These are skills needed in diplomacy. They are needed in policy. They are needed in communities. And they are present in Nepal. So to the young delegates here today, the way you speak in this room matters. The way that you listen matters. The way that you disagree matters and should not be a problem, but should lead to decisions. The way you build consensus matters. Speak carefully, listen harder, disagree well, and find the agreements when it matters. UNESCO and overall the UN is proud to be part of today's opening, and we look forward to seeing the ideas, the resolutions, and leadership that comes from this room. धन्यवाद.
1: कार्यक्रममा एनवाईसी मुन 2026 को अर्गनाइजेशन कमिटिका पदाधिकारी बोर्ड पदाधिकारीलाई ब्याज वितरण गरिएको थियो.
6: रिपोर्ट पछि फेरि पनि एसओएस हर्मन माइनर्स स्कूलमा भइरहेको कार्यक्रम. राष्ट्रिय युवा परिषदका प्रशासकीय प्रमुख गेयनाथ गौतम यो महासभामा पाँचवटा विषयमा गहन छलफल भइरहेको बताउनुहुन्छ.
7: राष्ट्रिय परिषदको वार्षिक कार्यक्रम अनुसार हामीले 16-40 वर्ष उमेर समूहका युवाहरू लक्षित एउटा विशेष गरेर कुटनीति क्षेत्रका क्रियाकलापमा युवालाई अभ्यस्त गराउन हरेक वर्ष संयुक्त राष्ट्र संघीय नमूना महासभा कार्यक्रम हामी आयोजना गर्ने गर्छौं र त्यसको चौथो संस्करणका रूपमा यस वर्ष हामीले जेठ 8 गते यो 4 दिवसीय कार्यक्रमको उद्घाटन सम्पन्न गरेका छौं र त्यो उद्घाटन सत्रमा माननीय युवा श्रम तथा रोजगार मन्त्रीज्यू जो राष्ट्रिय युवा परिषदको अध्यक्ष हुनुहुन्छ उहाँको अध्यक्षतामा माननीय परराष्ट्र मन्त्री शिशिर खनालज्यू प्रमुख अतिथि र श्रीमान सचिवज्यू डाक्टर दीपक काफ्रे अतिथि सहित संविधान संघका प्रतिनिधि युनेस्कोका प्रतिनिधि सहित हामीले कार्यक्रम सम्पन्न गरेका छौं. यो 100 जना युवाहरू लक्षित विशेष गरेर 5 वटा क्षेत्रमा चाहिँ उहाँहरूले कार्यक्रम अहिले गरिरहनु भएको छ जसमा चाहिँ एउटा संविधान संघीय सुरक्षा परिषद अर्को संविधान संघ मानव अधिकार परिषद अर्को संविधान संघ महिला विषय र अर्को संविधान संघ वातावरण कार्यक्रम र अन्तर्राष्ट्रिय प्रेस गर्जीमा 5 वटा समूहमा गहन बहस छलफल र प्रतिवेदन तयार गर्ने काम भइरहेको छ र यो कार्यक्रम 11 गते मान्य शिक्षा तथा खेलकुद मन्त्री सशिन पोखरेलज्यूको प्रमुख आयोजनामा समापन गर्ने गरी हामी कार्यक्रम अगाडि बढ़िरहेको छ र यो 4 दिनसम्म चलिरहेको छ. यसै गरी यो कार्यक्रमले चाहिँ युवाहरूलाई मुलुकको कूटनीतिक अवस्था अन्तर्राष्ट्रिय परिवेश र विशेष गरेर अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाली युवाले खेल्नुपर्ने भूमिका समसामयिक विषयमा हाम्रो धारणा बहस पैरवी गर्ने एउटा पद्धति सुरक्षा परिषदको भूमिका र मुलुकले कूटनीतिक समुदायमा राख्नुपर्ने धारणा अथवा खेल्नुपर्ने भूमिका र हाम्रो एउटा मर्यादा कूटनीतिक मर्यादा भनौँ न यस्ता विषयमा युवाहरूलाई अलिकति अभिमुखीकरण गर्ने अभ्यास गर्ने अवसर प्रदान गर्छ. त्यसरी हामीले यो कार्यक्रमलाई आयोजना गरिरहेका छौँ. यो वास्तवमा युवाहरूको माझ निकै लोकप्रिय कार्यक्रम पनि हो. मुलुकभरका 100 जना युवाहरू हुन्छ. लगभग 77 जिल्ला मध्ये 65 भन्दा बढी जिल्ला किनभने यो अनलाइन आवेदन भएकोले गर्दाखेरि जुन जिल्लाबाट आवेदन परेन उहाँलाई सहयोग गर्न सकेनौँ नत्र आवेदन परेका जिल्लाहरू सकेसम्म सबैलाई समेटेर हामीले ल्याएका छौँ र विशेष गरेर कानुन क्षेत्रका र अन्य क्षेत्रका युवाहरू उत्साही युवाहरू त्यहाँ सहभागी हुनुहुन्छ. 9 गते पनि हामीले बिहानबाटै कार्यक्रमहरू विभिन्न हलमा भइरहेका कार्यक्रमहरू हामीले हेऱ्यौँ र अलिक विज्ञ परिस्थितिद्वारा सहजीकरण पनि भयो र त्यहाँ युवाहरूको प्रश्न गराए र सहजकर्तासँगको अन्तर्क्रियाले पनि अब यो बाँकी रहेका 2 दिनमा गर्ने जुन क्रियाकलाप छ त्यो क्रियाकलापमा उहाँहरू सम्बन्धित विषयमा गहन छलफल गर्न सक्नुहुन्छ भन्ने विश्वास व्यक्त गर्छु र विशेष गरेर अब मुलुकको कूटनीतिक क्षेत्रमा मुलुकले लिनुपर्ने दिशाको बारेमा पनि यो 4 दिनको कार्यक्रमबाट प्राप्त हुने सुझावहरूलाई समेटेर हामी प्रतिवेदन तयार गर्छौँ र त्यो प्रतिवेदन नेपाल सरकार समक्ष अर्थात् युवा श्रम तथा रोजगार मन्त्रालय हुँदै परराष्ट्र मन्त्रालयसम्म जान सक्ने गरी हामीले तयार गर्ने हाम्रो सोच रहेको छ.
6: धन्यवाद राष्ट्रिय युवा परिषदका प्रशासकीय प्रमुख गेयनाथ गौतमलाई.
8: रेडियो बिहानी समय संकेत यति बेला बिहानको 7 बज्यो.

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: अहिले तपाईं सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यका बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रमको श्रोता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: पितृ उद्धार
0: ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845175223 र 9806575223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबु को भविष्य प्रेम मित्रता पछिको दोष निवारण काल सर्प योग राशि रत्न मांगलिक योग पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साय तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल 9845175223 9806575223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

ब्रह्म मुरारी स्थिपुरंतकारी भानु शशि भूमि सुतो बुधश्च।

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सरझै आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँहरूको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान र श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गाउने गरेका छौं। 9841-75-223 छ, 9805-75-223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँहरूले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 मेगाहर्ज भरतपुर चितवनबाट चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 मेगाहर्ज रत्नगर 2 टाँडीबाट, इच्छा कामना एफएम 102.4 मेगाहर्ज इच्छा कामना कुरिन्टा चितवनबाट, रेडियो साहिनो 89.8 मेगाहर्ज चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 मेगाहर्ज भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 मेगाहर्ज सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोरी एफएम 97.2 मेगाहर्ज दुधोरी सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज रिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मखनपुर 101.3 मेगाहर्ज हेटुडा मखनपुरबाट, रेडियो वर्षा 91.1 मेगाहर्ज मुलंगवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 मेगाहर्ज वीरगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 मेगाहर्ज नीलकण्ठ धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 मेगाहर्ज गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 मेगाहर्ज पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 9841-75-223 र 9805-75-223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्। म भन्ने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट राजा मिति 2083 साल जेठ महिनाको आज 10 गते, तदनुसार इसी सन 2026 मई 24 तारिक, सक सम्वत्सर 1948, नेपाल सम्वत् 1146, अनलाथ रोद्र नामक सम्वत्सर उत्तरायण ग्रीक मृत्यु आज आइतबार रहेको छ। अधिक जेठ शुक्ल पक्ष तिथि रहेको छ, आज अष्टमी तिथि रहेको छ, आज अष्टमी तिथि रहेको छ, 10 घडी 22 पला रहेको छ, नक्षत्रमा रहेको छ मघा, नक्षत्र रहेको छ 4 घडी 48 पला, योगमा रहेको छ व्याघात, योग रहेको छ आज 11 घडी 2 पला, करणमा रहेको छ बवह, करण रहेको छ आज 39 घडी 10 पला, चन्द्रमा आज सिंह राशिमा, श्री सूर्यनारायण चाहिँ वृष राशिमा, आनन्दादि योगमा आज मुद्गर योग रहेको छ। आज बिहान सूर्योदय 5:13 भयो भने सन सूर्यास्त 6:50 हुनेछ र आजको दिनमान घडी 13:37 रहनेछ। दिन विशेष रहेको छ आज, आज अष्टमी व्रत गोरखकाली पूजा भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई विशेष रूपमा ग्रह गोचरको विषयमा पनि जानकारी भने गराउनेछु। त्योभन्दा पहिला आजका विशेष गरी समय के कस्तो रहन्छ, शुभ समय, अशुभ समय, लाभ समय के कतिखेर रहन्छ भन्ने विषयमा विशेष रूपमा चर्चा भने गर्नेछौ। विशेष गरी आजको कालबेला यानि कि अशुभ समय रहेको छ दिउँसोको 12:44, विशेष गरी दिउँसोको 12:44 सेकेन्डदेखि शुरू हुनेछ। कालबेला चाहिँ दिउँसोको 1:43:14 सेकेन्डसम्म कालबेला रहेको छ। दिउँसोको 12:44 सेकेन्डदेखि शुरू भएको कालबेला दिउँसोको 1:43:14 सेकेन्डसम्म कालबेला रहनेछ आजको लागि।
यस्तै गरेर लाभ बेला रहनेछ बिहानको 8:35 44 सेकेन्डदेखि बिहानको 10:18 14 सेकेन्डसम्म लाभ बेला रहनेछ। यस्तै गरेर शुभ बेला रहनेछ दिउँसोको 1:43 14 सेकेन्डदेखि दिउँसोको 3:35 44 सेकेन्डसम्म शुभ बेला रहेको छ भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भनी म तपाईँलाई गराउँदैछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन्, अहिले यतिखेर जन्मिएका शिशुहरूको नाम राशि के आउँछ होला भन्ने विषयमा पनि विशेष चर्चा भन्ने गर्दैछौ। सूर्य वृष राशिमा, चन्द्रमा सिंह राशिमा, मंगल मेष राशिमा, बुध वृष राशिमा, बृहस्पति मिथुन राशिमा, शुक्र मिथुन राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि सिंह राशि आउँछ, नाम आउँछ मघाको चौथो चरण, नाम भेट्छ विशेष गरी चाहिँ मेबाट मेघना अथवा मेघनाथ भन्ने नाम आउँछ, अन्त्य नदी राक्षस गर्न परेको छ भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी मैले तपाईँलाई गराएँ र अब भने पालो रहेको छ आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: मेष राशि उनीहरुका लागि आजको दिन अवसर पछ्याए पनि प्रतीक्षा गरेको नतिजा कमजोर देखिन सक्छ। सहयोगीहरूले साथ नदिन सक्छन्। कामको मेष नमिल्दा व्यवहारमा पछि परिन्छ। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। विष्णु वचन दिने बानीले समस्या निम्त्याउन सक्छ। धैर्य एवं लगनशीलताले मात्र न्यून प्रतिफल हात पार्न सफल भइनेछ। काम थाल्नु अघि योजना सार्वजनिक नगर्दा नै राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन आश्वासन बाटोहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हात लागि नआउन सक्छ। पहिलेका सम्झौता तोड्नु पर्ने परिस्थिति आउन सक्छ। अरूको भर पर्दा काम बिग्रिन सक्छ। मान्यजनको सहयोगले तत्कालको अनुरोध भने टार्न सक्छ। रोकिया काम दोहोरा र पतन गर्न पर्ला। अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिने खालको योग भई राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन नयाँ काम प्रारम्भ गर्ने समय रहेको छ। चिता काममा सोच जस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रको बन्धन पनि कसिलो भएर जानेछ। लगनी गर्दा व्यवसायमा मनको धन लाभ हुन सक्छ। आलस्य त्यागेर मेहनत गर्दा फाइदा उठाउन सकिन्छ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछन्। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउने खालको योग भई राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन बोलीको प्रभाव बढ्दै जानेछन् भने अभिव्यक्ति कलालाई निखार्ने अवसर जुट्नेछ। चिताको काम सम्पादन हुँदै जानेछन्। पहिलेका कमजोरलाई पनि सुधार गर्ने मौका मिल्नेछ। मेहनतले सम्मानले स्थान दिलाउनेछ। मान सम्मान प्राप्त हुनेछ। सम्पादित कामबाट धन लाभ हुनेछ। आमदामी कसरत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय रहेको छ। नामदाम इनाम प्राप्त हुने खालको योग भई राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ। मेहनतको परिणामले आत्मविश्वास बढाउनेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछन् भने सहयोगीहरूको साथीले काममा उत्साह जगाउनेछ। विशिष्ट व्यक्तिसँग भेटघाट हुनेछन् भने आकर्षण उपहार समेत प्राप्त हुन सक्छ। रमाइलो जमघरको आनन्द प्राप्त हुनेछ। नयाँ कामको अवसर प्राप्त हुनाले हौसला समेत जाग्ने खालको योग भई राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन परिस्थितिले खर्च बढाउनेछन्। आशा देखाउनेहरूको भर पर्दा धोका पाइला। परिश्रमका तुलनामा प्रतिफल कम देखिन्छ। अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। व्यवसायमा लगानी बढाउनु परे पनि उधारमा व्यापार गर्नु पर्ला। फाइदाका लागि केही वस्तु त्याग्नु पर्ने हुन सक्छ। अवसरवादीहरूबाट सजग रहनु पर्ला। खर्च लागे पनि यात्रा गर्ने अवसर जुट्न सक्ने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाई ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन विशेष गरी नयाँ अवसरका साथै आमदामीको स्रोत फेला पर्दै जानेछन्। श्रमको उचित मूल्याङ्कन हुनेछ। पढाइमा ध्यान केन्द्रित हुनेछ। प्रगति हुनेछ। प्रत्यक्ष नतिजाले उत्साह जगाउनेछन्। व्यापारमा थोरै लगानीबाट पनि नाफा कमाउन सकिन्छ। प्रयत्न गर्दा छोटो समयमै काम बढाउन सकिन्छ। नयाँ कामतर्फ अग्रसर भइनेछ। आमदामी बढ्नाले दैनिकीमा पनि परिवर्तन आउन सक्ने योग राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन तारिफिएका कामले चर्चामा ल्याउन सक्छ। प्रतिष्ठित व्यक्तिहरूको सहयोग जित्नाले सजिलो लक्ष्य प्राप्ति हुनेछ। पुरानो मित्रताले प्रेमको मार्ग अवलम्बन गर्न सक्छ। विभिन्न अवस्थाले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने मौका मिल्नेछ। शोकले थलीको काम व्यवसायमा रूपान्तरित हुनेछ। मेहनतीका लागि कार्य सिद्धिको समय रहेको छ। कुनै घरेलु समस्या आउन सक्ने योग राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन मेहनत गर्दा भाग्य नदीको समय रहेको छ। सामुदायिक र सेवामूलक कामले पद प्रतिष्ठा दिलाउन सक्छ। सामाजिक उत्तरदायित्व हात पार्न सकिन्छ। रोकियो कामले पनि निकास पाउनेछ। आवश्यक पर्दा सहयोगहरूको साथ पाइन्छ। शक्तिको धाक देखाउनेहरू सत अनि उर्नेछन्। मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। प्रतिष्ठित नतिजाले उत्साह समेत जगाउने खालको योग हुने राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनु पर्ला। सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुट्नु पर्ला। स्वास्थ्यमा कमजोरी भएको अनुभूति हुनेछ। खानपान र आहार विहारमा ध्यान पुर्याउनु होला। केही उपलब्धिको स्रोत भने पहिचान गर्न सकिन्छ। दोहोऱ्याएर प्रयत्न गर्दा आँटेको काम बन्न सक्छ। पछिको लागि केही वस्तु त्याग्नु पर्ने खालको योग भए राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन तारिख विज्ञ र पहिरन व्यक्तित्व कामले चर्चित भइनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। घुमफिर तथा मनोरञ्जनको समय रहेको छ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। मित्रता र प्रेमको बन्धन कसिलो भएर जानेछ। आफन्तको स्नेह सत्कार तथा सम्मान प्राप्त हुनेछ। प्रयत्न गर्दा दिगो फाइदा हुने कार्य र काम थालनी हुने खालको योग भए राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन द्वेष तथा ईर्ष्या गर्नेहरू दुःख दिनेछन्। तैपनि शत्रुहरू किराना लाग्दै जानेछन् र प्रतिस्पर्धा विजयी भइनेछ। स्वास्थ्यमा केही समस्या देखे पनि काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिन्छ। मिहिनेतले प्रशस्त फाइदा दिलाउनेछन्। चुनौती पन्साएर पनि काम बढाउन सकिन्छ। व्यापार लगायत दिगो लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय भने राशि मिनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

0: सम्म पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तवमा र कार्यक्रम ज्योतिष वास्तवमा हामीले जानकारी भने गरिसकेका छौँ। आजका तिथि मिथि पञ्चाङ्ग मेष आदि बाह्र राशि फलका विषयमा जानकारी भने गराइसकेका छौँ र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। 9845175223 र 9806575223 नम्बरमा सम्पर्क भने तपाईँले गर्न सक्नुहुन्छ। मलमास यानि कि पुरुषोत्तम महिना भन्नाले के बुझिन्छ, शास्त्रमा के उल्लेख गरिएको छ भन्ने विषयमा पनि छोटो जानकारी मैले तपाईँलाई गराउन सकेको थिइनँ, पाएको थिइनँ समयको अभावले गर्दाखेरि। आज म तपाईँलाई मलमास किन पर्छ, मलमास नाम किन राखिएको हो, पुरुषोत्तम मास चाहिँ कसरी बन्यो, शास्त्रमा के उल्लेख छ, यस महिनामा के गर्न राम्रो मानिन्छ, के गर्न नहुने मानिन्छ, आध्यात्मिक अर्थहरू के रहेको छ भन्ने विषयमा छोटो जानकारी लिएर म उपस्थित भएको छु, तपाईँलाई जानकारी गराउनेछु। मलमासको विषयमा जानकारी गरिसकेपछि तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि म तपाईँसँग फोनमा कुराकानी गर्नेछु, पक्कै पनि हामी कुराकानी गर्नेछौ। हिन्दू धर्मशास्त्रमा मलमास र पुरुषोत्तम मास एउटै महिनालाई जनाउने दुई नाम हुन्। यो चाहिँ मलमास भन्नु अथवा पुरुषोत्तम महिना भन्नु, मास भन्नु एउटै कुरा हो, नाम चाहिँ फरक फरक हो। यसलाई सामान्य भाषामा अधिक मास पनि भनिन्छ, यसलाई अधिक मास पनि भनिन्छ। यो करिब 2 वर्ष 8 महिनामा एक पटक आउने गर्दछ यो चाहिँ विशेष गरी, र विशेष गरी हामीले मलमासको समयमा विशेष ख्याल गर्नुपर्ने हुन्छ। विशेष गरी चाहिँ 12 महिना, विशेष गरी 32 महिना 16 दिन 1 घण्टा 36 मिनटमा एक पटक आउने विशेष महिना यो चाहिँ भनेको 32 महिना होइन, विशेष गरी चाहिँ 16 दिन 1 घण्टा 36 मिनटमा आउने गर्दछ। यस वर्ष मलमास जेठको 3 गतेदेखि शुरू भई असारको 1 गतेसम्म चाहिँ यो मलमास पर्ने गर्दछ। सौर्य र चन्द्रमासको समन्वय गर्दा संक्रान्ति नपर्ने महिनालाई मलमासको रूपमा हामीले बुझ्न सकिन्छ। भगवान श्रीकृष्णले यसलाई पुरुषोत्तम मासको नाम पनि दिनुभएको विश्वास पनि रहेको छ। योभन्दा पहिला 80 सालको साउनमा अधिक मास परेको थियो, यानि कि मलमास परेको थियो, यो कुरा तपाईँलाई पनि थाहा छँदैछ। विशेष गरी चाहिँ मलमास किन पर्छ भन्ने विषयमा पनि जानकारी गराउँछु म। हिन्दू पात्रोमा चाहिँ चन्द्रमास चन्द्रमाको गति अनुसार चल्छ भने सूर्यको गति अनुसार सौर्य वर्ष हुन्छ। चन्द्र वर्ष र सौर वर्षको बीच करिब 11 दिनको अन्तर पर्ने भएकाले यो अन्तर मिलाउन एक अतिरिक्त महिना जोडिन्छ जसलाई भनिन्छ मलमास। मलमास नाम किन, यसलाई अरुणी नाम भने पनि हुन्थ्यो, पुरुषोत्तम महिना किन अरुणी नाम भने हुन्थ्यो, अधिक मास किन अरुणी भने हुन्थ्यो होइन। यसमा चाहिँ विशेष गरी पुराण अनुसारको यो अतिरिक्त महिनामा कुनै संक्रान्ति सूर्य एक राशिबाट अर्को राशिमा प्रवेश नपर्ने भएकाले अन्य महिना जस्तै विवाह प्रतन्ध गृह प्रवेश आदि शुभ कार्यका लागि उपयोग गरिँदैनथ्यो। विशेष गरी चाहिँ त्यस बेला देवी देवताले यसलाई मलिन अर्थल अर्थात मलमास भनेर पनि अलिकति भन्नुभएको थियो, त्यो बेलामा उल्लेख गरेको छ, पुराणहरूमा यसको उल्लेख गरेको छ। अब पुरुषोत्तम महिना कसरी भयो त, पुरुषोत्तम मास कसरी भयो, मलमासलाई पुरुषोत्तम मास कसरी भन्न चाहिँ थालियो, कथा अनुसार त्यो महिनाले भगवान चाहिँ विष्णु समक्ष दुःख प्रकट भयो, तब भगवान विष्णुले आफ्नो पुरुषोत्तम नाम दिएर यस महिनाले अत्यन्त पवित्र चाहिँ बनाउनु भएको थियो। यो महिनामा चाहिँ सबैले हेप्न थाल्यो यो महिनालाई, अनि दुःख भयो महिनाको लागि चाहिँ, अनि तपाईँको चाहिँ ओहो यस्तो गर्नु हुँदैन भनेर भगवान्ले चाहिँ आफ्नो नाम दिनुभयो, पुरुषोत्तम भन्ने नाम चाहिँ दिनुभयो र यसलाई पवित्र बनाउनु भयो। त्यसपछि यो महिना पुरुषोत्तम मास भनेर प्रसिद्ध भएको छ। विशेष गरी चाहिँ यो मलमास भनेको अशुद्ध महिना होइन, पवित्र महिना हो, राम्रो महिना हो, भगवान विष्णुको पूजाहरू गर्ने दिन होइन। यसमा विशेष पुरुषोत्तम मासको चाहिँ महिमाहरू, पुरुषोत्तम मासको महात्म्यहरू पनि छन्, यो कुराहरू तपाईँले अध्ययन गर्न पनि सक्नुहुन्छ। शास्त्रमा के उल्लेख गरेको छ भन्दा स्कन्द पुराण पद्म पुराण लगायतका पुराणहरूमा पुरुषोत्तम मासको ठूलो महिमा वर्णन गरिएको छ। त्यहाँ के भाव पाइन्छ भन्दा अन्य महिनामा गरेको साधना भन्दा पुरुषोत्तम महिनामा गरेको जप तप दान व्रत भगवान स्मरणको फल धेरै गुणा बढी हुन्छ भनेर पनि भनेको छ। यस महिनामा के गर्न राम्रो मानिन्छ भन्दा विशेष गरी चाहिँ भगवान श्रीकृष्ण वा भगवान विष्णुको पूजा गर्न राम्रो मानिन्छ, श्रीमद् भगवत गीता पाठ गर्न राम्रो मानिन्छ, श्रीमद् भगवत महापुराण पाठ गर्न र श्रवण गर्न सुन्न पनि राम्रो मानिन्छ, विष्णु सहस्रनाम श्री सूक्त हरिनाम जप गर्न गर्दा पनि यो महिना अत्यन्त राम्रो रहेको छ, अत्यन्त पवित्र रहेको छ। दान गर्नको लागि ब्राह्मण भोजन गौ सेवाहरू गर्नको लागि सात्विक भोजन र संयम हुनको लागि पनि यो महिना विशेष राम्रो मानिएको छ। अब गर्न हुने भने मैले गर्न नहुने कुराहरू पनि भन्छु। गर्न नहुने काम भनेको चाहिँ विशेष गरी परम्परागत रूपमा विवाह गर्न हुँदैन यो महिनामा, व्रतबन्ध गर्न हुँदैन, गृह प्रवेश गर्न हुँदैन, नयाँ नयाँ ठूला ठूला शुभ कार्यहरू यो महिनामा विशेष गरी गर्न हुँदैन। यस्ता कर्म टार्ने चलन छ, तर पूजा पाठ ध्यान तीर्थ दान आदि अत्यन्त शुभ मानिन्छ। विशेष गरी चाहिँ पुरुषोत्तम महिना भनेको आत्मशुद्धि भक्ति संयम र भगवानसँग नजिक हुने विशेष समयको रूपमा पनि हामीले बुझ्न सकिन्छ। यसलाई भक्ति र साधनाको महिना भनेर पनि लिने गरिन्छ। नयाँ दुला दुलाई सँगै बस्न नहुने भन्ने पनि रहेको छ। यसमा चाहिँ पुरुषोत्तम मास भनेको चाहिँ विशेष गरी चाहिँ नयाँ दुला दुलाई सँगै बस्न नहुने भन्ने कुरा केही स्थानको परम्परा लोक विश्वासमा पनि पाइन्छ, तर सबै शास्त्रले चाहिँ स्पष्ट रूपमा यसलाई चाहिँ निषेध गरेको कठोर नियम भने चाहिँ होइन। यो चाहिँ फेरि शास्त्रीय रूपमा के कुरा पाइन्छ भने यो महिनामा विवाह जस्ता मंगल कार्य नगर्नु, भगवान भक्ति जप तप संयम र सात्विक भोजन र सात्विक भएर बस्नु, ध्यान बस्नु भन्न पनि खोजेको हो। केही परिवार र समुदायमा भने विवाह नयाँ विवाह भएकाहरूलाई चाहिँ केही समय माइत वा छुट्टै राख्ने गरिन्छ, अत्यधिक भोग विलासबाट टाढा राख्ने रहेको हो, विशेष गरी व्रत संयम र पालना गर्ने गर्न सकिन्छ भनेर पनि यो भन्न खोजेको हो। यो अर्थ तपाईँले के बुझ्नुहोस् भन्दा चाहे नयाँ दुलाई दुलाई होस् चाहे पुराना हुन्, यो मल मासको बेलामा शुद्ध भोजन गर्नुपर्छ। श्रीमान श्रीमती सिधा रूपमा बोल्दाखेरि श्रीमान श्रीमती सँगै बस्नु हुँदैन, एउटै खाटमा सुत्नु हुँदैन, एउटै कोठामा सुत्नु हुँदैन। अब चाहे त्यो नयाँ होस् चाहे त्यो पुरानो होस्, यो महिनामा गडबड तपाईँको चाहिँ राख्नु हुँदैन। यो महिनामा चाहिँ विशेष गरी चाहिँ भन्न खोजेको केही समय माइत वा छुट्टै राख्ने, यसलाई पनि हामीले बुझ्न सकिन्छ। अत्यधिक भोग विलासबाट टाढा रहनेको लागि चाहिँ यो विशेष गरी चाहिँ राखेको मानिन्छ। व्रत संयम र पालना गर्ने चलन छ, यसको उद्देश्य धार्मिक संयम र शुभाशुभहरूको सांस्कृतिक मान्यता बढीको रूपमा पनि मानिन्छ। तर यदि विवाह पहिले नै भइसकेको छ भने श्रीमान श्रीमती सामान्य रूपमा सँगै बस्नै नहुने भन्ने कुनै सर्वमान्य वैदिक निषेध भने छैन। परिवारको कुल परम्परा वा गुरु पण्डितको सल्लाह अनुसार कतै पालना गरिन्छ कतै गरिँदैन। विशेष गरी चाहिँ यस विषयमा स्कन्द पुराण लगायत ग्रन्थहरूमा पुरुषोत्तम मासको महिना जप तप संयमको महत्व बढी वर्णन छ। नयाँ दम्पति अलगै बस्नै पर्छ भन्ने सार्वभौमिक र आदेश स्पष्ट रूपमा प्रमुख रूपमा उल्लेख भनेको पाइँदैन। अब यसमा अर्थ तपाईँले के बुझ्नुहोस् भन्दा तपाईँहरू यदि विदेशमा हुनुहुन्छ, टाढा हुनुहुन्छ, होइन बजारतिर हुनुहुन्छ, माइत जान तपाईँको सम्भव छैन भने तपाईँहरू चाहिँ विशेष गरी चाहिँ एकजना एउटै कोठा लिएर बस्नुहुन्छ, डेरा लिएर बस्नुहुन्छ बजारतिर, श्रीमान श्रीमती हुनुहुन्छ, अन्त जाने ठाउँ छैन, अन्त जान पाइँदैन भने तपाईँहरू चाहिँ के गर्न सक्नुहुन्छ भन्दा कसैले भन्नुहुन्छ 15 दिन बार्ने, कसैले भन्नुहुन्छ 1 महिना बार्ने, कसैले भन्नुहुन्छ 3 रात बार्ने, त्यस्तो होइन। बार्न त 1 महिना पुरा पुरी बार्नुपर्छ, श्रीमान श्रीमती भएर बस्नु हुँदैन 1 महिनासम्म चाहिँ, चाहे त्यो नयाँ होस् चाहे त्यो पुरानो होस्, होइन। त्यो भएर तपाईँले विशेष ख्याल गर्नुपर्ने कुराहरू पनि हुन्छ। श्रीमान श्रीमतीको ओछ्यान फरक फरक लगाएर एउटै कोठामा बस्नुहुन्छ डेरामा भने पनि एकजना माथि खाटमा सुत्नुहोस्, एकजना तल सुत्नुहोस्, यसरी तपाईँहरू सुत्न सकिन्छ, एउटै विस्तारमा नसुत्नु भनेर भनेको छ। यो महिनामा चाहिँ चाहे नयाँ होस् चाहे पुरानो होस् होइन माछा मासु नखानु लक्ष्मीपद नखानु भनेको भगवान्मा तल्लीन भएर बस्नु भगवान्को नाम त्यहीँ जप गर्नु ओम नमो भगवते वासुदेवाय यो मन्त्र जप गर्नुहोस् तपाईँको लागि उत्तम मानिन्छ राम्रो मानिन्छ भनेर भनेको छ शास्त्रमा चाहिँ दुई श्रीमान श्रीमती सँगै बस्न नहुने माइत जानै पर्ने भन्ने कुराहरू चाहिँ उल्लेख गरेको कहीँ पनि भेटिँदैन बुझ्नुभयो नि कहीँ पनि त माइत जानै पर्छ नयाँ दुरा दुराई सँगै बस्न नहुने भनेको के हो भन्दा श्रीमान श्रीमती सँगै बस्यो भने तपाईँको चाहिँ विशेष गरी चाहिँ सँगै सुत्न नहुने सँगै बस्न नहुने भन्ने कुराहरू होइन होइन यसमा तपाईँले विशेष ख्याल गर्नुहोला यो महिनामा गर्व रह्यो भने ती सन्तानहरू त्यति राम्रो हुँदैन भगवान्को कृपा प्राप्त हुँदैन होइन त्यो भएर चाहिँ विशेष तपाईँले ख्याल गर्नुपर्ने कुराहरू पनि रहन्छ 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रह अनि भाग्यको विषयमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ फोन गर्दा साल महिना गते अनि समयको विषयमा जानकारी तपाईँले प्राप्त गर्न सक्नुहुन्छ साल महिना गते र समयको विषयमा भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउनेछु कोही मित्र आउनु भएको छ कार्यक्रममा स्वागत गरौँ कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर नमस्ते
1: हेलो नमस्ते गुरुजी
0: नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ
1: म परासी सुनौलदेखि
0: परासी सुनौलबाट बोल्दै हुनुहुन्छ शुभ नाम
1: मेरो निरा कोइराला
0: निरा कोइराला परासी सुनौलबाट बोल्दै हुनुहुन्छ
1: हजुर
0: कसको विषयमा हेराउन चाहनुहुन्छ निराजीले वर्तमान र भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउनेछु कोही मित्र आउनु भएको छ कार्यक्रममा स्वागत गरौँ कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर नमस्ते

0: 2067
1: साउन महिनाको 3 गते शनिबार जन्म समय भन्नु
0: साँझको 5:55
1: साँझको 5:55 जन्म भएको हो
0: हजुर
1: जन्म कुन जिल्ला भएको नवलपरासी भएको जन्म
0: रूपन्देहीमा
1: श्री गणेश आयमा श्रीमती रामानुजा आयमा ध्यान दिएर सुन्नु होला 2067 ध्यान दिएर सुन्नुहोस् भनेको 2067 साल श्रावण कृष्ण पक्षको शनिबार द्वादशी तिथिमा जन्म राशि वृष राशि नाम आउँछ नानीको बालकुमारी भन्ने नाम आउँछ अन्त्यनाडी नरगण परेको छ घातक तिथि पञ्चमी दशमी पूर्णिमा घातक शनिबार घातक नम्बरमा 2 नम्बर राशिमा सिंह राशि घातक छ दशा भाग्य ग्रह असाध्य राम्रा छन् नराम्रो छैन अलिकति सूर्य ग्रहणको योग परेको छ स्वास्थ्यमा समस्याहरू आउन सक्छ आँखा टाउको दाँतमा समस्या हुन सक्छ अलिक छिटो छिटो रिसाउने स्वभावकी पनि हुन्छन् नाकदोष परेको छ नानीको लागि विशेष गरी सामान्य खालको नाकदोष परेको छ नानीको पढाइको सिलसिलाबाट हेर्दाखेरि पढाइमा रुचि कम देखिन्छ दिमाग राम्रो भएको व्यक्ति हो पनि भन्छ अहिले ग्रह राहु भन्ने ग्रह चलिराखेको छ भ्रामरी भन्ने ग्रह चलेको छ राहु र भ्रामरीको शान्ति स्वास्थ्यहरू गर्नुपर्छ नानीले राम्रो हुन्छ आइतबारको दिन नुन नखानु चोखो नितो गर्नु शुद्ध भोजन गर्नु आइतबारको दिन राम्रो मानिन्छ नानीको लागि चाहिँ अरू त्यस्तो नराम्रो छैन ठिकै ठिकै ग्रहहरू राम्रै राम्रै चलिराखेको छ अहिले राहु चलेको भएर पढाइमा राम्रो हुँदैन मनै लाग्दैन पढाइमा
0: लाग्दिने त्यही भएर अनि अहिले सिधेको
1: हजुर
0: अब कुन लाइनबाट पढ्दा ठिक हुन्छ होला त्यो पनि सोध्नु होला
1: अब कुन लाइनमा पढ्न सक्छ नानीले कुन विषय पढ्छन् नानीले
0: नर्सिङतिर हजुर भनिन्छ नि भन्नलाई त्यही भएर
1: पढ्ने रुचि छ भने नर्सिङ सम्बन्धीको विषय फाप्छ होइन अब पढ्न चाहिँ पढ्नु पर्यो यतिको पढाइले नर्सिङ गर्न सकिन्न एसएलसीमा के आयो ए प्लस आयो कि ए फोजिपी आयो कि बी प्लस आयो कि बी आयो कि ए आयो के आयो एसएलसीमा
0: अहिले बी आएछ
1: बी आएछ अब बी आएको मान्छेले नर्सिङ पढ्न सक्नु गाह्रो हुन्छ क्या फेरि दिमाग नभएको होइन पढ्दै नपढेर बी आएको नभए त ए प्लस आउने मान्छे हो तपाईँको छोरी अलिकति बिहान बेलुका यसो अध्ययन गर्ने 1-1.5 घन्टा 2 घन्टा जति मात्रै अध्ययन गरेको थियो भने पनि नानीलाई राम्रो हुन्थ्यो यो त स्कुलकै भरको लागि मात्रै स्कुलकै भरले मात्रै यति नम्बर आएको अलिकति अध्ययन गर्ने पढ्ने हो भने राम्रो छ विदेश यात्राहरू राम्रो छ यिनको आइतबारको दिन नुन नखानु भन्नु आइतबारको दिन चोखो खाने शुद्ध भोजन शाकाहारी भोजन गर्ने भन्नु है अहिले राहु भन्ने ग्रह चलेको छ नानीको लागि चाहिँ होइन राहु र पिङ्गला भन्ने ग्रह चलेको छ अब दशाको शान्ति स्वस्थ्यहरू पनि गर्नुपर्छ एकपल्ट दशाको शान्ति स्वस्थ्य गराएर अनि मात्रै कलेज भर्ना गरिदिनुहोस् राम्रो हुन्छ है हुन्छ फोन गर्नुभयो धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नु होला उहाँले फोन गर्नुभएको थियो सुनौलबाट फोन गर्नुभएको थियो उहाँले चाहिँ नवलपरासी पश्चिम नवलपरासीबाट फोन गर्नुभएको थियो पश्चिम नवलपुरबाट तपाईँहरू पनि आफ्नो आफन्तको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा विशेष गरी चाहिँ काम कार्यहरू गर्न चाहनुहुन्छ भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई फोन गर्न सक्नुहुन्छ 98451-75-223 र 98056-75-223 नम्बरमा सम्पर्क भने तपाईँले गर्नुहोला कोही मित्र आउनुभएको छ कार्यक्रममा स्वागत गरौँ कामको बोल्दै हुनुहुन्छ नमस्ते
2: हेलो गुरुजी नमस्ते
1: नमस्ते कहाँको बोल्दै हुनुहुन्छ
2: कल्याणदेखि लीला
1: सल्यानबाट लीलाजी बोल्दै हुनुहुन्छ कसको विषयमा हेर्न चाहनुहुन्छ लीलाजीले
2: मेरो छोराको
1: जन्ममिति भन्नुहोस् त
2: 2076
1: कति भन्नुभयो 76
2: हजुर
1: 2076 सर
2: 10 महिना 21 गते
1: हजुर 10 महिना 21 गते समय भन्नु
2: 11:44 रातिको
1: 11:44 रातिको है जन्म जिल्ला कुन जिल्ला पर्छ
2: कल्याण
1: जिल्ला ल सुन्नुहोस् है ध्यान दिएर श्री गणेश

0: श्रीमती रामानुजाय नमः 2076 साल माघ शुक्ल पक्ष को मंगलवार एकादशी तिथि में जन्म भाग रहेछ। वृष राशि पर्दो रहेछ है। मृगशिरा को प्रथम चरण नाम आउँदो रहेछ। छोरा को कि छोरी को भन्नु भयो रे? छोरा को नाम आउँदो रहेछ वेदमणि भन्ने नाम आउँदो रहेछ। के नाम भने मैले बुझ्नु भो? देव होइन वेद, देवराज होइन वेदमणि। वेद बलाई एकार बे है, वेद मणि। राशि वृष राशि आउँछ, देवगण परेको छ बाबुको कुण्डलीहरू। घातकमा परेको छ तिथि पञ्चमी दशमी पूर्णिमा शनिबार घातक, नम्बरमा दुई नम्बर राशिमा सिंह राशि घातक छ। ग्रह दशा भाग्य असाध्यै राम्रो छ, कुण्डली नराम्रो छैन, राम्रो छ त ग्रह दशाहरू। पढाइमा अलि पढ्न खोज्दो रहेछ होइन, पढाइमा अलि राम्रोसँग पढ्यो भने फर्स्ट हुने ग्रहहरू पनि परेको छ। अहिले बाबुलाई चाहिँ सङ्कटाहरू ग्रहहरू अलिक खत्रा मतलब ग्रहहरू चलेको छ, एकपटक दशाको शान्तिहरू गराइदिनु भयो भने राम्रो हुन्छ बाबुलाई। त्यस्तो आत्तिनु पर्ने ग्रह छैन। गुरु चाण्डाल योग परेको भएर पढाइमा अलिक रुचिहरू कम हुने, पढाइहरू बीचमा छोड्ने, पढ्न नमान्ने ग्रहहरू परेको देखिन्छ। फेरि अहिले बाबुलाई राहु भन्ने ग्रह चलेको भएर पनि पढाइमा रुचि हुँदैन क्या, पढ्नको लागि मन लाग्दैन, अल्छी लाग्ने, पढ भन्ने मान्छेसँग रिसाउन मन लाग्ने होइन, त्यस्तो गर्छन् गर्दैनन्?
1: गर्छ
0: हो। यसको लागि चाहिँ अब बाबुले एकादशीको दिन घरमा लक्ष्मी प्याज माछा मासु खानु भएन एकादशीको दिन तपाईँहरूले है। एकादशीको दिन नखानु, अब पर्सि साउनमा नाग पञ्चमी आउँछ, नाग देवताको पूजा गरिदिनु। नाग दोष काल सर्वयोग त परेको छैन, त्यही भएर नागको दोषको पूजाहरू गराइदिनुहोस्, राम्रो हुन्छ, समस्याहरू आउँदैन, बाधाहरू आउँदैन, रोकआउटहरू आउँदैन, राम्रो हुन्छ, समस्याहरू कम हुन्छ भन्ने कुराहरू चाहिँ देखाएको छ क्या है।
1: राहु ग्रह कहिलेसम्म चलेको?
0: राहु ग्रह त 16 वर्ष 8 महिनासम्म छ, उसको उमेर 16 वर्ष 8 महिना भएसम्म राहु ग्रह चलिरहन्छ। राहुको शान्ति गर्नुपर्छ, राहुको शान्ति गराइदिनु भयो राम्रै हुन्छ। घरमा कुकुरहरू पाल्नु भएको छ? पाल्नु भएको छैन? पालेको छ। कुकुरलाई खानेकुरा खुवाउने बाबुको हातबाट?
1: हजुर।
0: अनि त्यसपछि राम्रो हुन्छ। कस्तो कुकुर छ, कालो छ कि छैन?
1: कालो छ।
0: कुकुर छ भने कुकुरलाई खानेकुरा खुवाउने बाबुले शनिबार विशेष खुवाइदिनु भन्नु है, राम्रो हुन्छ, चिन्ता गर्नु पर्दैन, ठिकै छ है।
1: बाबुको आमासँग सम्बन्ध कस्तो?
0: अरू सबैजनासँग सम्बन्ध राम्रो छ। बाबासँग ग्रह चाहिँ अलिकति मिल्दैन, बाबाको सम्बन्ध अलि मिल्दैन, अरू सबैजनासँग सबैसँग कुराहरू ठिकै छ, यस्तो नराम्रो छैन, ठिकै छ, ग्रहहरू राम्रै हुन्छ, चिन्ता गर्नु पर्दैन। दशाको शान्ति स्वस्ति गराइदिनुहोस्। अहिले पढाइमा एकदम पढाइमा ख्याल गराउनुहोस् है।
1: पढाइ त अनि एक दिन गयो भने अर्को दिन जाँदै जाँदैन कि?
0: होइन, त्यसो गर्नु हुँदैन, फकाएर भए पनि। बाबु त्यहीँ छ अहिले?
1: छैन, त्यहीँ नि अहिले।
0: कहाँ छन् त बाबु अहिले?
1: माथि पार्क खेल्न गएछ।
0: खेल्न गएछ?
1: हजुर।
0: बिहान उठेर त यसो पढाउनु पर्छ नि त, कहाँ खेल्न पठाउनु भएको तपाईँले? फेरि
1: घरकोमै गएको छ, अहिलेसम्म त पढिरहेको थियो, त्यही झगडा गरेर अहिले त खेल्न गएको छ।
0: बिहान खेल्ने नै होइन नि, बिहान त पढ्ने हो, बेलुका यसोबाट आएपछि होमवर्क गरिसकेपछि एकछिन खेल्न दिनुपर्छ है। धेरै केटाकेटीलाई स्कुलमा पनि खेलिराखेका हुन्छन् क्या, धेरै खेल्न दिनु हुँदैन। अब अहिले त अब पढाइमा ध्यान दिने बेला हो। बिहान उठ्ने, एक गिलास मनतातो पानी पिलाउने, पानी खुवाउनुहोस्, अनि ल बाबु पढ्नुपर्छ भनेर पढाउनुहोस्, यस्तो अलिकति समय तपाईँले पनि निकाल्नुहोस्, अगाडि बसेर ल पढ बाबु भनेर पढ्न लगाउनुहोस् होइन। अनि त्यसोपछि त्यसो गर्नुभयो भने पढाइ राम्रो हुन्छ। बिहान खेल्न जानु हुँदैन, बेलुका खेल्न जानुपर्छ, स्कुलबाट आएपछि होमवर्क गरिसकेपछि खेल्न जानुपर्छ भन्नुभएको छ गुरुले, भन्नुहोस् है। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नुहोला। उहाँले फोन गर्नुभएको थियो सल्यानबाट, आफ्नो छोराको विषयमा जानकारी लिएर गइसक्नु भएको छ। तपाईँहरू पनि आफ्नो आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने सम्पर्क गर्न सक्नुहुन्छ। मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगंज हेल पोस्टकै अगाडि आएर पनि तपाईँले हामीलाई भेट्न सक्नुहुन्छ। भूत वर्तमान र भविष्यको बारेमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउनेछु। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
2: हजुर नमस्ते गुरु।
0: नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: हजुर जुम्लादेखि शेरबहादुर राउत।
0: जुम्ला जिल्लाबाट शेरबहादुर राउत बोल्दै हुनुहुन्छ?
2: हजुर।
0: जुम्लातिर खबर के छ?
2: जुम्लातिर सबै ठिक छ, घाम लागिरहेछ गुरु।
0: घाम लागिरहेछ। जुम्ला कुन ठाउँबाट हो तपाईँ?
2: म तातोपानी साथ
0: हो। जाडा महिनामा तपाईँ जुम्लातिर झर् तराईतिर झर्नुहुन्न?
2: नै झरिन्न गुरु।
0: ए त्यही त, जुम्लाबाट त अनि सिराजीहरू के जति बेच्न झर्नुहुन्छ नि त व्यापारीहरू।
2: हजुर हजुर, जारकोटसम्म झरिन्छ।
0: ए ठिकै छ, त्यसै व्यापार गर्नुहुन्छ। सिराजित सिराजितहरू पाउँछ तपाईँकोतिर?
2: हजुर
0: शिलाजितहरू पाउँछ तपाईँकोतिर भनेको औषधि शिलाजित?
2: हजुर हजुर, शिलाजित पाउँछ गुरु।
0: ए ल, राम्रो बनाएर बेच्नु होला।
2: हजुर
0: कसको विषयमा हेर्न चाहनुहुन्छ त?
2: मैले छोरीको विषयमा गुरु।
0: छोरीको जन्ममिति भन्नुहोस् त, कति हो?
2: 2065 साल। 2065 कार्तिक 22 गते गुरु।
0: कार्तिकको 22 समय?
2: समय बेलुका 9 बजेतिर गुरु।
0: बेलुका 9 बजेतिर हो?
2: हजुर। 7
0: जन्म कहाँ भएको? जुम्लामा भएको हो?
2: हजुर जुम्लामा भएको गुरु।
0: ल, 2065 साल कार्तिक शुक्ल पक्षको शुक्रबार दशमी तिथिमा जन्म, कुम्भ राशि?
2: हजुर कुम्भ राशि।
0: नाम आउँछ सावित्रा भन्ने नाम आउँछ है नानीको?
2: हजुर
0: नाम सावित्रा आउँछ भनेको?
2: ए सावित्रा, गङ्गा राखेका छौँ गुरु, अब कुम्भ राशि भनेर गङ्गा राखेका छौँ।
0: होइन होइन, कुम्भ राशि भनेर गङ्गा राख्ने होइन, सावित्रा नाम आउँछ, नरायणको नाम नि सावित्रा, बोलाउने नाम जे नाम राखे पनि हुन्छ क्या?
2: हजुर।
0: नरायणको नाम, चिनाको नाम, कुण्डलीको नाम सावित्रा हो है?
2: हजुर हजुर, हुन्छ गुरु।
0: घातक तिथि तृतीय अष्टमी त्रयोदशी, बिहिबार घातक, नम्बरमा 3 नम्बर राशिमा कुम्भ राशि घातक छ।
2: हजुर।
0: दशा भाग्य ग्रह असाध्य राम्रा छन् नानीका, सूर्य अलिकति खराब निचो भएर बसेको छ, सूर्यको शान्ति स्वस्थहरू गराउनु पर्छ, राम्रो हुन्छ, समस्याहरू आउँदैन है?
2: हजुर।
0: अनि अरू त्यस्तो नराम्रो ग्रहहरू छैन, ठिकै छ। आइतबारको दिन नुन नखाँदा राम्रो हुन्छ, विवाह बारेमा विशेष ख्याल गर्नुपर्छ, आफै खोजेर भनेको प्रेम विवाह हुने ग्रहहरू परेको छ नानीको होइन, प्रेम विवाह भयो भने पहिलो घरबार दाम्पत्यमा समस्या आउन सक्छ, एउटा शिला विवाह अथवा एउटा प्रतिमा विवाहहरू गराउँदा राम्रो, अहिले उल्का भन्ने ग्रह चलेको छ, त्यति ग्रह राम्रो चाहिँ देखिँदैन यहाँबाट हेर्दा, अलिक विशेष ख्याल गर्नुपर्छ, अलिक छिटो छिटो रिसाउने स्वभाव कि देखिन्छ कि यहाँबाट।
2: हजुर
0: होइन, अरू त्यस्तो नराम्रो छैन, ठिकै छन्। व्यापार व्यवसाय गरिनु भने राम्रो हुन्छ, जागिरभन्दा व्यापार व्यवसाय राम्रो हुन्छ नानीको लागि है। अरू त्यस्तो नराम्रो छैन, ठिकै छ। आँखामा, टाउकोमा, दाँतमा दाँत बाङ्गा डिङ्गा हुने अथवा दाँतमा समस्या, आँखामा समस्या, टाउकोमा कपाल झर्ने समस्या, टाउको दुख्ने समस्याहरू हुन सक्छ, र विशेष ख्याल गर्नुपर्छ भन्नु। आइतबारको दिन सूर्यको पूजा गर्ने, आइतबारको दिन सूर्यलाई जल चढाउने, आइतबारको दिन नुन नखाने कामहरू गर्न सकिन् भने नानीले राम्रो हुन्छ, समस्याहरू आउँदैन है।
2: पढाइ लेखाइमा त्यस्तो कस्तो छ गुरु?
0: पढाइ लेखाइमा नानीको राम्रो छ त, नराम्रो छैन त, ठिकै छ। पढ्नु चाहिँ पर्यो, अहिले उल्का भन्ने ग्रहले पढ्न मन लाग्दैन फेरि। कतिमा पढ्दैछन् अहिले?
2: हजुर
0: अहिले कति क्लासमा पढ्दैछन् नानीले?
2: अहिले एसी हो गुरु।
0: एसएससीमा के आयो त? ए प्लस आयो कि बी आयो कि बी प्लस आयो कि के आयो त?
2: अब त्यो बिपोलस त अब थाहा भएन, अब ए पोलस हो, बिपोलस हो गुरु, अब 3.41 आएछ।
0: ए 3.41 आएछ।
2: हजुर
0: 3.41 ठिकै छ, राम्रै छ त, नराम्रो छैन त।
2: 3.41 जिबी आएछ, अब 3 जिबी भनौँ त्यो।
0: हजुर ठिक छ ठिक छ, राम्रो छ, नराम्रो छैन। यतिकै पढ्दै गयो, अलिक मेहनत गर्दै गयो भने नानीको राम्रै हुन्छ, त्यस्तो चिन्ता गर्नु पर्दैन। दशा भाग्य राम्रा छन् नानीका, चिन्ता गर्नु पर्दैन, ठिकै छ। ग्रहहरू चाहिँ अलिक मेहनत गर्नुपर्छ भन्नु, उल्का भन्ने ग्रह चलेको छ अहिले, यो उल्का भन्ने ग्रहले पढाइहरूमा बिगार्ने, पढाइमा रोकावटहरू आउने ग्रहहरू पर्छ, त्यही भएर अलिक विशेष ख्याल गर्नु भन्नु। अरू त्यस्तो नराम्रो छैन, ठिकै छ है त।
2: हजुर कुन विषय लिएर पढ्दा ठिक होला गुरु?
0: नानीको लागि जस्तै एजुकेसन विषय लिएर पढ्दा राम्रो हुन्छ, पछि गएर पढाउने के मैडम भन्ने मिस मिस भन्ने पछि पढाउनको लागि एजुकेसन विषय लिएर पढ्दाखेरि नानीको लागि राम्रो हुन्छ. उसले कुन विषय लिएर पढ्छु भन्छन् होइन, म्यानेजमेन्ट होटल म्यानेजमेन्ट पनि राम्रो हुन्छ, नर्सिङ सम्बन्धी पनि राम्रो हुन्छ, त्योभन्दा राम्रो एजुकेसन राम्रो छ, त्यही विषय लिएर पढ्दाखेरि पनि राम्रो हुन्छ है.
2: हजुर, नर्सिङ पढ्छु भनिरहेको छन् छोरीले.
0: नर्सिङ पर्सिङ भनेको छिन्, पढ्न सक्छु भन्ने छिन् भने पढाउनुहोस्, राम्रै हुन्छ. हजुर
2: हजुर, सफलता कहिलेसम्म सफलता प्राप्त गर्न सकिएला गुरु? उसको
0: होइन, सकिन्छ सकिन्छ, सफलता प्राप्त गर्न सकिन्छ, चिन्ता नलिनुहोस्. अहिले उल्का भन्ने ग्रह चलेको भएर अलिकति समस्या हो, उल्काको शान्ति स्वस्ति गराइदिनु भयो भने भइहाल्छ क्या.
2: उल्काको शान्ति गर्नलाई के गर्नु पर्ला गुरु?
0: उल्काको शान्ति गर्न रुद्री पूजा लाउने, अनि सत्यनारायणको पूजा लाउने, रुद्री पूजा सत्यनारायण पूजा नवग्रह पूजाहरू गर्ने, होम गर्ने, उल्काको जप गर्नुपर्छ, 6000 जप हुन्छ उल्काको, त्यो जपहरू गराइदिनुहोस्, सूर्यको जाप गराइदिनुहोस्, सूर्य निचो छ, यस्तै यस्तै गर्नुहोस् न, भइहाल्छ नि, राम्रो हुन्छ, नआतिनुहोस् है.
2: हुन्छ
0: हस्,
2: शुभ शुभ रङ कुन गरे गुरु?
0: ध्वासे ध्वासे कलर, फुस्रो कलर राम्रो हुन्छ.
2: फुस्रो कलर?
0: हजुर, फुस्रो फुस्रो खालको कलर राम्रो हुन्छ, पहेँलो पहेँलो पनि राम्रो हुन्छ, रातो हुँदैन, अरू सबै हुन्छ.
2: हजुर
0: हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नलाई. उहाँले फोन गर्नुभएको थियो हामीलाई, जुम्लाबाट फोन गर्नुभएको थियो. उहाँले चाहिँ आफ्नो छोरीको विषयमा हेराएर गइसक्नु भएको छ, तपाईँ पनि आफ्नो आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न तपाईँले पनि सक्नुहुन्छ. 9845175223 र 9805275223 नम्बरमा सम्पर्क गर्नुहोस्, भूत वर्तमान र भविष्यको बारेमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ. कार्यक्रम ज्योतिष वास्तुक हामी अन्तिम चरणमा आइसकेका छौँ. हरेक दिन बिहान ठिक 7 बजीदेखि लगभग हामी तपाईँसँग 8 बजीसम्म रहने गरेका छौँ, तपाईँलाई थाहा छँदैछ. आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ. भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु. तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्. नमस्कार, शुभ दिन.

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: काठमाडौँमा तयार भई पाइरहनु भएको छैन। तपाईहरूका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र संगति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रस्तान गरेका छौं। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: जीवनको वचन रेडियो कार्यक्रम सुनिरहनुभएका सम्पूर्ण श्रोताहरूलाई फेरि पनि हार्दिक स्वागत गर्दछु। म गोविन्द विश्वकर्मा। हामीले विगतका दिनहरूमा यहुन्नाको पुस्तकबाट अध्ययन गरिरहेका छौं र आज हामी यहुन्ना सुसमाचार्य यहुन्नाको पुस्तक 21 अध्यायको 15 देखि हामी 25 सम्म हेर्नेछौं। यो यहुन्ना सुसमाचार्य पुस्तकको अन्तिम खण्ड, अन्तिम अध्याय रहनेछ। हामी सरसर्ती पाठ गर्नेछौं र त्यसमा लेखिएका वचनको खण्डहरूलाई हामी एकदम गहिरो ढंगले हेर्नेछौं। मलाई विश्वास छ तपाई मसँगै हुनुहुन्छ। शुरूमा यहाँ शीर्षकमा लेखिएको छ, येशूले पत्रुसलाई पुनस्थापित गर्नुभएको। हामीले थाहा छ योभन्दा अगाडिका घटनाहरू बाइबलमा धेरै फरक घटनाहरू हामी देख्दछौं कि येशू प्रभु पुनरुत्थान हुनु भइसकेपछि उहाँका चेलाहरूको उहाँ देखा पर्नु भएको र यहुन्नाको पुस्तकको कुरा गर्ने हो भने उहाँ पहिले मरियम मग्दलिनी कहाँ देखा पर्नु भएको, त्यसपछि अन्य लुकेर बसेका चेलाहरू कहाँ उहाँ देखा पर्नु भएको, त्यसपछि लगत्तै चेलाहरू चाहिँ पत्रुस लगायत केही उनका साथीहरू चाहिँ माछा मार्न जाँदाखेरि चाहिँ उनीहरूले कुनै पनि माछा नपाएको अवस्थामा जब येशू उनीहरूको बीचमा उपस्थित हुनुहुन्छ, त्यसपछि थुप्रो उदाहरणहरू त्यहाँनिर थुप्रो परिवर्तनहरू आएको हामी देख्दछौ। अनि त्यसपछिको घटना हो यो, यहाँ चाहिँ पत्रुससँग येशूले बातचित गर्नुभएको कुराहरूलाई चाहिँ यस अध्यायमा व्याख्या गरिएको छ। पत्रुस चाहिँ एकदमै चञ्चल स्वभावको, उसले आफूभित्र जे कुरा छ त्यो झट्टै परमेश्वर कहाँ, येशु कहाँ जाहेर गर्नको लागि एकदमै तत्पर रहने। त्योभन्दा अगाडि हामीले पत्रुस र येशूको संवाद हामीले हेर्ने हो भने येशूले पत्रुसलाई सोध्नुहुन्थ्यो, पत्रुस तिमीले मलाई प्रेम गर्छौ, अनि जसरी पत्रुसले येशूलाई भन्थे प्रभु म साँच्चै नै तपाईँलाई धेरै नै प्रेम गर्छु, होइन, अनि तीन पटकसम्म येशूले पत्रुसलाई सोध्नुभयो तिमीले मलाई प्रेम गर्छौ, साँच्चीकै पत्रुसले भने म तपाईँलाई धेरै प्रेम गर्छु। तर त्यही कुरा जब येशू प्रभु गिरफ्तार हुनुभयो त्यसपछि उहाँलाई पत्रुसले 3 पटक इन्कार गरेको छ। जुन कुरा येशूले पहिले भन्नुभएको थियो, भाले बाँच्नुभन्दा पहिले नै तिमीले मलाई 3 पटक इन्कार गर्नेछौ, सोही कुरा वास्तविक रूपमा पूरा भयो। अब पत्रुस जब ढुङ्गामा माछा मारिरहेको थियो र त्यति बेलामा चाहिँ येशू पत्रुस र उनका साथी कहाँ देखा पर्नुहुन्छ, त्यसपछि पत्रुस ढुङ्गाबाट हाम फालेर येशूलाई भेट्न लाउँदछन्। त्यसपछिको संवाद यहाँ लेखिएको छ, म सरस्वती पाठ गरिदिनेछु, त्यसपछि हामी वचनमा फेरि गहिरो ढंगले अध्ययन गर्नेछौ। जब तिनीहरूले खाइसके तब येशूले सिमोन पत्रुसलाई भन्नुभयो, यहुन्नाका छोरा सिमोन, के तिमी मलाई यिनीहरूभन्दा बढी प्रेम गर्दछौ? तिनले उहाँलाई भने, ज्यू प्रभु, तपाई जान्नुहुन्छ म तपाईलाई प्रेम गर्छु। उहाँले तिनलाई भन्नुभयो, मेरा पाठाहरूलाई खुवाऊ। उहाँले फेरि दोस्रो पल्ट तिनलाई भन्नुभयो, यहुन्नाका छोरा सिमोन, के तिमी मलाई प्रेम गर्दछौ? तिनले उहाँलाई भने, ज्यू प्रभु, तपाई जान्नुहुन्छ म तपाईलाई प्रेम गर्छु। उहाँले तिनलाई भन्नुभयो, मेरा भेडाहरूको हेरचाह गर। उहाँले तिनलाई तेस्रो पल्ट भन्नुभयो, यहुन्नाका छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ? पत्रुस दुखित भए किनकि उहाँले तेस्रो पल्ट तिनलाई के तिमी मलाई प्रेम गर्छौ भन्नुभयो। तिनले उहाँलाई भने, प्रभु, तपाई सब कुरा जान्नुहुन्छ म तपाईलाई प्रेम गर्दछु भनी तपाईलाई थाहा छ। येशूले तिनलाई भन्नुभयो, मेरा भेडाहरूलाई खुवाऊ। साँच्चै म तिमीलाई भन्दछु, जब तिमी जवान थियौ तिमी आफैले आफ्नो पटुका बाँध्दथ्यौ र जहाँ इच्छा लाग्छ जान्थ्यौ, तर जब तिमी बूढा हुनेछौ तब तिमीले आफ्नो हात पसार्नेछौ र अरूले तिम्रो पटुका बाँधिदिनेछ र तिमी जहाँ जान चाहँदैनौ त्यहाँ लगिनेछौ। कुन किसिमको मृत्युद्वारा तिनले परमेश्वरको महिमा गर्नेछन् त्यसको संकेत गर्दै उहाँले यो भन्नुभएको थियो। यति भनेर उहाँले तिनलाई भन्नुभयो, मेरो पछि लाग। पत्रुसले पछि फर्किएर हेर्दा येशूले प्रेम गर्नुहुने चेलालाई पछि पछि आउँदै गरेको देखे। यिनले नै बेलुकीको भोजनको बेलामा उहाँको छातीमा ढल्केर प्रभु तपाईलाई पक्राइदिने को हो भनी सोधेका थिए। तिनलाई देखेर पत्रुसले येशूलाई भने, प्रभु यिनको चाहिँ के हुने? येशूले पत्रुसलाई भन्नुभयो, म नआएसम्म तिनी पर्खिरहन् भन्ने मेरो इच्छा भए पनि तिमीलाई के? तिमी मेरो पछि लाग। यसै कारण ती चेला मर्दैनन् भन्ने कुरा भाइहरूका बीचमा फैलियो। येशूले तिनी मर्दैनन् भन्नुभएको थिएन, तर म नआएसम्म तिनी पर्खिरहन् भन्ने मेरो इच्छा भए पनि तिमीलाई के भन्नुभएको थियो। यी तीनै चेलाहरू हुन् जसले यी कुराका विषयमा गवाही दिँदैछन् र यी कुरा लेखेका छन्, अनि हामी जान्दछौ कि तिनको गवाही साँचो छ। येशूले अरू पनि धेरै कामहरू गर्नुभयो, ती मध्ये प्रत्येकको बारेमा लेखिने हो भने मलाई यस्तो लाग्छ कि तिनका विषयमा लेखिएको पुस्तकहरू संसारैभरि पनि अटाउने थिएनन्। प्रियहरू, हामीले अहिले सुसमाचारीय पुस्तक यहुन्नाको 21 अध्यायको 15 पददेखि 25 पदसम्म हामीले पाठ गर्यौं। यहाँ एउटा रोमाञ्चक घटना घटेको छ। एउटा चेलाहरूसँग येशू प्रभु बातचित गर्दै हुनुहुन्छ। येशू प्रभु पुनरुत्थान हुनु भइसकेपछि आफ्ना चेलाहरू कहाँ उहाँ बेला बखत यसरी उपस्थित हुनुहुन्थ्यो, अनि आफ्ना चेलाहरूलाई उहाँले विभिन्न तौरबाट सिकाउँदै हुनुहुन्थ्यो। उहाँले तयार गर्दै हुनुहुन्थ्यो कि परमेश्वरको त्यो राज्य, परमेश्वरको त्यो सुसमाचार उहाँका चेलाहरूले अब सारा संसारभरि फैलाउनु पर्दथ्यो। त्यो जिम्मेवारी उहाँका चेलाहरूलाई प्रभुले दिनुभएको थियो, अनि उहाँले आफ्ना चेलाहरूलाई त्यसको लागि तालिम दिइरहनु भएको थियो। यहाँ सिमोन पत्रुसलाई चाहिँ येशू प्रभुले तीन पटकसम्म सोध्नु भएको छ कि तिमी मलाई प्रेम गर्दछौ, अनि पत्रुसले पनि तीन पटक येशूलाई जवाफ दिएका छन् कि मैले प्रभु तपाईलाई प्रेम गर्दछु, ती तपाई जान्नुहुन्छ। हो, वास्तवमा प्रभुले हामीलाई उहाँका चेलाहरूलाई अझै बनाऊ विश्वासी तपाई, हामी जसले प्रभुलाई मुक्तिदाता र उद्धारकर्ता भनेर विश्वास गरेका छौं, परमेश्वरले यो कुरा उहाँको वचन मार्फत तपाई र मलाई पनि सोधिरहनु भएको छ कि तपाईले येशूलाई प्रेम गर्नुहुन्छ। प्रभुले भन्नुभएको छ सिमोन पत्रुसलाई पहिलो पटक कि तिमीले मलाई प्रेम गर्दछौ। सिमोन पत्रुसले जवाब दिन्छन्, म प्रेम गर्छु प्रभु, अनि प्रभुले भन्नुभएको छ मेरा पाठाहरूलाई खुवाऊ। अब यहाँनिर हामीले के देख्दछौ भने सिमोन पत्रुस अब एउटा चाहिँ भगौटे डरपोक होइन, ऊ सबैबाट त्रसित भएर भाग्ने एउटा चाहिँ त्यो एउटा व्यक्ति होइन, तर अब ऊ एउटा चाहिँ परमेश्वरको त्यो शक्ति प्राप्त गरिसकेपछि, येशू प्रभुले उनलाई निर्देशन दिइसकेपछि, अब पवित्र आत्माको उसको जीवनमा आगमन भइसकेपछि, ऊ अब निडर भएर एउटा चाहिँ सेवक भएर एउटा अगुवा भएर ऊ जिउनु पर्दछ। अब उसको जीवन चाहिँ परिवर्तन भएको छ। अब उसले चाहिँ एउटा हौसलाका साथमा मानिसहरूको बीचमा त्यो सुसन्देश, स्वर्गको सन्देश मानिसहरूको बीचमा फैलाउनु पर्ने त्यो दायित्व प्रभु येशू ख्रीष्टले पत्रुसलाई दिनुभएको छ। त्यसकारण प्रभुले भन्नुहुन्छ मेरा पाठाहरूलाई खुवाऊ। यसको वास्तविक अर्थ के हुन्छ भने तिमीले अब एउटा अगुवाको जीवन निर्वाह गर्नु पर्दछ। यो एउटा महत्वपूर्ण जिम्मेवारी प्रभु येशूले सिमोन पत्रुसलाई दिनुभएको छ। विगतमा जे भयो जस्तो भयो, तर अब उपरान्त उसले चाहिँ आफ्नो जीवन परमेश्वरको कामको लागि समर्पण गर्नुपर्नेछ भनेर प्रभु येशूले सिमोन पत्रुसलाई त्यो सिकाउँदै हुनुहुन्छ, त्यो जिम्मेवारी दिँदै हुनुहुन्छ। उहाँले दोस्रो पटक फेरि सोध्नु हुँदाखेरि सिमोन पत्रुसले त्यही जवाफ दिन्छन् कि प्रभु तपाईँले मलाई जान्नुहुन्छ, म तपाईँलाई कति प्रेम गर्छु भनेर। अनि प्रभु येशूले फेरि सिमोन पत्रुसलाई भन्नुहुन्छ कि मेरा भेडाहरूको हेरचाह गर। येशू प्रभुले सिमोन पत्रुसलाई एउटा जिम्मेवारी दिनुभएको छ कि अब सिमोन पत्रुस पहिलेको जस्तो एउटा कायरताको जीवन होइन, तर अब उनी एउटा चाहिँ अगुवाको जीवन, एउटा परमेश्वरको सुसन्देश बोकेर मानिसहरूको बीचमा उभिने एउटा निडर अगुवाको जीवन जिउनुपर्छ भन्ने त्यो जिम्मेवारी प्रभुले सिमोन पत्रुसलाई दिनुभएको छ। अनि त्यो एउटा जिम्मेवारीमा उहाँले भन्नुभएको छ मेरा भेडाहरूको हेरचाह गर। पक्कै पनि प्रभु येशूको भेडा भनेको चाहिँ पक्कै पनि उहाँले विश्वासीहरूको कुरा गर्नुभएको छ। यहाँ जो साँच्चीकै निर्दोष छन् जसलाई परमेश्वरको त्यो जीवित वचनको खाँचो छ, परमेश्वरको त्यो स्वर्गको सन्देश मानिसहरूलाई पुर्याउनु आवश्यक छ। ती कुराहरू प्रभु येशूले आफ्नो चेलाहरू मार्फत उपस्थित भएका त्यहाँनिर भौतिक रूपमा प्रभुसँग बातचित गर्ने प्रभुसँग रहेका उहाँका 12 जना चेलाहरू मध्ये उहाँका चेलाहरूलाई परमेश्वरले यो आज्ञा गर्नु हुँदैछ कि तिमीहरू अब सारा संसारमा जानुपर्छ, सुसमाचार बोकेर त्यो सासो सन्देश बोकेर मानिसहरूको बीचमा प्रभुको त्यो मुक्तिको सन्देश बोकेर जानुपर्छ। यति मात्र होइन, एउटा अगुवाको जिम्मेवारी के रहन्छ भन्ने कुरा पनि परमेश्वरले उहाँका चेलाहरूलाई सिकाउँदै हुनुहुन्छ कि सबैभन्दा पहिले पाठाहरूलाई खुवाउने कुरा, त्यो भनेको हामीले भौतिक रूपमा खुवाउने कुरा गरेको होइन, तर यो आत्मिकी रूपमा मानिसहरू मरेका छन्, आत्मिकी रूपमा मानिस तिर्खाएका छन्, परमेश्वरबाट टाढा भागेका छन्, परमेश्वरको त्यो राज्यको सुसमाचार उनीहरूले पाएका छैनन्। अब उनीहरू तिर्खाएकाहरूलाई भोकाएकाहरूलाई खुवाउने कुरा, त्यो जिम्मेवारी त्यो स्वर्गको सन्देश खुवाउनु हो। त्यसपछि उहाँको भेडाहरूको हेरचाह गर्ने कुरा, त्यो एउटा महत्वपूर्ण कुरा हो। एउटा अगुवा भइसकेपछि, एउटा लिडर भइसकेपछि, एउटा पास्टरी सेवाकायमा अझ अगाडि बढेको त्यस्तो कुनै व्यक्ति आफ्ना विश्वासीहरूको हेरचाह गर्नु पर्दछ। पत्रुसलाई फेरि सोध्नुहुन्छ कि पत्रुस तिमीले मलाई प्रेम गर्छौ? अब यति बेला पत्रुस निराश हुन्छन् अनि भन्दछन् प्रभु तपाईँले सबै जान्नुहुन्छ। यति बेला प्रभु पत्रुसले त्यो पहिले उसले गरेको कुराको पनि उसले सम्झना गर्दछ। जति बेला परमेश्वरले भन्नुभएको थियो कि तिमी मलाई प्रेम गर्छौ, पत्रुसले भनेको थियो म तपाईँलाई प्रेम गर्छु प्रभु, अरू चेलाहरूभन्दा म तपाईँलाई धेरै प्रेम गर्छु, तर येशूले भन्नुभएको थियो तिमीले मलाई 3 पटकसम्म भाले बाँच्नुभन्दा पहिले तिमीले मलाई इन्कार गर्नेछौ, अनि त्यो कुरा वास्तविक रूपमा भएको पनि थियो। अनि पत्रुसले यति बेला रियलाइज गर्छ, त्यो कुरालाई चाहिँ मनन गर्छ, दुखित हुन्छ, साँच्चीकै प्रभुले 3 पटकसम्म मलाई फेरि किन यो सोध्नु भएको हो भनेर। धेरै पटक विश्वासी जीवनमा परमेश्वरको वचनले, उहाँका कतिपय वचनहरूले हामीलाई प्रश्न गर्दछ प्रियहरू कि तपाईँले येशूलाई साँचो प्रेम गर्नुभएको छ के, येशूलाई तपाईँले आफ्नो पहिलो प्रेमका रूपमा तपाईँले उहाँलाई राख्नु भएको छ, त्यो प्रेमको पहिलो स्थान तपाईँले परमेश्वरलाई दिनुभएको छ अथवा अन्य अरू कुरालाई दिनुभएको छ। त्यसकारण येशू प्रभुले आफ्ना प्रिय चेलाहरू मध्येका पत्रुसलाई पनि सोध्नुहुन्छ कि तिमीले मलाई प्रेम गर्छौ, एकचोटि होइन, दुईचोटि होइन, 3-3 पटकसम्म फेरि सोध्नुहुन्छ, किनभने प्रभुलाई जान्ने इच्छा थियो, उसको मन परिवर्तन भएको त्यो कुरा प्रभु येशूले पत्रुसको मन परिवर्तन भएको देख्न चाहनुहुन्थ्यो। अन्तिम पटकसम्म पत्रुसले भन्दछन् कि प्रभु तपाईँ सबै जान्नुहुन्छ म तपाईँलाई प्रेम गर्छु, अनि येशूले फेरि भन्नुहुन्छ मेरा भेडाहरूलाई खुवाऊ। पत्रुसलाई यी सबै कुराहरू येशू प्रभुले बारम्बार भनिरहँदाखेरि उसलाई एउटा त्यो जिम्मेवारीको आभास हुन्छ। पक्कै पनि उसले आगामी दिनमा अब कस्तो जीवन जिउनु पर्ने हो उसले प्रष्टसँग बुझ्दछ कि अब येशू प्रभुको त्यो सुसन्देश मैले मेरो काँधमा बोकेर मानिसहरूको बीचमा म प्रचार गर्न निस्किनु पर्छ, मानिसहरूलाई त्यो परमेश्वरको बारेमा साँचो एउटा सुसन्देश मानिसहरूको हात पुर्याउनु पर्छ भनेर पत्रुसले त्यो कुरा निदो गर्दछन्। उनले बुझ्दछन् प्रभुले मलाई यो प्रश्न सोध्नुको पछाडिको कारण यो रहेछ भनेर। अनि येशू प्रभुले फेरि थपेर भन्नुहुन्छ साँच्चै म तिमीलाई भन्दछु जब तिमी जवान थियौ तिमी आफैले आफ्नो पटुका बाँध्दथ्यौ र जहाँ इच्छा लाग्छ त्यहाँ जान्थ्यौ, तर जब तिमी बुढा हुनेछौ तब तिमीले आफ्ना हात पसार्नेछौ र अरूले तिम्रो पटुका बाँधिदिनेछ र तिमी जहाँ जान चाहँदैनौ त्यहाँ र तिमी जहाँ जान चाहँदैनौ त्यहाँ तिमी लगिनेछौ। यो पत्रुसको भावी जीवनको बारेमा, उसको यात्राको बारेमा, उसको बुढेसकालमा ऊ कस्तो अवस्थामा रहनेछ भन्ने कुराहरू पनि प्रभु येशूले अहिले नै पत्रुसलाई बताउँदै हुनुहुन्थ्यो। यी शब्दहरूले पत्रुसले परमेश्वरको महिमाको निम्ति भोग्नुपर्ने मृत्युको किसिमलाई बुझाउँदछ भन्ने कुरा प्रष्ट हामी हेर्न सक्दछौं। पावल शहीद भएका समयतिर नै पत्रुस रोममा नोरोकको शासनकालमा क्रुसमा टाँगिएका थिए भनी परम्परागत विवरणहरूमा हामी उल्लेख गरेको पाउँदछौ। तिनको आफ्नो अनुरोधमा तिनलाई उधुमुन्ट हुने गरी क्रुसमा टाँगिएको थियो, किनकि तिनले आफ्ना प्रभुकै तरिकामा क्रुसमा टाँगिन आफू अयोग्य भएको अनुभूति गरेका थिए भनेर वचनमा लेखिएको छ। प्रियहरू, पत्रुस जसले प्रभुलाई तीन पटक इन्कार गरेका छन्। प्रभु सँगसँगै हिँडेका थिए, प्रभु सँगसँगै खाएका थिए, अझै प्रभुलाई पक्राउ गर्दाखेरि त उनले तरवार निकालेर सैनिकहरूको कान पनि काटिदिएका थिए। यति जोश भएको मान्छे, तर जब प्रभु क्रूसमा टाँगिँदै हुनुहुन्थ्यो, पत्रुसलाई सोधे शासकहरूले कि तिमीले यिनलाई चिन्दछौ? पत्रुसले एक पटक होइन, दुई पटक होइन, तीन पटक उनले इन्कार गरे। त्यो कुराहरू पछि उनले अनुभूत गर्छन्, त्यो कुराको महसुस गर्छन्। अनि यसले उनलाई तीन पटकसम्म प्रश्न गरिसकेपछि र उनलाई उनको जीवन अब के हुने हो वा उनले कुन जिम्मेवारी लिएर अगाडि बढ्नु पर्ने हो प्रभुले यहाँनिर बताइसकेपछि पत्रुसले थाहा पाउँदछन् कि अब मेरो जीवन कसरी म जिउनु पर्दछ। वास्तविक रूपमा प्रभु येशूको त्यो एउटा साँचो सन्देश मानिसहरूको बीचमा प्रचार गर्नको लागि उनीहरूलाई बाध्यता थिएन, उनीहरूलाई प्रभुले गर्नुपर्छ, यो तिमीहरूले नगरेसम्म अरू कसैले गर्दैन भनेर त्यो कुरा चाहिँ उनीहरूका चेलाहरूलाई प्रभु येशूले बाध्य बनाउनु भएको थिएन। तर जब उनीहरूले येशू प्रभु मृत्युलाई पनि जितेर बौरी उठ्नुभयो अनि उहाँ साँचो परमेश्वर हुनुहुन्छ भन्ने कुरा जब उनीहरूले थाहा पाए, त्यसपछि उनीहरूमा थुप्रो बदलावहरू आयो, उनीहरू निकै परिवर्तन भए, उनीहरू निकै जोशीला भएर उनीहरू यरुसलेमबाट अन्य देशहरू हुँदै, अन्य ठाउँहरूमा हुँदै, विभिन्न मानिसहरूको बीचमा खतराहरू मोल्दै, उनीहरू विभिन्न शासकहरूको डर नमानिकन सुसमाचार प्रचार गर्दै गए। फलस्वरूप आज तपाईँ र हामीले प्रभु येशूको त्यो एउटा साँचो सन्देश, सुसन्देश, एउटा मुक्तिको सन्देश हामीले सुन्न पाएका छौं। प्रभु येशूलाई विश्वास गर्नु भनेको संसारमा हामीले दुःख भोगे तापनि प्रियहरू हाम्रो मुक्ति र उद्धारको विषय हो। प्रभु येशूलाई विश्वास गर्नु भनेको उहाँलाई हामीले सम्पूर्ण हृदयले एउटा साँचो परमेश्वर भनी ठान्नु हो कि उहाँले हामीलाई हाम्रो पापहरू धोएर, हाम्रा अधर्महरू क्षमा गरेर येशू प्रभुद्वारा हामीले मुक्ति र उद्धार पाउनेछौ भन्ने कुराको निश्चयता हो। संसारिक रूपमा उहाँका चेलाहरू दुःख र संकट भएर जानु पर्यो, तर पनि बाइबलमा लेखिएको छ उनीहरू स्वर्गमा परमेश्वरसँग, पक्कै पनि निश्चयसँग उनीहरू स्वर्गमा परमेश्वरसँग रहनेछन्। त्यो अनन्तताको एउटा जीवनमा उनीहरू रहनेछन्, परमेश्वरसँग त्यो अनन्त जीवनमा उनीहरू रहनेछन्। स्वर्गको त्यो विलासिता जीवनमा उनीहरू सधैँभरि कहिले पनि नाश नहुने त्यो जीवनमा उनीहरू रहनेछन्। अनि जसले उहाँमाथि विश्वास गर्दछ, संसारमा हामीले दुःख कष्ट संघर्ष भोगे तापनि हामी परमेश्वरसँग यो भौतिक पार्थिव शरीर मरेर गइसकेपछि हामी उहाँसँग सदा सर्वदा रहिरहनेछौ, एउटा अनन्तताको जीवनमा, एउटा स्वर्गको जीवनमा परमेश्वरसँग हामी खुशी साथ रहनेछौ। बाइबलको मूल सिद्धान्त, प्रभु येशूले दिनुभएको मूल शिक्षा यही हो कि उहाँमाथि विश्वास गर्यौं भने हामी मरे पनि हामी जीवित रहनेछौ। संसारमा हामी दुःख संकट अनि विभिन्न व्यवधानहरू, सतावटहरू, खेदहरू भएर जानु परे तापनि हाम्रो अन्तिम गन्तव्य भनेको स्वर्ग हो, जहाँ परमेश्वर हाम्रो साथमा हुनुहुनेछ। प्रभुले यहाँ पछि हेर्नु पर्दाखेरि उहाँ दोस्रो पटक फेरि आउनुहुने कुरा गरिएको छ, अनि जब उहाँ दोस्रो पटक आउनुहुन्छ त्यसपछि उहाँले आफ्ना चेलाहरूको सारा दुःखहरू, सारा कष्टहरू, सारा संघर्षहरू, उनीहरूले भोगेका ती संघर्षहरूलाई प्रभु येशूले सधैँभरिका लागि मेटाइदिनुहुनेछ, अनि उहाँले हाम्रो आँखाबाट आँसु पुसिदिनुहुनेछ। त्यहाँ कहिले शोक हुने छैन, त्यहाँ कहिले पीड़ा हुने छैन, तर सधैँभरि हर्ष नै हर्ष परमेश्वरसँग हामी रहनेछौ। त्यसकारण आज यो वचन सुनिरहनुभएका प्रिय श्रोताहरू, बाइबलले कहिले पनि प्रभु येशूलाई विश्वास गरेपछि सम्पन्न सम्पन्न हुन्छ, सबै दुःख कष्टहरू, सबै कुराहरूबाट छुटकारा भएर संसारमा हाँसी खुसी एउटा रमाइलो जीवन जिउन पाइन्छ भन्ने कुरा ठोकुवाको साथमा कहीँ पनि बताएको छैन। येशूका चेलाहरूले जसरी दुःख कष्टहरू भोगे, हामीले पनि ती कष्टहरू, संकटहरू भोग्नु पर्दाखेरि पनि हामी निराश हुनु हुँदैन। हामी निराश भएर, हामी निकै आकुल व्याकुल भएर, ओहो अब हामीले विश्वास गरेको परमेश्वर त साँचो परमेश्वर हुनुहुँदैन रहेछ भन्ने जस्ता अविश्वासहरू हाम्रो हृदयमा उत्पन्न भयो भने हामीले साँचो रूपमा परमेश्वरलाई अझै बुझ्न बाँकी नै छ। साँच्चीकै जसरी यहाँनिर वचनमा भनिएको छ, येशूलाई प्रेम गर्ने चेलाले संकटहरू सामना गर्नुपर्दछ, दुःखहरूको सामना गर्नुपर्दछ, साँगुरो बाटो भएर हिँड्नु पर्दछ, सुसमाचारका खातिर आफ्नो प्राण पनि त्याग्नु पर्दछ। बाइबलमा धेरै घटनाहरू छन् र हाम्रो वास्तविक जीवनमा पनि हामीले हेर्नु पर्दाखेरि धेरै त्यस्ता घटनाहरू छन्। नेपालमा पनि कति मानिसहरूले सुसमाचारका खातिर आफ्नो प्राण अर्पण गरेका छन्। त्यसकारण परमेश्वरसँगको त्यो सम्बन्ध भनेको त्यो यात्रा भनेको संसारमा मात्रै टुङ्गिने यात्रा होइन प्रियहरू, त्यो सधैँभरिलाई अनन्तताको यात्रा हो, त्यो परमेश्वरसँग रहिरहन पाउने एउटा स्वर्गको यात्रा हो। संसारबाट शुरू भएको त्यो यात्रा हामी स्वर्गमा परमेश्वरसँग रहने, उहाँसँग सदा सर्वदा रहन पाउने यात्रा हो। त्यसकारण आज म तपाईँलाई उत्साह दिन्छु, निराश नहुनुहोस्, हतोत्साहित नहुनुहोस्, परमेश्वरमा निरन्तर प्रार्थना गरिरहनुहोस्, परमेश्वरमा निरन्तर त्यो उहाँको सामिप्यतामा उहाँको सम्बन्धमा निर्माण हुँदै जानुहोस्। परमेश्वरले तपाईँ र म सबैजनालाई आशिष दिनुभएको होस्। आजको वचनले तपाईँको हृदयमा काम गरेको छ भन्ने म विश्वास गर्दछु। हौस् त, जीवनको वचन रेडियो कार्यक्रममा वचन सुनेर साथ दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद छ। हामी फेरि भेट्नेछौ। हौस् त,
0: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरू सँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौ। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ। तपाईहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्।
1: प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349।
0: साथै कार्यक्रम सुनेर तपाईहरूलाई बाइबल अध्ययन गर्न मन लागेको छ भने हामीलाई सम्पर्क गर्नुहोला, हामी तपाईहरूलाई बाइबल उपलब्ध गराउनेछौँ। हवस् त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचकका साथ बिदा हुन चाहन्छु। तपाईलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
2: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
3: भ्रष्टाचार गम्भीर सामाजिक र आर्थिक अपराध हो। भ्रष्टाचार जन्य क्रियाकलाप रोक्न हामी सबै जिम्मेवार बनौ। कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्ति, संस्था वा निकायले सार्वजनिक खरिद, सार्वजनिक निर्माण, सेवा प्रवाह जस्ता सार्वजनिक कार्यहरू गर्दा शक्ति स्रोत र साधनको दुरूपयोग गरी अनियमितता वा भ्रष्टाचार जन्य क्रियाकलाप गरेको पाइएमा सेवा लिँदा नियमअनुसार लाग्ने दस्तुर बाहेक थप रकम, घुस, रिश्वत माग गरेमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा लिखित जानकारी दिनुहुन वा इमेल आईडी ciaamro@gmail.com जानकारी दिनुहुन अनुरोध छ। साथै सम्पर्क गरी जानकारी गराउनको लागि 9855072555 र 0557516055 टोल फ्री नम्बर 16605152107 वा हटलाइन नम्बर 107 खबर गरिदिनुहुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडा, मकनपुर, नेपाल।
4: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
5: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
4: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
5: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स, धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
7: सम्पर्क मोबाइल 9741001349।
3: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
8: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
3: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिदिए अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
8: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
3: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754।

0: 26-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनएमई बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर, सिट सीमित छ। आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
2: रेडियो बिहानी 97.6 मेगाहर्ज।

आकसैमा एउटा तारा टुट्यो मनको कामना मागिदियो कि तर डर लाग्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
3: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित त धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
2: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
3: ल टिप्नुहोस्, प्रोप्राइटर बिरबहादुर श्रेष्ठको लागि 9843-0597-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
2: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस निलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि, प्रोप्राइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
4: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
5: छैन सर, के सोचिरहनु भएको छ?
4: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
5: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108778 र 9808878778।
3: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
7: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
3: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
7: जनरल मेडिसिन सेवा,
3: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
7: बाल रोग सम्बन्धी सेवा,
3: स्त्री रोग सम्बन्धी सेवा,
7: मुटुको इको र भिडियो एक्सरे सेवा,
3: ल्याब टेस्ट,
7: भिटामिन डी,
3: भिटामिन B12,
7: आइरन प्रोफाइल
3: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
7: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
3: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
7: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
7: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
8: अब सुन्नुहोस् पूरा समाचार।
9: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
8: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
9: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
8: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
9: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
8: मद्यपान र धूम्रपान सेवन नगरौं,
9: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: गर्मी मौसममा आगोको सानो झिल्कुले पनि ठूलो वन डडेलुको रूप लिन सक्छ। तपाईँ हाम्रो सानो लापरवाहीले वन वनस्पति र वन्यजन्तु एवं जनधनको ठूलो क्षति हुन सक्छ। त्यसैले भोरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौ। आगोको काम सकिएपछि राम्ररी आगो निभाउ। सलाई, लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू बालबालिकाहरूबाट टाढा र सुरक्षित ठाउँमा राखौ। पेट्रोल, डिजेल, खाना पकाउने ग्यास र मट्टीतेल जस्ता सजिलै आगोले टिप्ने पदार्थहरू सुरक्षित ठाउँमा राखौं र होसियारीपूर्वक प्रयोग गरौं। चुरोट, बिँडीका ठुटा राम्ररी निभाएर मात्र फाल्ने गरौं। पानीका मुहान, पोखरी आदिको संरक्षण गरौं। आकस्मिक उपयोगको लागि आफ्नो घरमा पानी जम्मा गरेर राखौं। आगलागी भइहालेमा सकेसम्म नियन्त्रण गर्ने कोसिस गरौं। नियन्त्रण गर्न नसकिने अवस्थामा नजिकैको वन कार्यालय तथा स्थानीय प्रशासन, नेपाल प्रहरी तथा नेपाली सेनालाई खबर गरौं। वनमा आगो लगाउनु दण्डनीय अपराध हो, त्यसैले वन डडेलो लाग्ने काम कसैले पनि नगरौं नगराउ। डिभिजन वन कार्यालय धादिङद्वारा जनहितमा जारी सन्देश।
12: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: होइन है भाउजू, कता जना लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: रेडियो बिहानी समय संकेत, यति बेला बिहानको 9 बज्यो।

0: नमस्कार आदरणीय श्रोता, आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ र नेपाली बहसमा हामी सामाजिक आर्थिक सामाजिक सांस्कृतिक कूटनीतिक राजनीतिक विषयमा छलफल र बहस गर्ने गर्दछौं। र नेपाली बहस डिजिटल प्लेटफर्ममा विश्वभर सुनिराख्नु भएको छ यतिखेर हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com मार्फत र काठमाडौँ उपत्यकामा भने रेडियो नारायण 99.1 मेगाहर्जबाट पनि तपाईँहरू नेपाली बहसलाई सुनिराख्नु भएको छ। नेपालीहरूले धेरै मन पराउने कार्यक्रम नेपाली बहस हरेक कुना कन्दरा कब्जाहरूमा तपाईँहरू सुन्न सक्नुहुन्छ रेडियो ट्युन गरेर विभिन्न एफएम स्टेशनहरूका फ्रिक्वेन्सीहरू मार्फत। र नेपाली बहसमा हामीले धेरै प्रश्नहरू गर्ने गर्दछौं र नेपाली बहसमा हामीले सुशासनयुक्त समाज निर्माण र देश निर्माणका निम्ति कसरी खबरदारी र अभियान चलाउन सकिन्छ यस विषयमा पनि आज हामी चर्चा गर्छौं। र नेपाली बहसमा हरेक क्षेत्रका विषयहरू उठान हुने गर्दछन् र अहिले पछिल्लो समयको एउटा निकै ठूलो पेचिलो विषय राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अभियोग संशोधन मुद्दा सर्वोच्चमा भने विचाराधीन छ। कास्की जिल्ला अदालतले संशोधनको आदेश दिएको छ र अहिले यो अवस्थामा दुराशय नदेखिएकाले अभियोग पत्र संशोधन गरिएको जिल्ला अदालत कास्कीले जनाएको छ र अन्य जिल्लामा पनि संगठित अपराध भने कायम रहेको छ र आजको दिनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको यो मुद्दा जुन फिर्ता लिइसके पछाडि संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिइसके पछाडि अब उनको सांसद पद कायम रह्यो र प्रधानमन्त्री बन्ने बाटो समेत खुल्यो भनेर चर्चा र परिचर्चा पनि आइरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीभित्र जुन किसिमको मतभेद देखिएको छ, राष्ट्रिय स्वतन्त्र पार्टी 12 जिल्लामा जुन हानाहानको स्थिति पैदा भएको छ बालेन पक्ष र रवि पक्ष भन्दै त्यो स्थितिले गर्दाखेरि आन्तरिक विवादहरू चर्किँदै गएको र मतभेदहरू चर्किँदै गएको भन्ने कुराहरू स्पष्ट भइरहेको छ र सर्पष्ट भइरहेको छ। आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौं देशले र सम्पूर्ण नागरिकले आशा गरेको एउटा पार्टी, यो पार्टी पनि बिग्रनु हुँदैन, यसले समुन्नति दिनुपर्छ देशलाई, यसले कायापलट गर्नुपर्छ, पाँच वर्षे म्यान्डेटलाई पूरा गर्नुपर्छ भनेर जुन किसिमको बहस र छलफल चलिरहेको छ, तर त्यहाँ पनि जुगाको लड़ाई शुरू भइसकेको छ। अन्ततोगत दुःख पाउने नेपाली नागरिकले हुन्, मतदाताहरूले हुन्, जनताले हुन्। त्यसैले गर्दाखेरि हाम्रो आग्रह छ राष्ट्रिय स्वतन्त्र पार्टीभित्र देखिएका जति पनि यी विवादहरू छन्, यो विवादले उनीहरूलाई घाटा नहोला, व्यक्तिगत तौरले कसैको पद जाला, व्यक्तिगत तौरले कोही सांसद नहोलान्, कोही मन्त्री नहोलान्, कोही जनाबमा पर्लान्, तर सिंगो देश र नागरिकको जुन आशा छ यो आशा निराशामा बदलिनु हुँदैन। अहिलेको यो अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा सुदृढ भएर अगाडि बढ्नु पर्दछ। देशको ठूलो पार्टी र जसले सरकार हाकिरहेको हुनाले हामी यो आग्रह गर्न चाहन्छौं र नेपाली बहसमा आज छलफल गर्न चाहन्छौं। केपी शर्मा ओलीलाई आफ्नैले साथ छोड़िरहेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका सबैभन्दा विश्वासपात्र शंकर पोखरेलले समेत पछिल्लो समय ओलीको साथ छोड़ेका छन्। उनी गत 10 र 11 महाधिवेशनबाट ओलीको टीमका महासचिव हुन्। पार्टीको जारी केन्द्रीय सचिवालय बैठकमा शनिबार महासचिव शंकर पोखरेल, उपमहासचिव योगेश भट्टवाई सहितका नेताहरूले ओलीलाई मार्ग प्रशस्त गर्न समेत माग गरेका थिए। त्यसपछि शुक्रबारको बैठकमा चार उपाध्यक्षले अध्यक्ष ओलीको राजीनामा समेत माग गरेका थिए। महासचिव पोखरेल विगत 10 ओलीका खम्बा भनेर उभिँदै आएका पात्र हुन्, तर आज उनले भने ओलीको नै राजीनामा माग गर्ने र मार्ग प्रशस्त गर्ने विषयले यतिखेर नेकपा एमालेभित्र निकै ठूलो पेचिलो लड़ाई शुरू भइसकेको भन्ने कुरा क्लियर भएको छ। र बाध्यात्मक गठबन्धनमा गगन, केपी र प्रचण्ड समेत यतिखेर रहेका छन्, किनभने विपक्षीहरूको मोर्चा यतिखेर सशक्त रूपमा संसदमा खबरदारीका निम्ति उठ्नु पर्दछ भन्ने खालको आवाज जुन मुखरित भइरहेको छ, यस मानेमा पनि नेपालमा यतिखेर संसदमा विपक्षीहरू एकजुट हुनुपर्ने आवश्यकता छ। दुई तिहाईको दम्बले देशलाई जोखिमतर्फ धकेल्न सक्दछ भन्ने कुरालाई विचार गर्दै विपक्षीहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकता पनि छ। र देशभर गर्मी बढ़ेको छ, तराईमा लूको पनि जोखिम छ। आदरणीय श्रोता ख्याल गर्नुहोला, स्वास्थ्यको, इन्धनको अत्याधिक प्रयोग, वन विनाश, अनियन्त्रित शहरीकरण र हरित गृह ग्यास उत्सर्जन बढ़नु र तापक्रम वृद्धिका कारण यतिखेर लू बढ़िरहेको छ। देशभर गर्मी छ, अहिले गर्मीका कारण जनजीवन प्रभावित भएको छ। देशका विभिन्न स्थानमा वर्षा भइरहे पनि तापक्रममा भने अझै वृद्धि भइरहेको भन्ने विषयहरू आएका छन् र पछिल्ला वर्षहरूमा नेपालमा अत्याधिक गर्मी बढ़दै गएको अनुभव सर्वसाधारणहरूले पनि गरिरहेका छन्, तपाईँहरूले पनि गरिराख्नु भएको होला होइन। तराईदेखि पहाड़सम्म तापक्रम वृद्धि भएको छ, लामो खडेरी छ, अनियमित वर्षा तथा तातो हावाको लहरले दैनिक जनजीवन प्रभावित बनाउन थालेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यतिखेर इन्धनको अत्याधिक प्रयोग र वन विनाश र अनियन्त्रित शहरीकरण, हरित गृह ग्यास उत्सर्जन बढ़नु नै तापक्रम वृद्धिका कारणहरू भएका छन् र तापक्रमकै कारणले गर्दाखेरि गर्मीका कारणले गर्दाखेरि विभिन्न किसिमका रोगहरू र विभिन्न किसिमका संक्रमणहरू हुने एउटा परिस्थिति बन्छ। त्यसैले स्वास्थ्यको ख्याल गर्नुहोस्। गर्मी बढ्दैछ, अब यो जेठ महिना असार महिना गर्मी हुने महिनाहरू हुन् र चैतमासम्म पनि गर्मी हुन्छ। त्यसैले गर्दाखेरि चैत वैशाख जेठ असार साउनसम्म भदौसम्म पनि गर्मीले छुन्छ। अब बर्खा लाग्न थाले छ, फेरि बाढ़ी पहिरोको जोखिम छ, दैविक विपत्तिका जोखिम छन् होइन। पटक पटक नेपाली नागरिकहरूले दुःख पाइरहेका छन् यो दैविक विपत्तिले, विपत्ति बाजा बजार आउँदैन। त्यसैले अहिलेदेखि नै तपाईँहरू सुरक्षित हुनुहोस्। जहाँबाट हामीले सुनिराख्नु भएको छ, तपाईँ लेक बेसी पहाड़ तराई जुनसुकै ठाउँबाट हामीले सुनिराख्नु भएको छ, तपाईँको अहिलेको अवस्था के छ र पूर्वानुमान गर्नुहोस् र दैवी प्रकोप आउन सक्ने होइन त्यो अवस्था हुन सक्छ, बाढ़ी पहिरो आउन सक्ने अवस्था हुन सक्छ, तपाईँहरूको वासस्थान कस्तो ठाउँमा छ पूर्व तयारी गर्नुहोस्। त्यसैले हामी नेपाली बस मार्फत तपाईँहरूलाई जानकारी गराउन चाहन्छौ। सरकारी कर्मचारीको तलब बढ़ला त भन्ने खालका पनि बसहरू छन्। कानूनमा दुई दुई वर्ष पुनरावलोकन हुनुपर्ने प्रावधान रहे पनि तीन वर्षदेखि त्यो बढ़ेको छैन। आर्थिक तरलता छ, अर्थतन्त्र धराशय अवस्थामा छ। सिफारिश अनुसार बढ़े कार्यालय सहयोगीको 35,000 र मुख्य सचिवको 1,21,000 रूपियाँ चाहिँ तलब नाग्नेछ। राज्य कोषमा अरबौं रूपियाँको भार थपिने हुँदा स्रोत व्यवस्थापनको दबावका कारण अन्तिम निर्णय हुन अझै पनि बाँकी रहेको भन्ने विषय आएको छ। र वीरगंज सड़क विस्तारमा घरधनीको पीड़ा छ, हातमा छ लालपूर्जा। सरकारले भन्यो अतिक्रमणकारी भन्दै घरहरू भत्किएका छन्। डोजर आतंक काठमाण्डुमा मात्र होइन यतिकै देशभर डोजर आतंक फैलिएको छ। सर्वोच्च अदालतले 2081 वैशाखमा वीरगंजको मुख्य सड़कका जग्गाधनीहरूको सम्पत्ति हक र क्षतिपूर्ति मागलाई अस्वीकार गरेपछि सड़क विभागले हालै सड़क विस्तारका क्रममा सड़क छेउका घरहरू भत्काएको छ र यसमा राम्रोसँग अध्ययन अनुसन्धान गरेर मात्रै नागरिकहरूलाई तर्साउने होइन, नागरिकहरूलाई सुविधा हुने गरी, नागरिकहरूलाई अप्ठ्यारो नपर्ने गरी अतिक्रमित जग्गा र अव्यवस्थित बसोबासीहरूलाई राज्यले व्यवस्थापन गर्नुपर्छ। नेपाली बसमा छोटो विश्राम छौ, विश्रामपछि उपस्थित हुनेछौं।
1: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचानसँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
2: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
3: लो किन नि, के भयो, सन्चो भएन?
2: होइन, यतिकै जानै मन लागेन।
3: यतिकै पनि हुन्छ?
2: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
3: ए, कुरा त्यस्तो पो, ल हेड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
4: नमस्ते, कति कामले पाल्नु भयो?
3: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
4: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
5: हस् म्याडम।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: रेडियो बिहानी 97.6 MHz।
0: यतिखेर हाम्रो बीचमा नेपाली कंग्रेसका नेता बद्री पाण्डे हुनुहुन्छ। बद्री पाण्डेजी, नेपाली धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
8: नमस्कार।
0: नेपाली कंग्रेसको पछिल्लो समयको मतभेद अब समानान्तर गतिविधिहरूसम्म पुगिसकेका छ। अनामनगरमा देउबा पक्षले सम्पर्क कार्यालयको नाम दिएर समानान्तर गतिविधिहरू चलाइरहेको भन्ने कुरा छ। सुदूरपश्चिमबाट संस्थापन पक्षले आफ्ना क्रियाकलाप गर्दै गर्दाखेरि पूर्वबाट पूर्वबहादुर खड्का पक्षले पनि संस्थापन इतर पक्षले आफ्ना गतिविधिहरू चलाइरहेको विषय आयो। अहिलेको अवस्थामा कंग्रेस अब विभाजन उन्मुख नै भएको हो।
8: मलाई त्यस्तो लाग्दैन. विशेष अधिवेशन पछि निश्चय नै दुईटा मतहरू दुईटा समूहमा हामी विभाजित छौं. केही साथीहरू गगन थापा सभापति वर्तमान सभापति उहाँको नेतृत्वमा विशेष अधिवेशन आयोजना भयो र उहाँकै नेतृत्वमा कार्य समिति गठन भयो र केही साथीहरू केही नेताहरू त्यो विशेष अधिवेशन त्यसप्रति असहमति राखेर हामीहरू अधिवेशनमा गएनौं. त्यसैले विशेष अधिवेशनमा गएकाहरू र नगएकाहरूका बीचमा मत विभाजन स्वाभाविक थियो. तर निर्वाचन आयोग हुँदै फागुन 21 को निर्वाचन र पछि सर्वोच्च अदालतले गगन थापा नेतृत्वकै कार्य समितिलाई मान्यता दिइसकेपछि वैधानिकता प्राप्त गरिसकेपछि अब उहाँकै नेतृत्वमा 15 महाधिवेशनमा जाने कुरामा कुनै द्विविधा छैन. तर अविश्वास अझै चिरिएको छैन. आपसमा केही मत विभाजन केही मन विभाजन त्यो अहिले पनि छ. त्यसै कारणले यसलाई एक ठाउँमा लिएर जाने हिजो विशेष अधिवेशनमा गएकाहरू र नगएकाहरू सबैलाई एकीकृत गरेर 15 महाधिवेशन सम्पन्न गर्ने मुख्य कार्यभार सभापति गगन थापामै निहित छ. त्यसैले उहाँको ठाउँबाट यो प्रयत्नलाई अझ तदारुकता दिन सकियो भने उहाँले मिलाउनका लागि सम्पूर्ण रूपमा प्रयत्न गर्ने र अरूले मिल्नका लागि पनि त्यो उहाँले मिलाउन खोज्ने जुन तदारुकता छ त्यसमा साथ दियो भनेदेखि यो कुनै जटिल हुन्छ जस्तो लाग्दैन.
0: अब उहाँहरूको आरोप त के छ भने अहिलेको अवस्थामा पूर्णबहादुर खड्काजीले अस्ति यो कुनै एउटा कार्यक्रममा सुर्खेतमै जस्तो मलाई लाग्छ अब पार्टी विभाजनको ड्रिलमा छ सबै तयार रहनुहोस् तर म त्यो चाहन्न भन्ने अभिव्यक्ति दिँदै गर्दाखेरि पार्टी कार्यालयहरू सम्पर्क कार्यालयहरू खोल्ने अनि समानान्तर गतिविधिहरू पनि गर्दै जाने होइन अब यसरी त पार्टी मिल्दैन नि त. यसका लागि त बहस हुनु पर्ला विमर्श हुनु पर्ला छलफल हुनु पर्ला स्थानीय प्रमुखको एउटा प्वाइन्ट जक्सन बन्नु पर्ला. यो भनेको के को लडाई हो यो पार्टीमा यति कमजोर भइसकेको छ नेपाली कंग्रेसले.
8: पूर्ण खड्गा अब पूर्व उपसभापति पूर्ण खड्गाले त्यसो भन्नुभएको पार्टी एकताका लागि नै चिन्ता गर्नुभएको हो भन्ने लाग्छ मलाई. सभापतिज्यू थप सक्रिय हुनुहोस् अझ मिलाउनका लागि चेष्टा गर्नुहोस्. हामीले सम्पर्क कार्यालय खोलेर अन्त गतिविधि गर्नुपर्ने अन्त सम्पर्क गर्नुपर्ने स्थिति रहन नदिनुहोस्. हाम्रो सम्पर्क कार्यालय अथवा सबै हामी भेट हुने हाम्रा कुराहरू राख्ने हामी भेला हुने ठाउँ केन्द्रीय कार्यालयलाई नै बनाउनुहोस् भन्ने आशयबाट आएको हुनुपर्छ. किनभने मैले अहिले त भेट भएको छैन. अलि पहिले भेट हुँदाखेरि पार्टी कुनै पनि हिसाबले विभाजन हुन दिनुहुन्न गर्नुहुन्न भन्ने प्रतिबद्धता मैले पूर्ण खड्गा पूर्व उपसभापतिज्यूको पनि मैले पाएको कारणले म यति भन्न सक्छु.
0: हजुर तपाईँले यो भनिरहँदाखेरि अब पार्टीमा चाहिँ मिल्नुपर्ने अवस्था छ यतिखेर किनभने कंग्रेस कमजोर छ तर के कुरामा मत ऐक्यता हुन सकिरहेको छैन व्यवस्थापन के कुरामा हुन सकेको छैन जस्तो अब पार्टीको सक्रिय सदस्यता अर्थात सदस्यता नवीकरणका कुराहरू होइन हिजै नवीकरण भइसकेका छन् दुरूस्त छन् डिजिटलाइजेसन छन् भन्ने खालका विषयहरू पनि उठेका छन् तर अहिले चाहिँ अब वडा कार्यालयमै गएर वा चाहिँ अनलाइनका माध्यमबाट तपाईँहरू सदस्यता नवीकरण गर्नुहोस् भन्ने खालको जुन गगन थापा पक्षको जुन तरिकाले उहाँहरूले आह्वान गर्नुभएको छ यसमा विवाद हो कि वा चाहिँ अब त्यो भागभण्डाको विवाद हो कि वा चाहिँ सम्मानजनक उपस्थितिको विवाद हो कि अब त सर्वोच्चले पनि भनिसकेका स्थिति किनभने आधिकारिकता पाइसके पछाडि त 15 महाधिवेशन त मिलेर जानुपर्ने होला होइन.
8: मलाई यस्तो लाग्छ हरेक कुरा संवादबाट समाधानमा पुग्न सकिन्छ. यो संवादको कमी हो जस्तो लाग्छ मलाई. जस्तो नवीकरणको विषय 15 अधिवेशनका लागि नवीकरण हामीले यसअघि नै गरिसकेका थियौं. अब 15 अधिवेशन सम्पन्न गर्ने हो नवीकरण हुन बाँकी ठाउँमा नवीकरण हुन बाँकी सदस्यहरूको नवीकरण गर्ने हो र थप वितरण गर्ने हो यो प्रक्रियाबाट अहिले महाधिवेशन सम्पन्न गरौं भन्ने एउटा मत. अर्को मत नवीकरण मात्रै होइन कि नवीकरणसँगै अध्यावधिक पनि भइदियो भने यसले अहिले प्रविधिको युगमा सबै मानिसहरू प्रविधिसँग जोडिन्छन् जसले गर्दा आफ्ना सदस्यहरूलाई परिचालन गर्ने आफ्ना सदस्यहरूलाई सम्बोधन गर्ने आफ्ना सदस्यहरूसँग सम्पर्क गर्ने उपाय सजिलो हुन्थ्यो. त्यसैले अध्यावधिक पनि गरौं भन्ने अहिले संस्थापनको मत अहिलेको कार्य समितिको मत हो. यी दुईटा मतलाई एक ठाउँमा राख्ने हो र छलफल गर्ने हो भने गहिरो गरी छलफल गर्ने एकले अर्काको संवेदनशीलता बुझ्ने हो भने मैले यसमा कठिन देख्दिनँ. एकले अर्काको दृष्टिकोण बुझ्न सक्ने हो भने यसमा कठिन देखिँदैन किनकि पन्ध्रौं अधिवेशनका लागि नवीकरण भइसकेको थियो.
0: पन्ध्रौं अधिवेशन त अब असोजमा तोकिसकेका छन् होइन त्यसको विकल्प त छैन नि
8: त्यसै भएर अब असोजमा अधिवेशन आइ नै सक्यो. त्यो असोजमा केही गरी गर्न सकिएन भने नि मंसिरभन्दा उच्च हामी लान सक्दैनौ. त्यसो भने अब यो थप अतिरिक्त चाहिँ भारी अहिले अध्यावधिकको भारी अहिले नबोकौं त्यसलाई अध्यावधिकलाई अप्सनल मात्रै बनाऊ गर्दै जाउँ. त्यो काम छ महिना लाग्न सक्ला वर्ष दिन लाग्न सक्ला गर्दै जाउँ. अधिवेशन चाहिँ पहिले गरिएको नवीकरण र अब बाँकी गर्नुपर्ने नवीकरण र नयाँ वितरण यही माध्यमबाट जुन हाम्रो पुरानो परम्परागत माध्यमबाट छ त्यसको धेरै 70-80% काम सकिसकेको छ त्यसबाट सम्पन्न गरौं भन्ने यो मतका बीचमा एक ठाउँमा बसेर मुख्य कुरा
0: बिग्रिन्छ भनिनँ
8: कि 9 लाख क्रियाशील सदस्यहरू हाम्रो छन्. त्यो 9 लाख क्रियाशील सदस्यहरू बढेर 12 लाख भए 13 लाख भए भन्ने दिशातिर नयाँ वितरणको बाटो लिनु पर्यो भएका नवीकरणलाई फेरि अध्यावधिकको बाटोमा हामी अल्झिनुको सट्टा भन्ने कुरा मात्रै हो. यो कुरा पनि के हो भने छलफलमा बस्ने हो भनेदेखि अहिलेको कार्य समितिले भन्न खोजेको कुराको संवेदनशीलता निवर्तमान कार्य समितिका पदाधिकारी सदस्यहरू नेताहरूले बुझ्नुहुन्छ. निवर्तमान पदाधिकारी कार्य समितिका सदस्यहरू नेताहरूले भनेको कुरा वर्तमानकाले बुझ्नुहुन्छ. त्यसका लागि त बस्नु पर्यो गम्भीरतापूर्वक छलफल गर्नु पर्यो. त्यसैले यो छलफल र संवादमा मैले कमी देखेको छु. एक ठाउँमा बसेर सघन ढंगले छलफल गर्न साथै हामी एकताको बिन्दुमा पुग्छौं. 15 महाधिवेशनमा एकाकार भएर एकताबद्ध भएर आयोजना गर्ने दिशामा हामी अगाडि बढ्छौं. मैले चाहिँ त्यति धेरै चिन्ता गरेको बाहिर चर्चा परिचर्चा भए जस्तो बाहिर चिन्ता गरिए जस्तो गर्नुपर्छ भन्ने लाग्दैन.
0: अब तपाईँको आफ्नो चाहिँ विचारमा 15 महाधिवेशनमा जानुपर्छ गगन थापाको अहिलेको नेतृत्वलाई स्वीकार गर्न अगाडि बढ्नुपर्छ होइन त्यसमा अब दुई मित्र
8: यसमा सबैजसो मेरो कुरा त अब मैले भन्ने भनिहाले तपाईँले बुझिहाल्नु भएको छ सुन्ने श्रोताले पनि
0: तपाईँ शेखर कोइरालाको समूहमा पनि त देखिनु भएको थियो नि त राम्रोसँग मदन पाण्डेजी
8: यसमा के छ भने अरूको पनि
0: कार्यक्रममा जानु भएको शेखर कोइरालाजीले बोलाउनु आह्वान गरेको कार्यक्रममा तपाईँलाई पनि मैले देखाएको छु क्या त्यहाँ
8: उहाँसँगै छु र उहाँको कुरा पनि त्यही नै हो. उहाँको कुरा के हो भने एकताबद्ध भएर 15 महाधिवेशन सम्पन्न गरौं जुन विशेषमा जाने र नजानेका बीचको मत विभाजनको स्थिति छ त्यसलाई टुङ्ग्याउँ र पार्टीलाई एकताबद्ध बनाएर नेपाली काँग्रेस बनाएर अगाडि बढ़ौं भन्ने मान्यता उहाँको छ र अरू नेताहरूको पनि मैले जसरी बाहिर नकारात्मक चर्चा हुने गर्छ त्यस्तो देखेको छैन. मैले एउटा विश्वासको वातावरण बन्यो भने सबैजनाले नेपाली काँग्रेसको सर्वोपरिता नेपाली काँग्रेसलाई सबैभन्दा माथि राखेर अगाडि बढ्नका लागि सबै तत्पर हुनुहुन्छ भन्ने लाग्छ मलाई.
0: 15 महाधिवेशनमा जान तपाईँहरू एकदम क्लियर हुनुहुन्छ होइन पार्टी विभाजन हुँदैन राष्ट्रिय कंग्रेस बन्दैन संघ चुनाव चिन्ह रहँदैन होइन
8: यो कहाँबाट आएको छ मैले यो बुझिरहेको
0: छु. छलफल भएर नि त चाक्सी बारीमा छ है अब प्रकाशमान सिंहलाई सभापति बनाउने होइन नयाँ पार्टी खोल्ने नयाँ ढंगले अगाडि बढ्ने भन्ने कुरा आइरहेको छ.
8: मलाई चाहिँ कुनै पनि जानकारी छैन यसरी नै सामाजिक
0: तपाईँले बोलाइएको थिएन त्यहाँ कार्यक्रममा फोन सुन आएको थिएन
8: त्यसरी कतैबाट त्यसरी बोलाएको पनि छैन म गएको पनि छैन त्यो बारेमा मलाई जानकारी पनि छैन र त्यतापट्टि मेरो रुचि पनि छैन. नयाँ पार्टी बनाउनु पर्छ भन्ने कुरामा रुचि पनि छैन. यही काङ्ग्रेसलाई बलियो बनाउने सुदृढ बनाउने फेरि नेपालको राजनीतिमा शक्तिशाली पार्टी निर्णायक पार्टी र प्रथम शक्तिको रूपमा स्थापित गरेरै देशलाई विकासको बाटोमा समृद्धिको बाटोमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक जुन हामीले प्राप्त गरेको व्यवस्था छ त्यो व्यवस्थालाई सबल बनाउने बाटोमा अगाडि बढ्नुपर्छ भन्ने बाहेक अरू चिन्तन हाम्रो मन मस्तिष्कमा कुनै कुनाबाट पनि त्यो संचारै भएको छैन. त्यो जानकारी भन्दा बेगरको कुरा हो. सामाजिक सञ्जालका हल्लाका रूपमा मात्रै मैले त्यसलाई हेरेको छु.
0: होइन अब सरकारको कुरा गरौं अलिकति होइन सरकार चाहिँ एउटा सुशासन केन्द्रित ढंगले अगाडि बढ्ने भनिरहेको छ. विपक्षीहरू यतिखेर कमजोर छन् होइन विपक्षी प्रतिपक्षी दल प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेस पनि आफ्नो कमजोर उपस्थिति लिएर यतिखेर सदनमा छ. सरकार सुशासन केन्द्रित छ. सरकारले चाहिँ जुन किसिमका कामहरू गरिरहेको छ शासकीय सुधारका 100 काम भन्दै अगाडि बढ़िरहेको छ. उसले देशमा कायापलट गर्छ जनताले सुख पाउँछन् रोजगारीको सिर्जना हुन्छ यो देशमा.
8: अब विश्वास निश्चय नै यो सरकारप्रति यो शक्तिप्रति जागेको हो र जागेकै कारणले उहाँहरू त्यति ठूलो संख्यामा प्रतिनिधि सभामा जित हात पार्न सफल हुनुभएको हो. तर पछिल्लो दिनमा सरकारका गतिविधिहरू संवैधानिक छन् कि छैनन्, कानूनी छन् कि छैनन्, परिपक्व छन् कि छैनन्, विशेष गरी संसदीय व्यवस्था र संसदीय व्यवस्थाको सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री बढी जवाबदेही हुनुहुन्छ कि हुनुहुन्न, बढी पारदर्शी हुनुहुन्छ कि हुनुहुन्न, संसदमा उहाँ आउनुहुन्छ कि आउनुहुन्न, उहाँले कामका अतिरिक्त आफूले गरेका कामको पुष्टि गर्ने, जनतालाई आश्वस्त पार्ने काम गर्न सक्नुभएको छ कि छैन, आशा सञ्चार गर्न सक्नुभएको छ कि छैन, किनकि यो सम्पूर्ण प्रक्रियाको टिम लिडर भनेको प्रधानमन्त्री हो। प्रधानमन्त्रीले त्यो सबै नगरेपछि मानिसहरूमा फेरि कतै हामीले सोचे जस्तो होइन कि भन्ने शंका उत्पन्न भएको छ। हामी के चाहन्छौ भने प्रधानमन्त्रीले फेरि पनि आफूलाई चाहिँ प्रकट ढंगले अगाडि ल्याउनुहोस्, आफूलाई सार्वजनिक गर्नुहोस्, आफूलाई जवाफदेही बनाउनुहोस् र यो जुन प्राप्त करिब करिब दुई तिहाई छ त्यो दुई तिहाईलाई लिएर देशलाई राजनीतिक स्थिरता दिनुहोस्, राजनीतिक स्थिरताका माध्यमबाट देशलाई समृद्धि पनि प्रदान गर्नुहोस् भन्ने सदाशयता हामीले बोकेका छौँ। त्यही सदाशयता
0: सरकार त्यो बाटोमा छैन, आज सरकारले बाटो बिराइरहेको छ, सरकार त सुशासन केन्द्रित छौ, हामी काम गर्छौ, हामी धेरै बोल्दैनौँ भनिरहेछ नि त होइन सरकार।
8: त्यसो यो लोकतन्त्रमा बोल्दै बोल्दैनौ, काम मात्रै गर्छौ, हिजो धेरै बोले भन्ने कुराको प्रतिक्रियामा त्यस्तो आएको हुन सक्छ, तर बोल्दै नबोल्ने चाहिँ त्यो लोकतन्त्र होइन। जवाबदेहिता भनेको जवाब कहाँबाट आउँछ त, बोलेर नै आउँछ। जवाबदेहिता चाहिँ का लागि बोल्नु पर्दैन संसदमा,
0: बोलेर बिग्रनु भन्दा नबोल्नु पनि त राम्रो हो नि त भद्रीजी, होइन काम चाहिँ गरिराख्ने होइन एक्सनमा गइराख्ने।
8: तपाईँको यस्तो अपव्याख्या तपाईँ जस्तो यो स्वतन्त्र मिडियाको व्यक्तिले भन्न मिल्दैन। प्रधानमन्त्री जननिर्वाचित प्रधानमन्त्री संसदको पहिलो अधिवेशनमा संसदभित्र केही प्रस्तुतै हुनुहुन्न, बोल्दै बोल्नुहुन्न, नीति तथा कार्यक्रम चाहिँ सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न जानुहुन्न, त्यसमा जवाब दिन जानुहुन्न, त्यसैले नबोले बोल्दैनौ हामी काम मात्रै गर्छौं भन्ने कुरा पत्याउने कुरा होइन। बोलेका आधारमा तपाईँले बोलेको मैले बुझेर सुनेर तपाईँलाई चिन्ने हो, मैले बोलेको मलाई सुनेर तपाईँले चिन्ने हो, अनि बोल्दै बोल्दैनौ काम मात्रै गर्छौ भन्ने कुराले लोकतन्त्रको एउटा महत्वपूर्ण पक्ष जवाबदेहिताको प्रश्न हल हुँदैन। त्यसैले प्रधानमन्त्रीको अहिलेको नेतृत्वका प्रति जसरी हिजो आशा थियो त्यस्तै शंका शुरू भएको छ। हामी के चाहन्छौ भने हाम्रो सद्भाव यो शंका निवारण गर्नुहोस्, शंकालाई चाहिँ उहाँले चाहिँ मानिसहरूको शंका गर्ने ठाउँलाई चाहिँ ठाउँ नदिनुहोस्, बोल्नु पनि होस्, काम पनि गर्नुहोस्, सुशासन पनि दिनुहोस्, विकास र समृद्धिको दिशामा मुलुकलाई लिएर जानुहोस्, राजनीतिक स्थिरताको एउटा चाहिँ एउटा हामीलाई एउटा महत्वपूर्ण अवसर प्राप्त भएको छ, यो अवसरको उपयोग पनि गर्नुहोस्। हामीले तपाईँले गरेका राम्रा कामहरू हेरेर भोलि थप राम्रो गर्नका लागि हामीले पनि पूर्व तयारी गर्ने त्यो दबाव हामीमाथि परोस्। आज तपाईँ राम्रो गर्नुहोस्, भोलि फेरि हामी राम्रो गरौं, आजभन्दा भोलि राम्रो, भोलिभन्दा पर्सि राम्रो, झन्झन राम्रो दिशामा मुलुकलाई लिएर जाने कुराको प्रेरणा यो सरकार पनि बनोस्, यो संसद पनि बनोस्, यो दुई तिहाई लगभग दुई तिहाई पनि बनोस् र यो राजनीतिक स्थिरता पनि बनोस् भन्ने त्यो सद्भाव नेपाली काँग्रेसले बोकेको छ, त त्यही अनुसार हामी बाहिर पनि प्रस्तुत छौँ र संसदमा पनि प्रस्तुत छौँ।
0: अनि एउटा अर्को कुरा भद्रीदा पाण्डेजी, अनुकूलता अनुसार बोल्ने क्रम छ क्या? जस्तो अब तपाईँकै क्षेत्रमा बाजुरा र हुम्ला होइन, तपाईँ राम्रोसँग थाहा छ, त्यहाँ चाहिँ एउटा सीमा विवादको विषय चर्किएर आयो, त्यहाँ चाहिँ झडप पनि भयो, हुम्लाबाट खारपुनाथ सार्केघाटबाट आएर लामपाटाका बासिन्दालाई निर्घात रूपमा कुटपिट गरेर बन्धक बनाएर राखिएको कुरा पनि आयो, रानीसाइन क्षेत्रको विषय निकै पेचिलो बनेको छ होइन, त्यसको बारेमा के पहल भइरहेको छ? हिजो पनि त्यहाँ हुम्लाबाट आएर फेरि त्यहाँ हातपात भएको भन्ने खबर आएको छ क्या हामीलाई।
8: यसमा अब निकै विकट ठाउँ छ, पर्यटकीय स्थलले असाध्यै सुन्दर र निकै विकट ठाउँ पनि हो, थोरै बस्ती थोरै मानिसहरू मात्रै त्यहाँ बस्ने गर्नुहुन्छ र त्यहाँ शान्ति सुरक्षाको आवश्यकता धेरै पहिलेदेखि महसुस भएको थियो। हामीलाई पनि पटक पटक त्यहाँबाट त्यहाँका बासिन्दाहरूले भन्नुभएको थियो, हामीले निकै पहल कदमी गर्दा एउटा अस्थायी प्रहरी पोस्ट खडा गर्ने तर त्यसका लागि पूर्वाधार चाहियो भनेका कारणले पूर्वाधार खडा गर्ने गरी प्रदेशको सुदूरपश्चिम सरकारको प्रदेशको बजेट त्यहाँ विनियोजन भएको थियो। त्यो चौकी निर्माण गर्न खोजिरहँदा हुम्ला पक्षबाट चाहिँ त्यहाँ आक्रमण भयो, त्यसपछि पछिल्लो आक्रमण फेरि धनगढ़ी उपमहानगरपालिकाको मेयर जानुभएको बेला, हाम्रो गाउँपालिकाको अध्यक्ष जानुभएको बेला थप आक्रमण भयो। त्यसपछि हामीले गृह मन्त्रालयसँग त्यो पहिलो घटना जुन लामपाटाका मानिसहरू कुटिएको बेला र त्यस पछिल्लो घटना सँगसँगै हामी चाहिँ गृह मन्त्रालयमा, अब गृहमन्त्री त हुनुहुन्न तपाईँलाई थाहा छ, गृह सचिवसँग हामी पटक पटक दुवैतिरका सांसदहरूसँगै म पनि पटक पटक त्यहाँ पुगेँ. हामीले त्यहाँ गरेको एउटा समाधान, हामीले केही अस्थायी समाधान, केही दीर्घकालीन समाधानका बारेमा गृह मन्त्रालय मार्फत
0: सरकारको अखडा बनाइएको छ. त्यहाँ रोजीरोटीको कुराहरू बनाइएको छ. छिमेकी रास्ताबाट अवैध रूपमा रक्सीको पनि ओसार पसार हुन्छ, त्यहाँ जडीबुटीहरू हुन्छन्, त्यहाँ चाहिँ वन जंगली वन्य जन्तुहरूलाई चाहिँ चोरी सिकारी गराएर त्यहाँ चाहिँ तस्करी एकदमै बढ़िएको छ भनेर स्थानीयहरूले चाहिँ हामीलाई जानकारी गराउँछन् क्या. त्यस्तो क्षेत्र हो त्यो.
8: त्यसैले हामीले त्यहाँ के भन्यौं भने एउटा उच्च स्तरीय समिति बनाऊ जसले गर्दा सुरक्षाको प्रबन्ध कसरी गर्न सकिन्छ भन्ने कुराको पनि निर्त्योल गरौं. त्यो सुरक्षा जरूरी छ पहिलो. दोस्रो चाहिँ पर्यटकीय क्षेत्रका रूपमा त्यसलाई कसरी विकसित गर्न सकिन्छ, त्यसको मोडालिटी कसरी बनाउन सकिन्छ भन्ने कुराको पनि त्यो अध्ययन समितिले रिपोर्ट दियोस्. अनि त्यसपछि चाहिँ अहिले भएका घटना, तत्कालिक घटनाका सन्दर्भमा उपचार गर्ने कुरा जुन केही अगाडि बढ्यो, अहिले उपचार वीरस्थल नजिक सँगैको ट्रमा सेन्टरमा उहाँहरू आइपुग्नुभयो र उपचार भइरहेको छ, भएको छ, र त्यहाँ क्षति पनि धेरै ठूलो क्षति पुर्याएको छ. क्षतिपूर्ति चाहिँ जुन पक्षले गर्यो त्यो पक्षले दोषी पक्षलाई क्षतिपूर्तिका लागि सरकारले बाध्य पार्ने घटना एकदमै चाहिँ फौजदारी प्रकृतिको घटना भएको छ. मान्छे कुटिएका छन्, पिटिएका छन्, घरभित्र थुनिएका छन्, उनीहरूको सम्पत्ति चाहिँ लुटपाट भएको छ. दोषीहरूलाई चाहिँ कानूनको दायरामा ल्याएर कडा कारवाही गर्ने भनेर तीन विशेष गरी दुईटा कुरा, एउटा तत्कालिक समाधानको कुरा र दोस्रो चाहिँ दीर्घकालीन समाधानको कुरा, बाजुराको सांसद र हुम्लाको सांसद दुवैजना सांसदहरूसँग म पनि बसेर गृह सचिवसँग यो डिटेलमा हामीले कुरा गरेका थियौं. पछिल्लो दिनमा केही कार्यान्वयनमा चाहिँ ढिलाइ भएको हामीलाई महसुस भएको छ, जसले गर्दा
0: पर्यटकहरूलाई माथि जानै नदिने, आधै बाटोमा रोक्ने, पुलहरू भत्काइदिने, ढुङ्गा मुढा गर्ने, अमानवीय व्यवहार गर्ने, त्यसको मतलब माथि केही न केही त पाक्या छ. 8-10 वर्ष अगाडि छक्क लामाजीको त्यहाँ उद्योग नै थियो भन्ने कुरा सूचनामा आएको छ हाम्रो, होइन? त्यसैले त्यहाँ गतिविधिहरू चाहिँ नराम्रा गतिविधिहरू भइरहेका छन् भन्ने कुरा क्लियर छ. राज्य अहिलेसम्म किन उदासीन भएको त्यसो भए? तपाईँहरूको दबाब पुगेन?
8: ठिक होइन, हामीले दबाब पनि दिइरहेकै छौं. राज्यले पनि त्यो अनुभव गरेको छ, जसरी यहाँले अनुभव गर्नुभएको छ, राज्यले पनि त्यो अनुभव गरेको छ. अब कार्यान्वयनमा तदारुकता देखाउनुपर्छ भनेर हामी थप दबाब दिन्छौं.
0: हामीलाई यतिसम्मको पनि जानकारी आएको छ, पूर्व मुख्यमन्त्रीहरू कर्णाली प्रदेशबाट चाहिँ होइन त्यहाँ गएर चाहिँ भ्रमण गरेको, त्यहाँ बसेकादेखि लिएर होइन नजिक चीनको सीमाना एकदम हिल्सा नजिक पर्छ त्यहाँ भन्दा, त्यो त संवेदनशील एरिया हो नि त, त्यसलाई त सुरक्षित गर्नुपर्छ नि त, राज्यको दायित्व हो नि त त्यो, होइन?
8: ठिक हो, यहाँले यति धेरै जानकारी राख्नुभएको रहेछ, त्यसको लागि म
0: होइन मैले जवाब दिइरहेको छु मन्त्री पाण्डेजी. मैले सामाजिक सञ्जाल मार्फत भने, किनभने यो राष्ट्रको एउटा होइन विषय हो, नागरिकहरू यसरी कुटिनु हुँदैन, घरभित्र चाहिँ यसरी चाहिँ प्रताडित हुनु हुँदैन, यसको त समाधान गर्नुपर्छ नि त. देशैभित्र सीमाको विषयमा विवाद गर्ने तपाईँहरू, तपाईँका नागरिकहरूलाई लिपुलेख पठाउनुहोस् भनेको छु मैले हुम्लाका सांसदजीलाई अस्ति यही कार्यक्रम मार्फत.
8: ठिक हो, ठिक हो. यो के भने, जस्तो खप्तडमा, खप्तड चाहिँ पर्यटकीय क्षेत्रको रूपमा छ र त्यहाँ चारवटा जिल्ला जोडिएका छन्, चारवटा जिल्ला जोडिँदा पनि त्यहाँ कुनै खालको पनि दुविधा छैन, विवाद छैन. खप्तडले एउटा पर्यटकीय क्षेत्रको रूपमा महत्व पाइरहेको छ र मान्छेहरू सुरक्षित किसिमले जाने गरेका छन्, यद्यपि पर्यटकका निम्ति भौतिक पूर्वाधारहरू पर्याप्त छैनन्, तर पनि त्यो क्षेत्र बनेको छ. त्यहाँ पनि दुईटा जिल्ला छन्, केही पालिकाहरू छन्, हुम्लातिरका 2-3-4 वटा कति पालिका छन्, बाजुरातिरको एउटा हिमाली गाउँपालिका छ. हामी मिलेर चाहिँ पर्यटन क्षेत्रको विकास गर्ने हो भनेदेखि त्यहाँ हुम्लाको बाजुराको यो विवाद बढाइरहनै पर्दैन, सीमा कहाँ साँध कहाँ यो भनेर नै पर्दैन. त्यो समग्र पर्यटकीय क्षेत्रले चाहिँ हुम्लालाई, बाजुरालाई मात्रै होइन कि सिङ्गै देशलाई चाहिँ त्यसले लाभ दिन्छ. त्यसैले यो द्वन्द्वभन्दा पहिले शान्ति सुव्यवस्थाको स्थिति सुनिश्चित गर्ने, जसले गर्दा दुईतिर विवाद पनि टुङ्गो होस्, विवाद पनि नरहोस् र पर्यटकहरू ढुक्कले रानी सेनमा जाने खालको वातावरण बनोस् भन्ने कुराका लागि पनि त्यो उच्चस्तरीय समितिले चाहिँ एउटा निश्चित मोडालिटी, सुरक्षाको मोडालिटी. अब कतिपय ठाउँमा जस्तो चाहिँ निकुञ्ज छ, निकुञ्ज भएका कारणले चाहिँ रारामा, खप्तडमा सेना नै बसेको छ. सेना बस्नुपर्ने भयो कि सशस्त्रको चाहिँ युनिटमा राख्नुपर्ने हो कि नेपाल प्रहरीको राख्नुपर्ने हो कि, त्यो सबै काम अगाडि बढाउँदै जाने र अहिले तत्कालका लागि अस्थायी प्रहरी पोस्ट राख्नका लागि जुन जग्गा प्रस्ताव भएको छ, त्यो जग्गा पनि व्यक्तिको जग्गा छ, 110 नम्बर किता भनिएको छ, त्यो कित्तामा चाहिँ त्यो चौकी पोस्ट बन्ने भन्ने कुरा थियो र त्यो काम अगाडि बढेको थियो, त्यो कामलाई पनि रोक्नु भएन. त्यो आखिर चाहिँ त्यसैले यो कुरामा सरकारले राम्रो गरी हस्तक्षेप गर्नु पर्यो. अब हामीलाई बताइए अनुसार बाजुराबाट अहिले प्रहरीको एउटा संख्या, राम्रै संख्या, त्यहाँ गएर सुरक्षा व्यवस्था गर्न सक्ने खालको संख्या पठाएको अवस्था छ। हुम्लाबाट पनि सुरक्षाकर्मीहरू त्यहाँ आउनुहोस्, पहिले सुरक्षा व्यवस्था कायम गर्नुहोस्, त्यसपछि चौकी निर्माणको जुन काम चौकी त्यो जहाँ परे पनि हामीलाई भनिए अनुसार हामीलाई लालपूर्जाको फोटोकपी समेत पठाइएको छ। 110 नम्बर किताको बाजुराका मान्छेको बाजुरामा दर्ता भएको बाजुरामै तिरो बुझाउने गरिएको जग्गामाथि त्यो भवन खडा हुन खोज्दै थियो हामीले भनिए अनुसार। होइन त्यो रहेनछ बाजुराको भने पनि त्यो भवन त बन्छ, आखिर देशकै बन्छ, रानी सैनका निम्ति बन्छ, सुरक्षाकर्मी बस्नका निम्ति बन्छ, त्यो भवन बनाउने काम पनि रोक्नु भएन। र दीर्घकालीन समस्या समाधानका लागि चाहिँ सीमा कसको कहाँ हो कति हो भन्ने कुराको निर्ग्योल पनि हुम्लाका बासिन्दाले पनि थाहा पाउन्, बाजुराका बासिन्दाले पनि थाहा पाउन्, सुरक्षाको मोडालिटीका बारेमा पनि तत्कालिक समाधान पनि दिउँ, दीर्घकालिक मोडालिटी अथवा त्यहाँ सेना बस्ने कि सशस्त्र बस्ने कि नेपाल प्रहरी बस्ने कि भन्ने कुराको पनि निर्ग्योल सरकारले गरोस्। र पर्यटन प्रवर्धनका निम्ति कुन मोडालिटीमा सञ्चालन गर्ने, दुईटा जिल्ला छन्, धेरैवटा पालिका छन्, दुईटा प्रदेश छन्, कुन मोडालिटीमा सञ्चालन गर्ने भन्ने कुराको पनि निर्ग्योल होस् भन्ने कुरा चाहन्छौ। हिजो म पर्यटन मन्त्री भएकै बेला पनि मैले एउटा पदमार्ग प्रस्तावित गरेको थिएँ, खप्तडबाट रामारोसन जुन अछाममा पर्छ, रामारोसनबाट बढीमालिका जुन बाजुरामा पर्छ, बढीमालिकाबाट बुढीनन्दा, बुढीनन्दाबाट रानी सैनसम्मको एउटा यो नयाँ पदमार्ग बन्छ भनेर प्रस्तावित गरेर बजेट पनि विनियोजन गरिएको थियो। हामी सरकारबाट बाहिरिएपछि यो सरकारले त्यो कार्यान्वयन गरेन, सरकारले आगामी दिन बजेटमा त्यो राखेर कार्यान्वयन गर्छ भन्ने कुरामा म विश्वस्त पनि छु। यस्ता भर्दिन ठाउँहरू जहाँ मानिसहरूको पहुँच कम छ, कम रहेका छन्, त्यस्ता ठाउँमा विदेशीहरू पर्यटकहरू जान रुचाउँछन्। अब सगरमाथाको उपल्लो क्षेत्र अन्नपूर्ण क्षेत्रमा थुप्रै ट्रेकिङ रूटहरू छन्, त्यस्तै रूटहरू त्यहाँ पनि स्थापित होस्। पश्चिमतिर पर्यटनको गतिविधि एकदमै कम भएको कारणले पर्यटनको गतिविधि पश्चिमतिर बढाउँ भन्ने कुरामा हाम्रो फोकस पनि थियो त्यो बेला, त्यो अनुसार हामीले बजेट कार्यक्रम र नीति पनि बनाएका थियौँ। यो काममा पनि वर्तमान सरकारले चाहिँ वर्तमान सरकार एकाकार भइदियोस्, यो कामलाई अगाडि बढाइदियोस् भन्ने कुराको हामी मान्यता बोक्छौँ। त्यसका लागि अहिले तत्काल देखिएको जुन भएको घटना छ त्यसलाई हल गर्नुपर्छ र दोषीहरूलाई कारवाहीको दायरामा ल्यायो भने आगामी दिनमा यस्ता घटना पनि दोहोरिँदैनन् भन्ने कुराको प्रत्याभूति हुन्छ। हामी यो चाहन्छौँ र यो दबाव सरकारलाई दिइरहेका छौँ, सुझाव दिइरहेका छौँ, सरकारले अझ तदारुकताका साथ यसलाई कार्यान्वयन गरोस् भन्ने मान्यता बोक्छौँ हामी।
0: हस् पाण्डेजी, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
8: हवस्, धन्यवाद।
0: नेपाली कंग्रेसका नेता बद्री पाण्डे आगामी श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: भ्रष्टाचार गम्भीर सामाजिक र आर्थिक अपराध हो। भ्रष्टाचार जन्य क्रियाकलाप रोक्न हामी सबै जिम्मेवार बनौं। कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्ति, संस्था वा निकायले सार्वजनिक खरिद, सार्वजनिक निर्माण, सेवा प्रवाह जस्ता सार्वजनिक कार्यहरू गर्दा शक्ति स्रोत र साधनको दुरूपयोग गरी अनियमितता वा भ्रष्टाचार जन्य क्रियाकलाप गरेको पाइएमा सेवा लिँदा नियमअनुसार लाग्ने दस्तुर बाहेक थप रकम, घुस, रिश्वत माग गरेमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा लिखित जानकारी दिनुहुना वा इमेल आईडी ciaamro@gmail.com जानकारी दिनुहुन अनुरोध छ। साथै सम्पर्क गरी जानकारी गराउनका लागि 98550-72555 र 057-5216 टोल फ्री नम्बर 16-60-57-52-107 वा भ्रष्टाचार जन्य क्रियाकलाप गरेको पाइएमा सेवा लिँदा नियमअनुसार लाग्ने दस्तुर बाहेक थप रकम, घुस, रिश्वत माग गरेमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा लिखित जानकारी दिनु।

0: अनुसन्धान आयोगको कार्यालय हेटौडा मकनपुर नेपाल।
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: यतिखेर हाम्रो बीचमा नेपाल बार एसोसिएसनका पूर्वाध्यक्ष कानूनका जानकार गोपाल कृष्ण घिमिरे हुनुहुन्छ। घिमिरेजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
3: नमस्कार।
2: अहिलेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छानेको जुन संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा थियो त्यसलाई दुरासय नदेखिएको भन्दै अभियोग पत्र संशोधन गरेछ कास्की जिल्ला अदालतले। यो नजिरहरू हिजो थियो कि आजको अब के हुन्छ, सर्वोच्चमा विचाराधीन छ, तपाईँलाई कस्तो लाग्यो?
3: यस्तो अब यो अहिले कस्तो देखियो भने एक महिना जतिदेखि अगाडिदेखि सरकार अध्यादेशबाट सरकार चलाइराखेको अवस्था छ वर्तमान सरकारले। अब कानूनमा स्पष्ट उल्लेख भएका विषयहरूलाई अध्यादेशको माध्यमबाट संशोधन गर्ने र त्यो संशोधन गरेर व्यक्ति हेरेर अभियोग पत्रहरू सच्याउने जस्तो क्रियाकलाप हामीले अगाडि बढ़ायौं भने यो सुशासनको जुन हामी नारा दिइरहेछौं यसको ठिक्क विपरीत हुन जान्छ। यो चाहिँ अहिले के देखियो भने तपाईँले सुशासन केलाई भन्न खोज्नुभयो? सुशासन भनेको कानूनको शासन हो। कानूनको शासन भनेको कानूनमा उल्लेख भएको कुरा यदि संशोधन गर्न आवश्यक छ भने सार्वभौम संसद छ, सार्वभौम संसदमा रेगुलर माध्यमबाट, रेगुलर माध्यम भनेको त्यो कानून बनाउने एउटा निश्चित प्रक्रिया छ, त्यो कानून बनाउने निश्चित प्रक्रियामा विधेयक बन्दछ, विधेयकको मस्यौदा गरिन्छ, विधेयकको मस्यौदा गरिसकेपछि त्यो संसदमा त्यो विधेयक प्रस्तुत हुन्छ, प्रस्तुत भइसकेपछि दुवै सदनबाट पास भएर अनि राष्ट्रपतिबाट त्यसलाई प्रमाणीकरण गरिसकेपछि त्यो कानून बन्दछ र कुनै कानून नयाँ बन्दाखेरि पनि र संशोधन हुँदाखेरि पनि अपनाइने प्रक्रिया भनेको त्यो संविधान अनुसार र कानून अनुसार पनि संविधान र कानूनलाई एकातिर राखेर
2: अभियोग संशोधनको मुद्दालाई जुन कास्की जिल्ला अदालतले दुरासय नदेखिएको भन्यो यसमा चाहिँ कानूनी प्रोभिजन होइन यो, यसमा के अरे दुरासय नदेखिएको कुरा चाहिँ त्यसको मतलब न्यायालयलाई प्रभावित पार्न खोजिएको हो। न्यायालयले चाहिँ
3: न्यायालय त यस्तो छ, कानून अनुसार कानून संशोधन गरेर लगिसकेपछि न्यायालयले केही कुरा गर्यो होला, त्यसमा अहिले म टिप्पणी गर्न चाहन्न किनभने न्यायालयले गरेको विषयमा हामीले सार्वजनिक बहस या टिप्पणी गर्नु हुँदैन। तर प्रश्न के हो भने लगियो कसरी भन्ने कुरा छ कि मैले तपाईँलाई के कुरा बुझाउन खोज्दै थिएँ भने व्यक्ति केन्द्रित भएर यदि हामीले कानूनहरूलाई संशोधन गर्न थाल्यौं, यदि कानूनलाई चाहिँ व्यक्ति केन्द्रित भएर हामीले कुनै कानूनको प्रयोगलाई गराउन खोज्यौं भने आज एउटा व्यक्तिले प्रयोग गरेको कानून भोलि अर्को व्यक्तिले पनि प्रयोग गर्छ। अर्थात् यो समय अनुसार शासक त बदलिरहन्छन्, आज एउटा शासक छ भोलि अर्को शासक आउँछ, प्रत्येक शासकले आफूलाई हेरेर कानूनको प्रयोगलाई यसरी व्यक्ति केन्द्रित भएर प्रयोग गर्न थाल्यो भने अनि त्यो रुल अफ ल कसरी भयो, त्यो कानूनको शासन कसरी भयो भन्ने प्रश्न खडा हुन्छ। मेरो भनाइ यति हो। त्यसैले अहिले के देखियो भन्नु होला भने
2: सर्वोच्चमा विचाराधीन छ नि त यो मुद्दा, फेरि
3: हजुर
2: सर्वोच्चमा त विचाराधीन छ नि त, होइन?
3: त्यही त मैले भने यो विभिन्न ठाउँमा मुद्दाहरू विचाराधीन छ, अब यसको लागि त कोर्ट पनि किन चाहियो भन्ने भयो, होइन र अदालत पनि किन चाहियो त? तपाईँले आफूलाई कानून आवश्यक परेको कानून संशोधन गर्नुहुन्छ अनि त्यो संशोधन गरेको कानून अनुसारको व्यक्तिलाई चाहिँ बाहिर निकाल्नुहुन्छ।
2: तत्कालीन सरकारले चाहिँ फिर्ता लिन मान्य अधिवक्ताको कार्यालयले सिफारिस गर्यो र सरकारले चाहिँ होइन, तत्कालीन सरकारले आग्रह गरेको थियो नि त त्यो चाहिँ अदालतलाई, कास्की जिल्ला अदालतलाई, होइन? सुशीला कार्की नेतृत्वको सरकार
3: तत्कालीन सरकारले आग्रह गरेका थियो, अहिलेको चाहिँ कोर्टले फिर्ता लियो भन्ने कुरा केसँग सम्बन्धित छ भन्नु होला भने यो कानूनसँग सम्बन्धित छ, यसो गर्न मिल्दैन। अब मैले तपाईँलाई मात्रै के कुरा बुझाउन खोजिरहेको छु भने कि यो सरकारले जुन कुरा गर्दछ त्यो सुशासनको कुरा गर्ने हो भने कानूनलाई यो उचित प्रक्रियाबाट संशोधन गरेर गर्नु पर्यो र त्यो कानून सबैका लागि लागू हुनु पर्यो। कि जस्तो म तपाईँलाई एउटा कुरा भनौँ, म कुनै व्यक्तिको नाम लिएर कुरा गरिरहेको छैन, हरेक काम व्यक्तिहरू संविधान अनुसार कानूनको नजरमा समान छन्। कानूनको नजरमा समान छन् भने त्यो समान नागरिकहरूको बीचमा लागू हुने कानून पनि समान हुनुपर्छ। त्यसो भए मात्रै त्यो कुरालाई चाहिँ डेमोक्रेसीको एउटा सुन्दर अनुहार भनेर भनिन्छ र त्यो कानूनको शासन हुन पुग्दछ। अब यहाँ त कस्तो देखियो भन्नु होला भने कुनै निश्चित व्यक्तिलाई लागेको अभियोग चाहिँ त्यही सरहका व्यक्तिहरू चाहिँ जेलमा छन्, त्यही सरहका समान व्यक्तिहरू चाहिँ जेलमा छन्, धेरै व्यक्तिहरू जेलमा छन्, धेरै हजारौं मानिसहरू यस्तै अभियोगमा जेलमा बसिराखेका छन्।

0: ती व्यक्तिहरूलाई कस्तो लाग्दो भन्नुहोस् न. अनि एउटा व्यक्ति एउटा सर्टेन व्यक्तिका लागि भनेर हामीले कुनै कानून परिवर्तन
1: प्रतिशत भएको थियो तत्कालीन सरकारले भन्ने आएको थियो नि त होइन.
0: अब यो राजनीतिक कुरा नगर्नुहोस् अहिले, यो राजनीतिक कुरातिर गयो भने प्रतिशत भएको थियो कि थिएन भन्ने कुरा यो पोलिटिकल हेर्ने कुरा होला होइन. तर मलाई अहिले लागेको के हो भने हामी कानूनको दृष्टिकोणबाट कानूनको विश्लेषण गरिरहेछौँ भने संविधान अनुसार कानून सबैका लागि बराबर छ. त्यो बराबर भएको कानून चाहिँ सबैलाई समान रूपमा लागू हुनुपर्दछ.
1: अब क्रमभङ्गता भयो नि त प्रधान न्यायाधीश नियुक्तिमा पनि होइन. वरिष्ठतमको तरिकाले सपना प्रधान, मल्ल, कुमार रेग्मी, हरि फुयाललाई हटाएर बाइपास गरेर चौथो नम्बरमा रहनुभएका डाक्टर मनोज कुमार शर्मा प्रधान न्यायाधीश नियुक्त हुनुभयो. यो क्रमभङ्गतामा बारको धारणा के छ?
0: यस्तो छ, बारको धारणा त बारका वर्तमान पदाधिकारीले दिनु होला, उहाँहरूले राखी पनि रहनु भएको छ. तर प्रश्न के हो भने यो चाहिँ
1: धेरै कुरामा
0: धेरै म पूर्व अध्यक्ष हुँ, मैले धेरै कुरामा क्रमभङ्गता देखिरहेको छु अहिले. धेरै कुरामा भनेको कस्तो भन्दाखेरि जे परम्परा हाम्रो थियो न्यायिक परम्परा, त्यो न्यायिक परम्पराभन्दा विपरीत यो पनि हुन गएको देखिन्छ भने अर्कोतर्फ के देखिएको छ त भन्दाखेरि धेरै कुरामा कानूनहरूलाई चाहिँ यसरी गिजोल्ने हो भने यसलाई के भनिन्छ भनिन्छ भन्दाखेरि यो न्यायिक अराजकता सिर्जना गर्न खोजिएको हो कि जस्तो पनि देखिएको छ. अब यस्तो न्यायिक अराजकता सिर्जना भयो भने जस्तो अब हामी अहिले के हेरिरहेछौँ भने पार्लियामेन्टको प्राइम मिनिस्टर जवाफ दिनुहुन्न. उहाँ पार्लियामेन्टको यो प्राइम मिनिस्टर भनेको चाहिँ पार्लियामेन्टको अभिन्न अङ्ग हो. अभिन्न अङ्ग भन्दा पनि नेता हो त्यसको. संसदीय व्यवस्थामा संसदको नेता भनेकै प्रधानमन्त्री हो. प्रधानमन्त्रीले प्रत्येक सांसदको सार्वभौम सांसद किन भनियो भन्दाखेरि उनीहरूले जनताबाट इलेक्टेड भएर जनताबाट इलेक्टेड भएर उनीहरू चाहिँ पार्लियामेन्टमा गएको हुन्छन्. उनीहरूले जनताको भावनाको भावनालाई मुखरित गर्दछन्, अर्थात् त्यहाँ लिएर आएर पार्लियामेन्टमा ल्याएर जनताको कुरा चाहिँ बोल्छन् उनीहरू. त्यसलाई सुन्नु कसले पर्छ भन्दाखेरि एक्जिक्युटिभले सुन्नुपर्छ. एक्जिक्युटिभको प्रमुख भनेको प्रधानमन्त्री हो. प्रधानमन्त्रीले प्रत्येक सांसदले भनेको विषय गम्भीरतापूर्वक सुनेर त्यसको जवाब पनि दिनुपर्छ, किनभने त्यो जवाब भनेको जनतालाई दिएको जवाब हो. अब पार्लियामेन्टमा बोल्नै नपर्ने भन्ने कुरा त राम्रो भएन नि. पार्लियामेन्ट अब अहिले त्यो पनि भइरहेछ भने धेरै कुराहरू हामी कसरी अब्जर्भ गरिरहेछौँ भने नागरिक समाजका हामी व्यक्तिहरूले साइडमा बसेर छेउमा बसेर के कुरा अब्जर्भ गरिरहेछौँ भने कसरी कामकाज अगाडि बढेको छ त. सुशासन भनेको हेर्नुहोस् विकास र
1: योग्य त हो नि त होइन उहाँहरू.
0: यस्तो हो, अब प्रधान न्यायाधीशको लागि योग्यता अब रुस्टर एउटा बनाएको थियो. त्यो रुस्टरमा बनाइसकेपछि त्यो रुस्टर न्याय परिषदले पठायो. न्याय परिषदले पठाएपछि तीन वर्ष नागेको प्रत्येक सर्वोच्च अदालतको न्यायाधीश, तीन वर्ष अवधि नागेको न्यायाधीशको चाहिँ उसले रुस्टर पठाइदियो. त्यो सूची पठाइदिइसकेपछि त्यो सूचीमा परेका व्यक्तिहरू यो पहिलोचोटि भयो भनिएको मात्रै हो. पहिलोचोटि अब म त्यो भनी पनि हाल्दिनँ. हेर्नुहोस्, प्रधान न्यायाधीश जस्तो व्यक्तित्वलाई अब हामीले यसरी आरोप लगाउनु पनि हुँदैन. उहाँको काम हेर्नुपर्दछ. अब त्यसैले गर्दाखेरि अब हामी केमा हेरिरहेछौँ त भन्दाखेरि उहाँको काम हेर्नुपर्दछ, उहाँ कसरी अगाडि बढ्नुहुन्छ. किनभने यो बिल्कुल फरक कुरा हेर्नुहोस्, कानून गलत बन्यो भने पनि यो गलत भयो, यो कुरा संविधान अनुसार बन्दैन भनेर संविधान बमोजिमको चेक जाँच गर्ने ठाउँ पनि सर्वोच्च अदालत हो. र सरकारले गर्दा हरेक दिन प्रधानमन्त्रीको विरूद्धमा तीन चार पाँचवटा छवटासम्म आदेश र फैसला चाहिँ यो न्यायालयले गर्छ. हरेक दिन एउटा जिल्ला अदालतले प्रधानमन्त्रीको विरूद्धमा आदेश गर्न सक्छ, किनभने त्यो ठाउँ नै त्यस्तो ठाउँ हो भने अब त्यो ठाउँमा बस्ने व्यक्ति कमिटेड हुनु हुँदैन. यति मात्रै हो मेरो प्रधान न्यायाधीशलाई पनि तपाईँ मार्फत के अनुरोध छ भने नियुक्ति हुँदाखेरि ठिक छ कानूनको प्रयोग गरेर नियुक्ति भएको देखियो भने पनि तपाईँको काम गराई सबैले राखेका छन्, नजिकबाट निहालिराखेका छन्. नजिकबाट निहाल्ने भनेको कानून भेत्ताहरूले निहालेका छन्, संविधानविदहरूले निहालेका छन्, नागरिक समाज निहालिराखेको छ होइन. किनभने मुलुक त सबैको साझा मुलुक हो नि. मुलुक त सबै साझा मुलुक हो. यो के रुलिङ पार्टीको मात्रै त मुलुक होइन होला, सबैको साझा मुलुक हो भने सबैले मिलेर तपाईँले के काम गरिरहनु भएको छ भन्ने कुराको नजिकबाट वाच गरिरहेको छन्. अहिले धेरै क्रिटिसाइजमा उत्रेका छैन व्यक्तिहरू, तपाईँ हेरिरहनु भयो होला, धेरै यो क्रिटिकल भएर धेरै विरोध गरेर निस्किहालेको अवस्था छैन. नेपाल बार एसोसिएसनले पनि चिन्ता जनायो. नेपाल बार एसोसिएसनले के चिन्ता जनायो भन्दाखेरि यी अस्ति सर्वोच्च अदालतमा यो कुराको विरुद्धमा रिट जाँदाखेरि रिट दर्ता गरिएन भन्ने कुरामा लालचिन माल्यो नेपाल बार एसोसिएसनले. किनभने कुनै पनि कुरा सर्वोच्च अदालतमा मुद्दा गइसकेपछि त्यो समयमा दर्ता भएन भने त्यसको सुनवाईको कुनै अर्थ रहँदैन. होइन त्यसैले गर्दाखेरि लालटिन बाल्यो. नेपाल बार एसोसिएसनले पनि खबरदारी गरेका छ. त्यसपछि प्रधान न्यायाधीशलाई भेटेर वर्तमान प्रधान न्यायाधीशलाई भेट्यो नेपाल बार एसोसिएसनले बधाई पनि भन्यो. र के भन्यो भने तपाईँलाई हामी यी उनीहरूले चाहिँ 21-22 बुदा लेखेर दिए. यो यो कुरामा हामी हेरिरहेका छौँ, यो यो कुरामा हामी सुधार चाहन्छौँ. पहिला हामीले पनि भनेका हो नि न्यायालयमा विकृति छ, विसङ्गति छ, भ्रष्टाचार छ भनेर एउटा प्रतिवेदनले भन्यो. त्यो प्रतिवेदनको आधारमा विभिन्न कानूनहरू परिवर्तन गर्नुपर्थ्यो. न्यायालय उल्टो त्यसको विरूद्धमा लागेको हुनाले हामीले विरोध पनि गर्यौँ, होइन? न्यायाधीश नियुक्तिका कुराहरू उठ्यो. यी जम्मै कुरामा त हामीले विरोध गर्दाखेरि हामीले कैयौं अवस्थामा आफै विरुद्धका पनि मुद्दाहरू भोगेर पनि हामीले त्यो कुरा विरोध गर्यौँ. अहिले पनि त्यही कुरा हो. प्रधान न्यायाधीश कसरी काम गरिरहनु भएको छ, कसरी काम गर्नुहुन्छ भन्ने कुरा नजिकबाट धेरै व्यक्तिहरूले निहालिराखेका छन्. किनभने प्रधान न्यायाधीश भनेको प्रधानमन्त्री होइन, प्रधान न्यायाधीश भनेको संसद पनि होइन. संसदले बनाएका कानून र सरकारले गरेको काम दुइटैको यो कसी लाउने ठाउँ. त्यसैले के भनिन्छ भने लोकतन्त्रलाई कसी लाउने ठाउँ भनेको न्यायालय हो, न्यायपालिका हो. अब त्यो लोकतन्त्रलाई कसी लाउने ठाउँमा बसेको चिफ व्यक्तित्वले, सबैभन्दा प्रमुख व्यक्तित्वले कसरी काम गर्नुहुन्छ भन्ने कुरा उहाँको केबाट देखिन्छ त भन्दाखेरि उहाँले गर्ने फैसला, उहाँले निर्णय, किनभने अदालतका न्यायाधीशहरूले लिने निर्णयबाट उहाँको क्रियाकलाप हेरिने हो. उहाँले कस्तो फैसला गर्नुहुन्छ, कस्तो निर्णय लिनुहुन्छ भन्ने कुराबाट हेरिने हुनाले उहाँले चाहिँ यो सबै कुरा विचार गर्नुहुनेछ. किनभने उहाँको अवधि पनि लामो छ, 6 वर्षको लामो अवधि लिएर आउनु भएको हुनाले उहाँलाई अब स्थायित्वको धेरै संकट छैन. अहिलेसम्मको प्रधान न्यायाधीशहरूलाई के हुन्थ्यो भने छोटो अवधि हुन्थ्यो, छोटो अवधिमा धेरै कामहरू गर्नुपर्ने देखिन्थे. कैयौं कामहरू हुन्थे, कैयौं कामहरू हुन्थेनन्, त्यस्तो अवस्था थियो होला. तर वर्तमान प्रधान न्यायाधीश त्यो त्यो कुराको पनि के छ भन्दाखेरि सुविधा छ. उहाँ लामो अवधिसम्म 6 वर्ष पुरै प्रधान न्यायाधीश भएर निस्कन पाउने अवस्था देखिएको छ. अहिलेसम्म नियुक्ति भइसकेपछि उहाँको कार्यविधि भनेको 6 वर्ष हो आजको दिनमा. त्यसैले गर्दाखेरि हामी कसरी हेरिरहेछौँ भने वर्तमान प्रधान न्यायाधीशलाई यो यसरी काम गर्न सक्नुहुन्छ कि सक्नुहुन्न भन्ने कुरा हिँड्दैछ. सबैले वाच गरिराखेका छन्. एकातिर उहाँ वरियतामा 4 नम्बरमा हुनुहुन्थ्यो, वरियतामा त्यो 4 नम्बरको वरियताको व्यक्तिलाई पहिलोचोटि इतिहासमै पहिलोपटक यसरी चाहिँ प्रथम व्यक्ति बनाएर अनि त्यसपछि चाहिँ यो प्रधान न्यायाधीशमा नियुक्ति गरिएको अवस्थाको विद्यमानता छ. त्यो पनि कसरी गरियो त भन्दाखेरि अध्यादेशको माध्यमबाट कानून परिवर्तन गरेर गरिएको अवस्था छ. हालाकि यो कुरा चाहिँ यो यो नियुक्तिको कुरा चाहिँ त्यसरी अगाडि बढ्दाखेरि अब यो सबै व्यक्तिहरूले नजिकबाट प्रधान न्यायाधीशले कसरी काम गर्नुहुन्छ या न्यायालयले कसरी अगाडि बढ्छ भन्ने कुरा वाच गरिराखेको हुनाले हामी पनि के भन्दछौँ भने नेपाल बार एसोसिएसन पनि के भन्दछ भने यो न्यायालय सुधारको स्वर्णिम युग बनोस्.
1: गोपाल कृष्णजी, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार.
0: नमस्कार, धेरै
1: नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष गोपाल कृष्ण घिमिरे आधुनिक श्रोता नेपाली भाषामा छोटो विश्राम छ. विश्रामपछि पुनः उपस्थित हुनेछौं.
2: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो.
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं. कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र ओडा कार्यालयमा जानकारी दियौं.
2: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं. मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं.
4: नेपाल सरकार विज्ञापन बोर्ड.

0: remember. Redmi A7 र A7 Pro आजै हालो let's go
1: 6.9 inch को standard display AI powered camera 2 वर्षको वारन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार
2: तपाई रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ
3: यतिकै हाम्रो बीचमा राष्ट्रिय स्वतन्त्र पार्टी बाराका संस्थापक अध्यक्ष चन्दन सुनकार हुनुहुन्छ चन्दन सुनकार जी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार
4: नमस्कार सर धन्यवाद
3: होइन तपाईँहरूले त हानाहानै गर्नु भएछ नि त हिजो किन हो त्यो बैठकमा किन लफडा भएको बालेन पक्ष र रवि पक्ष भन्दै त्यहाँ नाराबाजी चलिरहेको थियो
4: होइन बालेन पक्ष र रवि पक्ष भनेर त्यहाँ चाहिँ तपाईँले भने जस्तो केही भएको होइन मान्यजीहरूले बालेन पक्ष र रवि पक्षका कुराहरू निकाल्दै आउनु भएको छ बारा जिल्लामा तर राष्ट्रिय स्वतन्त्र पार्टीका हाम्रा केन्द्रीय आदरणीय सभापति श्री रवि लामी छानेज्यूले नै र विभिन्न मञ्चबाट हाम्रा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय पदाधिकारीज्यूहरूले त्यस्तो केही नभएको कुराहरू चाहिँ उल्लेख गर्दै गर्दाखेरि पनि बाराका मान्यज्यूहरूबाट ग्राउण्ड लेभलमै त्यस्तो कुरा हुनु भनेको त दुःखद हो हिजोको घटना के भएको रहेछ भने बारा जिल्ला समिति केन्द्रको सचिवालयले भङ्ग गरिसकेपछि र वैशाख 30 गतेको केन्द्रीय समितिको बैठकले मेरो सदस्यता खारेजी गरिसकेपछि आउँदै गरेको अधिवेशनलाई बारा जिल्लाका चारवटै मान्यजीवहरूले के कुन तरिकाले प्रभावित पारेर आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने उद्देश्यले हिजोको क्राइटेरिया के तोकेको थियो विस्तारित बैठकको लागि केन्द्रले नै आफैले त्यो बैठकमा उपस्थित जो सदस्यहरू हुनुहुन्थ्यो त्योभन्दा बाहेक मान्यजीवहरूले बाहिरबाट बडीगार्ड अथवा धेरै साथीहरूले गुण्डा पनि भनिराख्नु भएको छ गुण्डा लिएर चाहिँ उपस्थिति हुनुको कारणले गर्दाखेरि हिजोको त्यो जवाब भएको
3: होइन बालेन पक्ष र रवि पक्ष त त्यहाँ त खुलम खुला रूपमा देखियो नि त होइन बारामा
4: तर बालेन र रवि पक्ष भन्दा पनि हामी राष्ट्रपाका पक्ष हौ राष्ट्रिय स्वतन्त्र पार्टीका पक्ष हौ बालेन को सपोर्टमा चाहिँ बारावासीहरूले यसपालि सबै उम्मेद्वारहरूले मत दिनुभएको हो रवि लामी थानेज्यूको त्यागको लागि सबै चाहिँ बारावासीज्यूहरूले चाहिँ भोट दिनुभएको हो घन्टी चुनाव चिन्हमा भोट दिनुभएको हो बाराका यी चारजना मान्यहरूकै अनुहारमा चाहिँ भोट चाहिँ आम नागरिकहरूले दिनुभएको होइन
3: ए बाराका चारवटा मान्यको अनुहार हेरेर होइन घन्टीलाई भोटमा आएको होइन
4: बालेनलाई प्रधानमन्त्री बनाउन रवि लामी छानेको त्यागको कदर गर्दै र घन्टी चुनाव चिन्हमा मत भोट आएको हो बारावासीहरूले गर्नु भएको हो बाराका चारजना मान्यहरूको अनुहार देखेर चाहिँ बारावासीहरूले भोट गर्नु भएको
3: होइन त्यो झगडा चाहिँ किन चल्यो मोटिभेट किन भएको
4: यो आउँदै गरेको अधिवेशनलाई आफ्नो पक्षमा के कसरी कुन तरिकाले प्रभावित पार्न सकिन्छ भन्ने विषयलाई लिएर मान्यजीहरूको जुन गतिविधि विगत समयदेखि चलिराखेको छ मलाई विभिन्न बहाना लगाएर चाहिँ पार्टीको साधारण सदस्य समेत खारेज गराउने जुन उहाँहरूले काम गर्नुभयो त्यसलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीका सुरुदेखिका दुःख गरेका पार्टीका योद्धाहरू पार्टी
3: तपाईँले तपाईँको साधारण सदस्यता पनि खारेज गरिदिएको छ मैले
4: केन्द्रीय कार्य समितिको बैठक वैशाख 30 गतेको ले निर्णय गरेर मेरो साधारण सदस्यता खारेज गरेको अवस्था हो
3: के कारणले तपाईँको साधारण सदस्यता पनि खारेज भयो तपाईँको मैले एउटा सामान्य भिडियो क्लिपमा कता सुनेको थिएँ राष्ट्रिय स्वतन्त्र पार्टीकै सभापति रवि लामी छानेजीलाई पनि पटक पटक भेट माग्दा पनि भेट्न नदिएको उहाँका सोखी होइन सचिव जस्तो मलाई लाग्छ अविनाश आचार्यजी होइन उहाँको भूमिका पनि शंकास्पद रहेको भन्ने खालको कुराहरू तपाईँले गर्नुभएको थियो के हो यो चाहिँ
4: हो रवि लामी छानेज्यू कारागारभित्र हुँदाखेरि बारा जिल्लाको नेतृत्व सम्हाल्दै गर्दाखेरि बाराको चारवटै निर्वाचन क्षेत्र जित्नुपर्छ भनेर मैले धेरै उद्देश्य बोकेको थिएँ त्यो क्रममा हामीले बाराकामा उम्मेद्वारहरू चाहिँ भेटाउन गाह्रो परिराखेको थियो त्यसै क्रममा चाहिँ हामीहरूले बारा जिल्लामा विभिन्न चाहिँ मजबुत उम्मेद्वारहरू भेट्ने क्रममा अब उहाँहरूलाई नै चाहिँ हाम्रो पार्टीमा ल्याएर चुनाव लडाउने हो भने चाहिँ विजय चाहिँ प्राप्त गर्न सकिन्छ भन्ने उद्देश्य बोकेर मैले उम्मेद्वारहरू खोज्ने क्रममा जारी थियो तर पछि चाहिँ रविजाई बाहिर जब आउनुभयो बालिनजी हाम्रो पार्टीसँग जुड्नुभयो कुलमानजी जुट्नुभयो पछि कुलमानजीहरू जानुभयो अनि त्यसपछि चाहिँ बारा जिल्लामा एउटा उम्मेद्वारहरूको बाघी जस्तो नै चाहिँ देखा परेको हो तर सोभन्दा अगाडि उम्मेद्वार बन्छु भनेर कोही इच्छुक आकाङ्क्षीहरू हुनुहुन्थेन अब उम्मेद्वार भइसकेपछि जो व्यक्तिहरू कहिले पनि राष्ट्रिय स्वतन्त्र पार्टीमा हुनुहुन्थेन एकैचोटि उम्मेद्वारी दर्ताको दिन मात्र राष्ट्रिय स्वतन्त्र पार्टीमा जुन आउनुभयो उहाँहरूले निर्वाचनको क्रममै चाहिँ आफ्नो निर्वाचन क्षेत्रमा वडाको टिकट र पालिकाको टिकट तपाईँले दिन्छु भनेर विभिन्न उम्मेद्वारहरूसँग वडा उम्मेद्वारहरूसँग वडाध्यक्षका पालिका प्रमुखका उम्मेद्वारहरू तपाईँले टिकट
3: दिनुहुन्छ। पार्टीको संगठनमा सक्रिय नभएका पार्टीको चाहिँ होइन विचारधारामा सक्रिय नभएका पार्टीलाई चाहिँ बनाउनका निम्ति सक्रिय नभएका व्यक्तिहरू फुत्त चाहिँ टुरिस्ट जस्तो भएर चाहिँ टिकट लिएर आए होइन त्यहाँ।
4: हजुर हजुर सर, एकैचोटि चाहिँ हामीले अनुहारै नदेखेका व्यक्तिहरू नामै नसुनेका व्यक्तिहरू एकैचोटि चाहिँ उम्मेद्वारी दर्ताको दिन पार्टीको टिकट लिएर आउनुभयो र उहाँहरूले नै चाहिँ मलाई एकदम राजनीतिक रूपमा गलत आरोपहरू लगाएर यसले आर्थिक रूपमा माग गर्यो भन्ने किसिमको अन्य पार्टीलाई चुनाव जिताउनको लागि सहयोग गर्यो हामीलाई चुनाव हराउनको लागि गर्यो भन्ने कुरोहरू उहाँहरूले ममाथि आरोप लगाउनु भयो। जबकि बाह्रको चारको चार क्षेत्र चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीले जित्यो र आर्थिक रूपमा जुन मैले माग गरेको छु भन्ने कुरो उहाँहरूले आरोप लगाउँदै हुनुहुन्छ त्यसको प्रमाण सम्पूर्ण बाह्र जिल्लाका
3: साथै कारबाहीमा किन पर्नुभयो त्यही चुनाव जिताउन असहयोग गरेको र आर्थिक माग गरेको भन्ने विषयले कारबाही गरिएको हो।
4: उम्मेद्वारजीहरूले चाहिँ यही विषयलाई लिएर ममाथि चाहिँ उजुरी हाल्नु भएको छ त्यही उजुरीको आधारमा मलाई चाहिँ कारवाही गरिएको हो।
3: तपाईँ कारवाहीमा परेपछि भाड्नु भएको हो हिजोको अधिवेशन?
4: मैले कारवाहीमा परेर मैले भाँडेको होइन कि अधिवेशन, राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेद्वार बन्न इच्छुक व्यक्तिहरूले रु 25,000 रुपियाँ तिरेर चाहिँ उम्मेद्वार हुन पाउनुपर्छ भनेर चाहिँ आवेदन भर्नु भएको थियो। त्यो आवेदन भरेका व्यक्तिहरूसँग एकचोटि सामान्य छलफल सोधपुछ सरसल्लाह नगरेर एकैचोटि कसैले कतै कसैको नामै नसुनेको व्यक्तिहरूलाई चाहिँ रातारात ल्याएर टिकट दिएको कारणले गर्दाखेरि ती 25,000 रुपियाँ तिरेका उम्मेद्वारहरूको उम्मेद्वारी शुल्क फिर्ता हुनुपर्छ उहाँहरूको जुन माग थियो त्यसमा चाहिँ मैले पार्टीको आन्तरिक कोरममा सहमति सहित उठाएको थिएँ र त्यही कारणले गर्दाखेरि पनि चाहिँ मेरो चाहिँ सदस्यता खारिज भएर आउने अधिवेशनमा मलाई चाहिँ रोक्ने उद्देश्यले मेरो सदस्यता खारिज भएको चाहिँ हामीले चाहिँ यस्तैलाई बुझेका छौँ र त्यो कारणले मात्र झडप भएको होइन कि मान्यजीवहरूले आफ्नो गुण्डा प्रयोग गरेर बाह्र जिल्लाको अधिवेशनलाई कसरी आफ्नो अनुकूल बनाउन सकिन्छ भन्ने उहाँहरूले उद्देश्य राखेको कारणले गर्दाखेरि चाहिँ हिजोको यो अवस्था आएको
3: होइन। पार्टी सभापति रवि लामिछानेले पनि तपाईँलाई बुझ्नु भएन त्यसो भए उहाँसँग भेट भएन त उहाँसँग कुरा भएन खास वास्तविक के हो भनेर उहाँले बुझ्नै चाहनु भएन।
4: पार्टी सभापति रवि लामिछानेज्यूसँग म निर्वाचन पश्चात नै चाहिँ भेटेर बाराको सम्पूर्ण कुराहरू राख्छु भनेर पटक पटक चाहिँ उहाँको स्वर्गीय सचिव अविनाश आचार्यजी मार्फत चाहिँ मैले चाहिँ समय माग गर्न खोजेको हो। पार्टी सभापति रवि लामिछानेज्यूलाई पनि मैले फोन गरेर सम्पर्क गर्न खोजेको हो। पार्टीका शीर्ष नेताहरू अन्यलाई पनि मैले फोन गरेर भेटेर आफ्नो कुरा वास्तविक रूपमा के छ त भन्ने कुरो चाहिँ आफ्नो तर्फबाट राख्न खोजेको तर कसैले पनि कुनै पनि बेला मलाई फोन नउठाइदिने र मेरो सम्पर्कमा नआइदिने भएको हुनाले मैले केन्द्रीय नेतृत्व समक्ष आफ्नो कुरा पुर्याउन नसकेको हो।
3: अब के हुन्छ त्यहाँ चाहिँ बाह्र त्यो अधिवेशन सम्पन्न भयो त्यसो भए कि के भयो त्यहाँ
4: अधिवेशन चाहिँ हिजोको बैठक स्थगित भएको छ भनेर सुरुमा चाहिँ हामीले समाचार चाहिँ हेर्न पाएका थियौँ तर पछि चाहिँ मान्यजीवहरूको आफ्नो शक्तिको दुरुपयोग र केन्द्रले चाहिँ तोकेको जुन प्रतिनिधि छ बाह्र जिल्लाले उहाँहरूले अलोकतान्त्रिक शैलीले एकपक्षीय रूपमा पेलेरै चाहिँ अधिवेशनलाई प्रभाव पार्ने चाहिँ प्रयासस्वरूप चाहिँ आफ्नो शैलीले चाहिँ ग्राउन्डमा गरिराखेको क्रियाकलाप उहाँहरू हुनुहुन्छ सर।
3: अब के हुन्छ तपाईँ चाहिँ के गर्नुहुन्छ
4: भने राष्ट्रिय स्वतन्त्र पार्टीका सबै साथीहरूसँग सरसल्लाह चाहिँ हामी गर्दैछौँ। आउने आगामी कदमहरू राष्ट्रिय स्वतन्त्र पार्टीका विधान 2079 तेस्रो संशोधन 2081 भएको विधानको दफा 69 र 76 पनि चाहिँ प्रयोग गर्ने भन्ने कुरो चाहिँ साथीहरू बीच चाहिँ छलफल र सरसल्लाह सुझाव हुँदैछ। आउने समयमा कि त म गलत छु भने मैले आर्थिक प्रमाण माग हिनामिना गरेको छु भने त्यसको प्रमाण मान्यजीवहरूले राख्नु पर्यो नत्र विधानको धारा 69 बमोजिम चाहिँ राइट टु रिकलको लागि पनि बाह्रका चारवटै मान्यजीवहरूले तयार हुनुपर्छ र राष्ट्रिय स्वतन्त्र पार्टी विधिमा चल्छ र सोही विधि प्रयोग गरेर यदि बाह्रका पार्टी सदस्यहरूले राइट टु रिकल गर्नुपर्छ
3: तपाईँमाथि त अन्याय भएछ नि त। तपाईँहरूले पार्टी मलजल गर्नुभयो पार्टीलाई फुलाउनु भयो फलाउनु भयो पार्टी चाहिँ अब अलिकति प्रतिफल लिने बेलामा त यहाँलाई बाइपास गरिएको रहेछ नि त कि तपाईँको गल्ती नै थियो तपाईँ आज आत्मामा हात राखेर छातीमा हात राखेर भन्नुहोस् त जनतालाई।
4: म छातीमा हात राखेर भन्दैछु हाम्रो केही पनि गल्ती छैन। पार्टीको बाह्र जिल्लाको पहिलो इँटा राख्ने व्यक्ति म चरण स्वर्णकार हुँ। बहुत दुःख संघर्ष गरेर यो 3 वर्ष 8 महिना 9 महिना जति चाहिँ पार्टीलाई यहाँ हामीले लिएर आएको छौँ। हामी युवा वर्षको भर्खरै युवा वर्षमा चाहिँ युवा भएको हुनाले हामीले आफ्नो खुन पसिना रगत यो 3 वर्ष 8 महिना पार्टीलाई दिएको छु। आफ्नो व्यापार व्यवसायलाई चाहिँ थाती राखिदियौँ आफ्नो घर परिवारलाई चाहिँ सबै समय नदिएर पार्टीलाई दिनरात गरेर यहाँ मेहनत गरेर यहाँ लिएर आएको र यो कुरा प्रतिफल लिने हामीले सोचेका छैनौँ, हामीले देश बनाउन सोचेर आएका छौँ। तर यो 2082 साल माघ 6 गते उम्मेदवारी मनोनयनको दिन चाहिँ जुन माननीयहरू बारा जिल्लामा आउनुभयो उहाँहरूको गलत क्रियाकलापले गर्दाखेरि बाह्रबाट निर्वाचितहरूलाई राइट टु रिकल गर्नुपर्छ भनेर आम बारावासीहरूको चाहिँ ग्राउन्डबाटै चाहिँ कुरा आइराखेको छ।
3: हस्, यहाँको महत्वपूर्ण समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद, नमस्कार।
4: हस्,
3: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय स्वतन्त्र पार्टीका बारा जिल्ला संस्थापक अध्यक्ष चन्दन स्वर्णकार। आदरणीय श्रोता, नेपाली बासको समय सकिएको छ, खेम्बम बिदा हुन्छु, नमस्कार।

0: किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 97140131429।
5: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्पटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
5: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
5: 9860248443।
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सकी अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
2: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि। यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
1: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
2: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98340-97437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
3: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98340-97437।
4: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: के तपाईँलाई दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
2: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
4: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
5: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
4: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
5: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
4: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
5: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: सुन्नु न, मैले गहना लिएर थिएँ।
7: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिसैन, अनि कहाँबाट लिएर आउने गहना?
6: नीलकण्ठ नगरपालिका 3 विश्व बजार धादिङ बेसमा रहेको आरके सुनचाँदी पसलबाट।
7: अनि अघि नै भन्नु पर्दैन त, कम बाटी छैयो।
8: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगल।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: सुन्नु न, मैले गहना लिएर थिएँ।
7: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहना

0: साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
1: आरके सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 बीच बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र र शैली। सम्पर्क मोबाइल नम्बर 98 41 63 89 53।
0: बाजेदेखि नातिसम्म, विश्वास हाम्रो माथिसम्म, सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुनचाँदी पसल।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
3: भिटामिन डी,
2: भिटामिन बी12,
3: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 01052283 र 01052563।
3: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
4: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हो नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
3: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिल्लर, टायल, आँखी झ्याल, बालुवा, ढुङ्गा, पाइलुका साथी ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
2: कालिका ब्लक उद्योग, निलकण्ठ नगरपालिका 3 सिरान बजार, अरुण खोला।
3: प्रोपाइटर राजेन्द्र कुमार खड्का। सम्पर्क मोबाइल नम्बर 9866626673 र 9843404011।
4: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
5: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
6: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
7: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5335-7379, सेन्ट्रल टोकियो, जापान। एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
10: राष्ट्रको लागि बक्सिङ,
11: स्वास्थ्यको लागि बक्सिङ,
10: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
11: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटा तर्फ, ओम शान्ति भवन नजिकै।
10: समय बिहान र बेलुका।
11: थप जानकारीका लागि रेगन श्रेष्ठ, सम्पर्क नम्बर 9841465649, 9841465649।
10: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त?
12: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईँलाई दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्गाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।

0: hello.
1: Let's go. 6.9 inch ko standard display, AI powered camera, 2 years ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik vishesta harule tapai ko man jitna barambar.
2: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
3: खर्च अनुसारको घर त बना जस्तै बना छ त
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
3: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
4: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 9851-87882 गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
3: पावर वाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
5: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
5: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
3: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-37-54
5: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नु होला
6: बाबा बाबा म त आज स्कुल जान्न
7: म पनि स्कुल जान्न मम्मी
8: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
9: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
8: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
4: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
2: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ एमाले चोकबाट 6 घर तल
4: काठमाडौँ जाने बाटोपट्टि
2: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861-7045-54
4: 9861-7045-47
10: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो
11: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस गरौं कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ
10: बेचबिखन र ओसार पसारबाट बचौं सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौ मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं
12: नेपाल सरकार विज्ञापन बोर्ड
13: अब
4: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
0: होइन सर, के सोचिरहनु भएको छ?
4: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
0: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
13: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका तीन बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108878 र 9808887878।
14: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता छ पलाइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइ हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ बिस्ती पुछार बजार, प्रोप्राइटर कृष्ण चिबल सिन्हा,
4: सम्पर्क मोबाइल 97140131429।
5: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
6: होइन के भयो, किन एक्लै गनगन गरिरहे कि?
5: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
6: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
5: मंगल सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ।
6: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
5: प्रोप्राइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 9841715542, 9861602611 र 010-520-542।
7: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर, शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर, सीट सीमित छ। आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
8: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
9: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
8: बनेर भए त तल्लो घरको जेठा र पारिदाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
9: किन तनाव लिने, टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि, हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
8: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, पेस्टिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
10: धादिङ व्यक्ति सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
8: 9851-87882, गल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
2: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
9: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको, हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ, दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
8: ह
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
9: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
2: 9860248543।
9: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
11: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
12: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
11: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
13: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
14: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
15: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
11: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
16: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
17: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
18: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल, यूपीभीसी र आलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरा नै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
9: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड आलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी आलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र आलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
2: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 कुरो सुन्दिन म।
9: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0957-833 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
2: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
19: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जन्त गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 49 215 215 फोन गरेर जानुहोस् है।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64 98 41 68 67 64।
3: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
4: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
3: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
4: जनरल मेडिसिन सेवा,
3: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
4: बाल रोग सम्बन्धी सेवा,
3: स्त्री रोग सम्बन्धी सेवा,
4: मुटुको इको र भिडियो एक्सरे सेवा,
3: ल्याब टेस्ट,
4: भिटामिन डी,
3: भिटामिन B12,
4: आइरन प्रोफाइल
3: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
4: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
3: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
4: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
4: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।

0: Delhi, hello.
1: Let's go. 6.9 inch ko Sanda display. AI powered camera. 2 varsha ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha. Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik vishesta harule. Tapai ko man jitra barambar.
2: बाबा बाबा म टाढो स्कुल जान्न
3: म पनि स्कुल जान्न मम्मी
4: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
5: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
4: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तला सलङ मालिका झोला पसल छँदैछ नि
6: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस लेडिज झोला
7: बाइक कभर रेनकोट विभिन्न ब्रांड का छाता
6: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोलाहरू पनि मरमत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिन एमाले चोकबाट छगर तल
7: काठमाडौँ जाने बाटोपट्टि
6: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
7: 9861975447
8: बालिकालाई काममा लगाएको पाइमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ
9: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनुस्
10: माउ किन खोज्नु भएको होला हजुर को पर्नुभयो
9: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
10: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
9: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
10: होइन हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको यस्तो नगरौँ न हजुर
11: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
12: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ
13: नेपाल सरकार विज्ञापन बोर्ड
14: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ

0: यताजौ आफै उताजौ आफै हैरानै भए भने हत्तेरे
1: खर्च अनुसारको घर त बन्या जस्तै बन्या छ त
0: बनेर भए त तल्ल घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड पेस्टिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470 98511-87882 गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
2: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
1: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
2: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
1: 9860248543।
2: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
3: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
4: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
5: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
6: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
7: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
8: नेपाल सरकार विज्ञापन हो।
9: राष्ट्रको लागि बक्सिङ,
10: स्वास्थ्यको लागि बक्सिङ,
9: आत्मरक्षाको लागि बक्सिङ, जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
2: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटा तर्फ, ओम शान्ति भवन नजिकै।
9: समय बिहान र बेलुका।
2: थप जानकारीका लागि रेगन श्रेष्ठ, सम्पर्क नम्बर 9841564499, 9841564499।
9: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त?
11: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
1: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
0: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के। घरिको तल्लो पेट दुख्छ, घरिको हाड जोड्ने, घरिको के हो के। यो झ्याललाई पनि कहिले आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
1: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा,
2: आधुनिक प्रविधि सहित छार सूत्र सेवा,
1: बिरामी भर्ना सेवा,
2: थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
1: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
2: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
1: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
2: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
3: स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोड्ने दुखाई, सुनिने, ग्यास्ट्रिक, गानोहोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ।
4: पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनाश, दम, खोकी, पथरी, चाया, पोतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
1: पाइल्स, फिसर, फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइल्स, फिस्टुला र फिसरको उपचार गरिन्छ।
0: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
1: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511-74102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
5: आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: काशीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्। आफ्नो भने सबै पुरानो डिजाइनको छ।
1: होइन, के भयो, किन एक्लै गनगन गरिरहे कि?
0: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
1: भइहाल्छ नि, तिमीलाई म मंगल सुनचाँदी पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
0: मंगल सुनचाँदी पसल, नीलकण्ठ नगरपालिका 3, 20 बजार, धादिङ।
1: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
0: प्रोपाइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 9841-7522, 9861-02-6611 र 010-520-542।
2: ओहो, होइन, के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि?
3: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
2: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
3: रोमन मोबाइल घडी पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
2: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
3: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
2: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841-9797-13 र 9813-1915-19।
4: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
5: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल, यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, स्वास्थ्य मस्तोमा कहाँ गएर ल्याउने होला।
2: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
5: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 कुरो सुन्दिन म।
2: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
6: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
7: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर।
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 0105204070, 9851878282, गल्छी बजारको लागि 0104131 र 9200 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
4: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुसीको खबर, शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 0353537379, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
5: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
0: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
5: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन सेवा,
5: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बाल रोग सम्बन्धी सेवा,
5: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
5: ल्याब टेस्ट,
0: भिटामिन डी,
5: भिटामिन B12,
0: आइरन प्रोफाइल
5: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
5: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
0: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
6: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनि?
7: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
6: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
7: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
6: ए हो र बाबु?
7: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
6: ए
7: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
6: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: बाबा बाबा, म त आज स्कुल जान्न।
10: म पनि स्कुल जान्न मम्मी।
11: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
12: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुर टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
11: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
0: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
13: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
0: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुच्छार बजार थारिङ, एमाले चोकबाट छ घर तल
13: काठमाडौँ जाने बाटोपट्टि।
0: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454,
13: 9861705454।
14: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईँलाई दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
1: भिटामिन डी,
2: भिटामिन बी12,
1: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0105-20-283 र 0105-20-563।
1: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
3: हेलो
4: हेलो बहिनी, सन्चै छौ?
3: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
4: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
3: आहा, अनि हुलाकमा पो जानु?
4: हो नि, हुलाकमा जाऊ न।
3: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
4: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
3: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
4: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
3: ए, सहरमा मात्र होला नि?
4: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
3: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
7: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
8: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
7: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
8: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
0: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र 98-032-40-723।
1: मोबाइल पंखा हिटर राइस कुकर कूलर चार्जर इयरबड्स हेयरफोन स्पीकर सीसीटीवी कैमेरा राउटर बैकअप अनि विभिन्न बिजुली का सामान सब एक
2: रोजाई को केन्द्र श्रेष्ठ मोबाइल एंड इलेक्ट्रोनिक्स
1: हामी कहाँ मोबाइल इलेक्ट्रोनिक्स सामान मोबाइल एसेसरीज र ग्यारेन्टी सहित का सामान पाइनु का साथ ही मरमत पनि गरिन्छ
2: सीमित समय का लागि सबै सामान विशेष छुटमा उपलब्ध छन्
1: गुणस्तर सेवा र विश्वास यही हो हाम्रो आधार श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स नीलकण्ठ आठ सागुटार धादिङ आरुघाट जाने बस काउन्टर भन्दा दुई घर तल प्रोपाइटर विष्णु कुमार श्रेष्ठ सम्पर्क नम्बर 9850 63802 9850 63802
9: घर त बल्ल बल्ल बनाई भ्याए अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
10: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल एचएल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
9: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरो सुन्दिन म
10: ल टिप्नुहोस् प्रोपाइटर बिरबहादुर श्रेष्ठको लागि 9843004337 र 010590093 सम्पर्क गर्नुहोला नि
9: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843004337
8: अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने कहाँ गएर किन्ने होला
11: छैन सर के सोचिरहनु भएको छ
8: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला
11: ल सर हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
7: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ
8: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ सम्पर्क नम्बर 9851108878 र 9808888778
12: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भयो छ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारिदाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 98-511-87-882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
5: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
6: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
5: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
6: जनरल मेडिसिन सेवा,
5: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
6: बाल रोग सम्बन्धी सेवा,
5: स्त्री रोग सम्बन्धी सेवा,
6: मुटुको इको र भिडियो एक्सरे सेवा,
5: ल्याब टेस्ट,
6: भिटामिन डी,
5: भिटामिन बी12,
6: आइरन प्रोफाइल
5: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण,
6: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
5: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
6: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
5: थपो जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
6: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी धादिङ।
7: बाबा बाबा, म त आज स्कुल जान्न।
8: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
4: हमी कहा आकर्षक डिजाइन का सुटकेस लेडीज झोला
11: बाइक कवर रेनकोट विभिन्न ब्रांड का छाता
4: अरु अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हमी कहा किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोला मरमत गरिन्छ। सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 कुचार बजार धादिङ एमाले चोक बाट 6 घर तल
11: काठमाडौँ जाने बाटोपट्टि
4: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
11: 9861705544
12: कार्यक्रमको तयारी त सबै सकियो साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला
13: कहाँ हुनु नि सर हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि
11: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ
13: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ
11: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस
4: प्रोपाइटर मर्नेन वाइबा सम्पर्क मोबाइल नम्बर 9851097838 र 9802340723
11: भाइको बिहे पनि आइसक्यो भान्जोको पनि पास्ने छ घर गहना बनाउने जिम्मा पनि माफलाई दिएको छ होइन भरपर्दो र विश्वासिलो सुनचादी पसल कहाँ होला
13: ल स्टुडियो हरि आर्ट सुनचादी पसल भएपछि के को चिन्ता त्यहाँ त हामीले जस्तो भन्यो त्यस्तै डिजाइनको गरगहनाहरू बनाइन्छ नि
11: हजुर हामी कहाँ आधुनिक डिजाइनको आकर्षक गरगहना रानीहार मंगलसूत्र तिलहरी नौगेडी सिक्री मुन्द्रा लगायत अर्डर अनुसार सम्पूर्ण डिजाइनको गरगहनाहरू बनाइन्छ
13: स्टुडियो हरि आर्ट सुनचादी पसल नीलकण्ठ नगरपालिका 3 20 बजार चोक धादिङ प्रोपाइटर हरिकुमार श्रेष्ठ सम्पर्क नम्बर 010-520-314 र 9860-5751-66
14: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
2: खर्च अनुसारको घर त बने जस्तै बन्या छ त
1: बनेर भए त तल्लो घरको जेठा र पारिदाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
2: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
1: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
1: 9851-87882 गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
2: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
0: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
0: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
2: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-33-54
0: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नुहोला
2: ओहो होइन के हो नयाँ स्कुटर अझ हातमा सुनको औठी पनि
4: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि
2: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
4: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
2: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
4: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
2: प्रोपाइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841-97-97-13 र 9813-1915-1915
5: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
6: अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने कहाँ गएर किन्ने होला
7: होइन सर के सोचिरहनु भएको छ
6: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला
7: ल सर हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
2: वस्तु समर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
6: समर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका सम्पर्क नम्बर 9851188 र 9808878778।
8: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
9: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
10: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
9: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
8: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
9: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
10: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
9: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
8: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: राष्ट्रको लागि बक्सिङ,
13: स्वास्थ्यको लागि बक्सिङ,
12: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
13: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटा तर्फ, ओम शान्ति भवन नजिकै।
12: समय बिहान र बेलुका।
13: थप जानकारीका लागि रेगन श्रेष्ठ, सम्पर्क नम्बर 9841465649, 9841465649।
12: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त।
14: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: बुढा, आज इन्टरभ्यू थियो के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछु नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
4: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर, हामी कहाँ स्कुल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार। सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
5: लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
6: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
7: हो र?
6: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
7: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
6: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
7: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
6: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
11: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
12: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
11: अर्डर अनुसार विभिन्न स्कुल, कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ, एमाले चोकबाट 6 घर तल,
12: काठमाडौँ जाने बाटोपट्टि।
11: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454।
12: 9861975447।

0: hello.
1: Let's go. 6.9 inch ko standard display, AI powered camera, 2 years ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik visheshta harule tapai ko man jitcha barambar.
2: घर त बल्ल बल्ल बनाई भ्याए अब ग्रिल यूपीभीसी अल्युमिनियम को झ्याल ढोका फिटिंग गर्न पो झ्याउ छ त हैरा नै बनायो भने एउटा सके अर्को काम आइ लागि हाल्दी सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
3: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अंकल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित त धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियम का झ्याल ढोका बनाउनुका साथै फलाम स्टील सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्युमिनियम का सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
2: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 को कुरा सुन्दिन म
3: ल टिप्नुहोस् प्रोप्राइटर दिलबहादुर श्रेष्ठको लागि 98-43-057-437 र 010-590-093 सम्पर्क गर्नु होला नि
2: हजुर विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडी प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98-43-057-437
4: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नेपालका वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्यादेखि जटिल रोगसम्मको सफल उपचार गजुरी अस्पतालमा।
1: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोटो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब पोल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खटिरा आउने, सेतो पानी बग्ने, हाड जोर्ने, भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कम्मर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण,
0: छाला चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी एक, गजुरी बजार, धादिङ। फोन 010-40-23-29।
2: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-450-89-394।
3: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
4: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा
5: होइन? तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए।
5: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स, धादिङ बस्ती, पुछार बजार। प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
7: सम्पर्क मोबाइल 97-41-031-34-29।
8: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
9: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
8: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारा माथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
9: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3, धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
8: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
9: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1, बैरेनी, धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
10: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
11: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
10: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
11: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
10: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेस्ती, सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470, 98-511-87-882, गल्छी बजारको लागि 010
7: 40 31 16 र 920 बजारको लागि 9851 20 49 90 ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टंकेश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
12: कार्यक्रमको तयारी त सबै सकियो साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला
13: कहाँ हाम्रो नि सर हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि
14: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ
13: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ
14: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस
7: प्रोपाइटर मर्नेन वाइबा सम्पर्क मोबाइल नम्बर 9855978383 र 9802340723
15: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुसीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कुल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5335-7379, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कुल जापान, उज्जवल भविष्यको बलियो आधार।
3: होइन आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
4: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
3: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के। घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के। यो जानलाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
4: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त? त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। त्यहाँ त प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घरदैलो सेवा पनि उपलब्ध छ नि।
3: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
4: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
3: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
4: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आङ खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी पत्थरी चाया पुतो डन्डीफोर मुसा कोठी लुतो खटिरा दाद सोराइसिस डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 मा सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्दा होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्द्रेश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 98-511-87-882 गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
4: मैले गहना लिएर थिएँ
5: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन अनि कहाँबाट लिएर आने गहना
4: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट
5: अनि अघि नै भन्नु पर्दैन त कम बाटी छेयो
6: हजुर हामी कहाँ उच्च गुणस्तरीय सुन चाँदीका आधुनिक डिजाइनका सिक्री औठी मंगलसूत्र हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहना सँग नयाँ गहना पनि साटिन्छ त्यति मात्र होइन कम्प्युटरबाट नापतोल पनि गरिन्छ
4: आरके सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी प्रोपाइटर राजेन्द्र र शैली सम्पर्क मोबाइल नम्बर 98-41-63-89-53
6: बाजेदेखि नातिसम्म विश्वास हाम्रो माथिसम्म सुन चाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम आरके सुन चाँदी पसल
7: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा
8: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ
7: उपलब्ध हुने विशेषज्ञ सेवाहरू
8: जनरल मेडिसिन सेवा
7: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा
8: बाल रोग सम्बन्धी सेवा
7: स्त्री रोग सम्बन्धी सेवा
8: मुटुको इको र भिडियो एक्सरे सेवा
7: ल्याब टेस्ट
8: भिटामिन डी
7: भिटामिन बी 12
8: आइरन प्रोफाइल
7: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण
8: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ
7: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा
8: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ
7: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563
8: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ
9: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौ कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं
10: नेपाल सरकार विज्ञापन बोर्ड
11: बाबा बाबा म त आज स्कुल जान्न।
12: म पनि स्कुल जान्न मम्मी।
13: सुन्नुभयो छोराछोरी दुबै जना स्कुल नजाने रे। मैले तपाईलाई अस्ति नै भने हैन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर।
14: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भडभद्रो टिकाउ झोला पाउने ठाउँ काई हुनु पर्ने धादिङ बेसीमा।
13: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
2: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस लेडिज झोला
3: बाइक कभर रेनकोट विभिन्न ब्रांड का छाता
2: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोला पनि मरमत गरिन्छ। सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिन एमाले चोकबाट छ घर तल
3: काठमाडौँ जाने बाटोपट्टि।
2: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454
3: 9861705454।
15: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: र माइक्रोवेभ ओभनमा कुकिङ किट हरेक खरिदमा सर्ट सर्ट गिफ्ट र बम्परमा माइडिया 519 लिटर रेफ्रिजरेटर जित्ने मौका नागरिकता भए पुग्छ सहज ईएमआई मार्फत खरिद गर्न सकिन्छ
1: यो नयाँ वर्षको अवसरमा बेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यासब्याक तथा स्योर सर्ट गिफ्ट वासिङ मसिनमा 6 केजी एरियल म्याटिक डिस वासरमा वासिङ ट्याब्लेट एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर नागरिकता मात्र भए पुग्छ सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
3: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं प्रधानमन्त्री र सभामुखको भूमिकामाथि प्रश्न सम्बन्धी खबरबाट प्रतिनिधि सभामा रहेका विपक्षी दलहरूले सरकार र सभामुखले विपक्षी दलप्रति गैर संवैधानिक कार्य गरेको भन्दै गम्भीर छलफल गरेका छन् नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आज भएको छलफलमा नेपाली कंग्रेस नेकपा एमाले नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा प्रमुख सचेतकबीच प्रधानमन्त्री बालेन्द्र शाह बालेनले संसदको अपेक्षा गरेको तथा सभामुख डीपी आर्यले दलीय भूमिका निर्वाह गरेकाले गम्भीर छलफल गरेको एमाले प्रमुख सचेतक ऐन महरले जानकारी दिनुभएको छलफलमा एमालेका प्रमुख सचेतक महर सहित कंग्रेसका प्रमुख सचेतक बासना थापा नेकपाका प्रमुख सचेतक युवराज दुलाल र प्रमुख सचेतक खुशबु ओली सहभागी रहेका थिए बैठकमा प्रधानमन्त्रीद्वारा संसदको अवमूल्यन गरिएको गैर संवैधानिक गतिविधि बढ़दै गएको तथा सरकारले संसदीय मूल्य मान्यता विपरीत विपक्षी दलको आवाज दबाउन खोजेको विषयमा गम्भीर समीक्षा गरिएको एमाले प्रमुख सचेतक महरले जानकारी दिनुभएको छ सभामुख खडियालले निष्पक्ष भूमिका निर्वाह गर्न नसके दलीय व्यवहार देखाएको आरोप पनि विपक्षी दलहरूले लगाएका छन् नेपाल विद्यार्थी संघ नेभी संघका कार्यकर्ताले नेपाली कंग्रेस केन्द्रीय कार्यालयमा धरना दिएका छन् पार्टीभित्र आन्तरिक एकता कायम गर्न 12 महाधिवेशनको मिति घोषणा गर्न तथा संगठनलाई चलायमान बनाउन दवाब स्वरूप उनीहरूले विरोध जनाएका हुन् धरनामा सहभागी विद्यार्थी नेताहरूले नेपाली कंग्रेसभित्रको आन्तरिक एकता सुदृढ़ हुनुपर्ने र त्यसको आधार विद्यार्थी संगठनबाटै शुरू हुनुपर्ने बताएका छन् उनीहरूले गुट उपगुट भन्दा माथि उठेर संगठन र पार्टीलाई एकताबद्ध बनाउन नेतृत्वले पहल गर्नुपर्ने धारणा रहेका छन् नेभी संघलाई लामो समयसम्म निष्क्रिय अवस्थामा राख्नु उचित नभएको उल्लेख गर्दै उनीहरूले समयमै महाधिवेशन सम्पन्न गर्ने गरी युवालाई निर्णायक भूमिकामा अघि ल्याउनुपर्ने माग समेत राखेका छन् यता नेपाली कंग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको तेस्रो बैठक जेठ 13 गतेका लागि बोलाइएको छ प्रतिष्ठानको दोस्रो बैठकमा तय गरिएको उपसमिति संयोजकहरूले अवधारणा पत्र प्रस्तुत गर्ने मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभएको छ प्रतिष्ठान यस्तै उपसमिति संयोजकको जिम्मेवारी तय प्रदेश स्तरीय कार्यक्रमको समीक्षा लगायत विषयमा छलफल हुनेछ बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो 1 बजे बस्नेछ नेकपा एमालेको सचिवालय बैठक आज पनि बसिरहेको छ भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा शुक्रबारदेखि शुरू भएको बैठकमा नेतृत्वको कार्यशैलीलाई लिएर मतभेद देखिएको छ

धारणा राख्ने अधिकांश नेताहरूले अध्यक्ष ओलीको कार्यशैलीको आलोचना गर्दै नेतृत्वबाट मार्ग प्रशस्त गर्न सुझाव दिएका छन्। महासचिव शंकर पोखरेल, उपमहासचिव योगेश भट्टराई र रघुवीर महाशेठ लगायतका नेताहरू पनि अध्यक्ष ओलीको विपक्षमा उभिएका छन्। यद्यपि केही नेताहरूले भने संकटको यस घड़ीमा नेतृत्वको बचाव गर्नुपर्ने धारणा राखेका छन्। आज बोल्न बाँकी रहेका नेताहरूले धारणा राखेपछि अध्यक्ष ओलीले बैठकमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम समेत रहेको छ। बैठकमा पार्टीको सांगठनिक सुदृढ़ीकरण, कार्यविभाजन, कार्यदल गठन र पछिल्लो राजनैतिक परिस्थितिबारे समेत छलफल भइरहेको छ। सरकारले देशभरका सामुदायिक विद्यालयको भौतिक र शैक्षिक अवस्था सुधार गर्न विस्तृत अध्ययन गरी गुरू योजना तयार गर्ने भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले काठमाडौँ क्षेत्र नम्बर 5 आयोजित सार्वजनिक सुनवाई कार्यक्रममा विद्यालयको अवस्थालाई वैज्ञानिक र व्यवस्थित बनाउन 27,000 विद्यालयको अध्ययन शुरू गरिएको जानकारी दिनुभएको छ। मन्त्री पोखरेलका अनुसार विदेशी विश्वविद्यालयको सम्बन्धमा संचालित कलेजहरूलाई व्यवस्थित र पारदर्शी बनाउन सरकारले नयाँ नियमावली ल्याउने तयारी गरिरहेको छ। यस हप्ताभित्रै मस्यौदा मन्त्री परिषदमा पेश गरिनेछ। मन्त्री पोखरेलले सरकार आफ्नो चुनावी वाचा पूरा गर्न प्रतिबद्ध रहेको र शिक्षक दरबन्दी मिलान लगायतका कामहरू प्राथमिकताका साथ अघि बढ़ाइरहेको पनि बताउनु भएको छ। नेपाल भ्रमणमा रहनुभएकी बेलायतकी इण्डो प्यासिफिक राज्यमन्त्री सीमा मल्होत्राले नेपालको शिक्षा, सिप विकास र आर्थिक वृद्धिमा बेलायतले सघाउने प्रतिबद्धता जनाउनु भएको छ। काठमाण्डुमा आयोजित कार्यक्रममा बोल्दै उहाँले नेपालको आर्थिक विकास र रोजगारी सृजनाका लागि सहकार्य गर्न बेलायत तयार रहेको बताउनु भएको हो। राज्यमन्त्री मल्होत्राले ट्रान्सनेशनल एजुकेशनको माध्यमबाट नेपाली विद्यार्थीले आफ्नै मुलुकमा बेलायती डिग्री हासिल गर्न पाउने अवसरले प्रतिभा पलायन रोक्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभएको छ। हाल नेपालमा करिब 17,000 विद्यार्थी बेलायती विश्वविद्यालयको शैक्षिक कार्यक्रममा आबद्ध रहेका छन्। आफ्नो भ्रमणका क्रममा मन्त्री मल्होत्राले शिक्षा, परराष्ट्र र अर्थमन्त्रीसँग भेटवार्ता गर्दै समावेशी विकास र द्विपक्षीय सहकार्यका विविध पक्षमा छलफल समेत गर्नुभएको छ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: यो नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। पोखरा महानगरपालिकाले फिर्के खोला अतिक्रमण गरी निर्माण गरिएका अवैध संरचनाहरू हटाउने अभियान थालेको छ। सर्वोच्च अदालतको आदेश र मापदण्ड विपरीत निर्माण भएका संरचना हटाउन महानगरले दिएको 35 दिने अल्टिमेटम सकिएसँगै आज आइतबारबाट डोजर चलाउन शुरू गरिएको हो। प्राविधिक अध्ययन अनुसार फिर्के खोलाको 8 किलोमिटर क्षेत्रमा 160 भन्दा बढ़ी अवैध संरचना पहिचान भएका छन्। तीमध्ये 97 व्यक्तिगत अस्थायी घर, विद्यालय, सामाजिक र संस्थाका भवन र सशस्त्र हरिको तालिम केन्द्र समेत मापदण्ड विपरीत रहेको महानगरले जनाएको छ। आज बिहान 10 बजेबाट 0 किलोमिटर अन्धेरी कुना र बुढा नीलकण्ठ मन्दिर क्षेत्र गरी 3 स्थानबाट एकैसाथ संरचना हटाउने काम भइरहेको छ। अवैध संरचना हटाउन महानगरका मेयर धनराज आचार्य स्वयं फिल्डमा खटिरहनु भएको छ। बाजुराको हिमाली गाउँपालिका 3 लामपाटामा भएको लुटपाट र कुटपिटका घटनाको विरोधमा स्थानीय आन्दोलित भएका छन्। प्रशासनले समयमै दोषीमाथि कार्यवाही नगरेको र सुरक्षाको ग्यारेन्टी नदिएको भन्दै हिमाली युवा क्लबले आजदेखि कर्णाली करिडोर अनिश्चितकालका लागि बन्द गराएको हो। क्लबले जेठ 8 गते प्रशासनसँग भएको 24 घण्टे सहमति कार्यान्वयन नभएको र स्थानीयका घरहरूमा तोडफोड बढ़ेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको जनाएको छ। उनीहरूले दोषीलाई कार्यवाही, घाइतेको उपचार र उचित क्षतिपूर्तिको माग राखेका छन्। लामपाटा क्षेत्रमा तनाव बढ़ेपछि सुरक्षा व्यवस्था थप कड़ा पारिएको छ। लामो समयदेखि हुम्ला र बाजुराको सीमामा अस्थायी प्रहरी चौकी निर्माण गर्ने विषय लिएर 2 जिल्लाका स्थानीय बीच झडप हुँदै आएको छ। हुम्लाको संखेली गाउँपालिका 5 स्थित डाफे आधारभूत विद्यालयका विद्यार्थीहरू जोखिमपूर्ण अवस्थामा पढ्न बाध्य भएका छन्। गत जेठ 5 गते राति आएको हावाहुरी सहितको बाढ़ीले विद्यालयका 2 भवन पूर्ण रूपमा भत्काएको छ। विद्यालयका प्रधानाध्यापक बलि थामाङका अनुसार भवन भत्किएपछि पठन पाठन कार्य प्रभावित बनेको छ। हाल 80 बालबालिकालाई गाउँको सामुदायिक भवनमा राखेर पठन पाठन गराउने व्यवस्था मिलाइएको छ। बाढ़ीले विद्यालयका 7 कम्प्यूटर, 2 थान ल्यापटप र आवश्यक फर्निचरमा समेत क्षति पुर्याउँदा शैक्षिक गतिविधि सञ्चालनमा थप समस्या भएको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2000 चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो नया वर्ष को अवसर में सेंसे का होम अप्लायंस को खरीद में आकर्षक उपहार तथा कैश बैक फ्रंट लोड वॉशिंग मशीन में 6 केजी एरियल सेमी ऑटोमेटिक में 1 केजी एरियल एयर कंडीशनर में इंस्टॉलेशन साथ इंस्टेंट कैश बैक बनी बम्पर में हीरो स्प्लेंडर प्लस मोटरसाइकिल नागरिकता मात्र भए पुग्छ सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। भारतका दक्षिणी राज्यहरूमा तापक्रम 45 डिग्री सेल्सियस भन्दा माथि पुगेपछि जनजीवन कष्टकर बनेको छ। अत्यधिक गर्मीका कारण हालसम्म 16 जनाको मृत्यु भइसकेको छ। विशेष गरी तेलंगानामा क्षति बढ़ी देखिएपछि प्रशासनले वृद्ध वृद्धा बाल बालिका र गर्भवती महिलालाई दिउँसोको समयमा घर बाहिर ननिस्कन आग्रह गरेको छ। भारतीय मौसम विभागले देशका अधिकांश भागमा अझै केही दिन तातो लहर जारी रहने चेतावनी दिँदै उच्च सतर्कता अपनाउन आह्वान गरेको छ। राजधानी नयाँ दिल्लीमा समेत तापक्रम 40 डिग्री नाघेको छ। यता पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटा शहरमा आज आत्मघाती हमला भएको छ। क्वेटाको चमन फाटक नजिकै रहेको रेलवे ट्र्याकमा विस्फोट गराइएको अन्तर्राष्ट्रिय समाचार संस्था भास्करले जनाएको छ। घटनास्थलमा आग लागि समेत भएको छ। समाचार संस्था भास्करका अनुसार यस घटनामा परि अहिलेसम्म 30 जनाको मृत्यु भइसकेको छ भने 82 जना भन्दा बढ़ी घाइते भएका छन्। घाइतेहरूको उद्धार गरी नजिकैका अस्पतालहरूमा भर्ना गरिएको र घटनाबारे अनुसन्धान प्रक्रिया अघि बढ़ाइएको छ। अब खेल खबर। नेपाल क्रिकेट संघ क्यानले सिंगापुरमा आयोजना हुने मेन्स एसियन गेम्स क्वालिफायरका लागि 14 सदस्यीय टोलीको घोषणा गरेको छ। आउँदो मे 31 देखि जून 9 संचालन हुने प्रतियोगिताका लागि क्यानले अलराउण्डर दिपेन्द्र सिंह ऐरीलाई कप्तानीको जिम्मेवारी सुम्पिएको छ। घोषित टोलीमा कुशल भोर्तेल, आशिष शेख, रोहित पौडेल, सन्दीप सोरा, लोकेश बम, कुशल मल्ल र सन्दीप लामेछाने रहेका छन्। त्यस्तै टोलीमा शेर मल्ल, नन्दन यादव, आरिफ शेख, सम्पाल कामी, करण केसी र साहब आलम पनि समेटिएका छन्। र काठमाण्डुमा जारी काभा महिला भलिबल च्याम्पियनशीपमा साबिक विजेता इरानले लगातार दोस्रो जीत दर्ता गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेको कवर्ड हलमा आज भएको सम्भवीको खेलमा इरानले श्रीलंकामाथि 3-0 सोझो सेटमा सहज जित निकालेको हो। प्रतियोगितामा श्रीलंका भने लगातार 2 खेलमा पराजित हुँदै अंकविहीन बनेको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। प्रधानमन्त्री र सभामुख हरियालको भूमिकामाथि विपक्षी दलको गम्भीर प्रश्न। पार्टी एकताको दबाव दिँदै कंग्रेस केन्द्रीय कार्यालयमा नेभिसंघको धरना। कंग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको तेस्रो बैठक जेठ 13 बस्ने। सामुदायिक विद्यालय सुधारका लागि सरकारको गुरू योजना। 27,000 विद्यालयको अध्ययन शुरू। बेलायतले शिक्षा र सेवा विकासमा नेपालसँग सहकार्य गर्ने। पोखरामा फिर्के खोला मिसेर बनाइएका संरचना भत्काउन शुरू। 160 भन्दा बढ़ी अवैध घर टहरा हटाइदै हुम्ला बाजुरा सीमा विवादमा भएको सहमति कार्यान्वयन नभएपछि स्थानीय आन्दोलित कर्णाली करिडोर बन्द। भारतमा तातो लहरले जनजीवन प्रभावित। अत्यधिक गर्मीका कारण 16 जनाको मृत्यु। पाकिस्तानको बलुचिस्तानमा रेल रचित हमला 30 जनाको ज्यान गयो। र एसियन गेम्स छनौटका लागि नेपाली टोली घोषणा। दिपेन्द्रलाई कप्तानीको जिम्मेवारी। काठमाण्डुमा जारी काभा महिला भलिबलमा इरानको लगातार दोस्रो जीत। श्रीलंका अंकविहीन। इसका साथै काठमाण्डु उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अपराह्न 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।
1: रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
3: ओ मेज्यू, नमस्कार है।
4: नमस्कार नमस्कार मेज्यू, नमस्कार।
3: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
4: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
3: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
4: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
3: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
4: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ, दौरा सुरुवाल, स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने, त्यही सिलाउने, केही चिन्तै छैन नि।
3: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
4: ल सुन्नुहोस्, निलगण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
5: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
6: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिनिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
5: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
6: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
5: 9860248543।
6: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि। पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
7: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
6: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
7: विभिन्न ब्रान्डका सनग्लासेस, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
6: प्रोपाइटर बिट्टु विश्वकर्मा, सम्पर्क नम्बर 9843462616 र 9810323754।
7: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
8: बाबा म त आज स्कुल जान्न,
9: म पनि स्कुल जान्न मम्मी।
10: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
11: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
10: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
5: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुच्छार बजार थालिन, एमाले चोकबाट 6 घर तल, काठमाडौँ जाने बाटोपट्टि। प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861705454, 9861975547।
12: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दैन, डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, शुभलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98-49-24-31-11, 98-49-24-31-11।
3: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
4: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
3: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिले आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
4: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा,
5: आधुनिक प्रविधि सहित छार सूत्र सेवा,
4: बिरामी भर्ना सेवा,
5: थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
4: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
5: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
4: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
5: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोड्ने दुखाई, सुनिने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गरिनुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनाश, दम, खोकी, पथरी, चाया, पोतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
5: पाइल्स, फिसर, फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइल्स, फिस्टुला र फिसरको उपचार गरिन्छ।
4: राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
5: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526 3645 र सम्पर्क मोबाइल नम्बर 98511 74102 मा सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
0: आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: यताजौ आफै उताजौ आफै खैरानै भए भने हप्पेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीभीसी पाइप सीपीभीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 98511-87882 गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
0: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल युपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल युपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त युपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि युपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
0: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरो सुन्दिन म
1: ल टिप्नुहोस् प्रोपाइटर बिरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र 010-590-93 सम्पर्क गर्नु होला नि
2: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल युपीभीसी एन्ड अलुमिनियम हाउस नीलकण्ठा नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98-43-0-57-437
4: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
0: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन सेवा,
1: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
0: भिटामिन डी,
1: भिटामिन बी 12,
0: आइरन प्रोफाइल
1: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
0: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
2: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
3: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
4: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3, मिलनटोल, धादिङ।
3: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
4: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
5: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 9855097838 र 9802340723।
6: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
2: छैन सर, के सोचिरहनु भएको छ?
6: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
2: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3, बेच बजार, धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808878778।
7: तपाई रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हो नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि, त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: आमा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि।
3: हो र, होइन होला त्यस्तो त।
4: सोहिता, तिमीहरूको के खास कस कुरा हुँदैछ? के भयो भन त?
5: के भएन मिस,
4: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
6: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
9: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त।
8: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
9: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
8: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
10: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 0105204070,
8: 9851782, गल्छी बजारको लागि 0104116 र 9200 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
11: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
12: कहाँ नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
13: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल, धादिङ।
12: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
13: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
10: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 9855097838 र 9802340723।
14: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: Azeli hello.
1: Let's go.
2: 6.9 inch ko standard display, AI powered camera, 2 years ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik vishesta harule tapai ko man jitcha barambar.
3: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
4: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
4: के त तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
3: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
5: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
3: 9851-87882 गल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
6: बाबा बाबा म टाढो स्कुल जान्न
4: म पनि स्कुल जान्न मम्मी
7: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
8: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
7: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि
3: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
5: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
3: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार धारिङ एमाले चोकबाट 6 घर तल
5: काठमाडौँ जाने बाटोपट्टि
3: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861-7045-54
5: 9861-7045-47
9: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
2: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
3: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
2: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
3: र मैले त सोचेकै थिइन, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
2: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
3: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
4: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
5: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
7: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
7: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
7: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
7: ल्याब टेस्ट,
1: भिटामिन डी,
7: भिटामिन बी 12,
1: आइरन प्रोफाइल
7: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
7: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
7: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
1: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
8: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
9: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
10: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका तीन मिलनटोल धादिङ।
11: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
10: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
12: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510 97838 र 98032 40723।
13: राष्ट्रको लागि बक्सिङ,
14: स्वास्थ्यको लागि बक्सिङ,
13: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
14: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटार तर्फ, ओम शान्ति भवन नजिकै।
13: समय बिहान र बेलुका।
14: थप जानकारीका लागि रेगन श्रेष्ठ, सम्पर्क नम्बर 98415649 98415649।
13: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त,
15: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: 물이 에러다 라우.
1: 아하, 코티 람을 먹어 수트라 까바들 라고.
0: 까바도 오노니 मैले दिदीबहिनी सुनसारी घर गहना उद्योगबाट ल्याएको नि।
1: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनसारीका घर गहना अर्डर अनुसार तयार गरिन्छ।
0: दिदीबहिनी सुनसारी घर गहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली। सम्पर्क नम्बर 9818-3274-73 9861-75-49-88 9861-75-49-88।
2: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
3: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
2: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न। त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
3: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
2: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111 9849241111।
4: भ्रष्टाचार गम्भीर सामाजिक र आर्थिक अपराध हो। भ्रष्टाचार जन्य क्रियाकलाप रोक्न हामी सबै जिम्मेवार बनौं। कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्ति, संस्था वा निकायले सार्वजनिक खरिद, सार्वजनिक निर्माण, सेवा प्रवाह जस्ता सार्वजनिक कार्यहरू गर्दा शक्ति स्रोत र साधनको दुरूपयोग गरी अनियमितता वा भ्रष्टाचार जन्य क्रियाकलाप गरेको पाइएमा सेवा लिँदा नियमअनुसार लाग्ने दस्तुर बाहेक थप रकम, घुस, रिश्वत माग गरेमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा लिखित जानकारी दिनुहुना वा इमेल आईडी ciaamro@gmail.com जानकारी दिनुहुन अनुरोध छ। साथै सम्पर्क गरी जानकारी गराउनको लागि 9855-72555 र 0557-5216 टोल फ्री नम्बर 1660-5512-107 वा हटलाइन नम्बर 107 खबर गरिदिनुहुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडा मकनपुर नेपाल।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार। फोन नम्बर 9141-68-67-64 9141-68-67-64।
3: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
5: 3 दिन भयो।
3: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
5: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
3: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर
5: मुआ। महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
6: हो, तिमीले ठिक भन्यो बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
3: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र। अहिले
7: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
10: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
9: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
10: किन तनाव लिने टङ्केश्वर गुप्ता त सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
11: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
12: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
11: 98511-87882 गल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 98512-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर

0: 6.9 inch को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपी भिस्ती र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
2: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
1: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 को कुरा सुन्दिन म।
2: ल टिप्नुहोस्, प्रोपाइटर बीरबहादुर श्रेष्ठको लागि 98340-97-433 र 010-590-93 सम्पर्क गर्नु होला नि।
3: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोपाइटर बीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98340-057-433।
4: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: ओ मिज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मिज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मिज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मिज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मिज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मिज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मिज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मिज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट कहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
3: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
4: होइन आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
5: होइन ए दिदी, के भयो, किन यसरी झोक्काएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
4: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हाट जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
5: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त? त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ? हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
4: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
5: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाट जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर मिश्र गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने,
5: ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने, बुवाले पनि एकजोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिँगिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
2: 9860248443।
1: स्थान धादिङ बेसी सुगमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
3: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

खस्नु पर्यो त्यसको रोटी, खस्नु पर्यो त्यसको रोटी, सोच्यो मनमा आनी लुरे भुक्यो रोटी खस्यो हिस्सा उल्लु बनी।

0: ओ मिज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मिज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मिज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मिज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मिज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मिज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मिज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मिज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: गर्मी मौसममा आगोको सानो झिल्कोले पनि ठूलो वन डडेलोको रूप लिन सक्छ। तपाईँ हाम्रो सानो लापरवाहीले वन वनस्पति र वन्यजन्तु एवं जनधनको ठूलो क्षति हुन सक्छ। त्यसैले भोरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौं। आगोको काम सकिएपछि राम्ररी आगो निभाउ। सलाई लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू बालबालिकाहरूबाट टाढा र सुरक्षित ठाउँमा राखौं। पेट्रोल डिजेल खाना पकाउने ग्यास र मट्टीतेल जस्ता सजिलै आगोले टिप्ने पदार्थहरू सुरक्षित ठाउँमा राखौं र होसियारी पूर्वक प्रयोग गरौं। चुरोट बिँडीका ठुटा राम्ररी निभाएर मात्र फाल्ने गरौं। पानीका मुहान पोखरी आदिको संरक्षण गरौं। आकस्मिक उपयोगको लागि आफ्नो घरमा पानी जम्मा गरेर राखौं। आगलागी भइहालेमा सकेसम्म नियन्त्रण गर्ने कोसिस गरौं। नियन्त्रण गर्न नसकिने अवस्थामा नजिकैको वन कार्यालय तथा स्थानीय प्रशासन, नेपाल प्रहरी तथा नेपाली सेनालाई खबर गरौं। वनमा आगो लगाउनु दण्डनीय अपराध हो, त्यसैले वन डडेलो लाग्ने काम कसैले पनि नगरौं नगराउं। डिभिजन वन कार्यालय धादिङद्वारा जनहितमा जारी सन्देश।
3: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
4: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
3: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
4: जनरल मेडिसिन सेवा,
3: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
4: बाल रोग सम्बन्धी सेवा,
3: स्त्री रोग सम्बन्धी सेवा,
4: मुटुको इको र भिडियो एक्सरे सेवा,
3: ल्याब टेस्ट,
4: भिटामिन डी,
3: भिटामिन बी 12,
4: आइरन प्रोफाइल
3: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
4: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
3: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
4: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
4: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
5: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
6: बाप रे, अब चाहिँ के हुने हो?
7: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जसले नि लेखिहाल्छ नि।
6: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
7: तिमीलाई थाहा थिएन?
6: थाहा थिएन।
7: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
6: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
7: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
8: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
9: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
12: छैन सर, के सोचिरहनु भएको छ?
11: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
12: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
13: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
11: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नेलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108778 र 9808878।

0: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि जो राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिँगिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
2: 9860248443।
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
3: ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
4: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
3: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
4: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पाटपुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
3: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
4: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
3: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915।
5: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
4: मोबाइल पंखा, हिटर, राइस कुकर, कुलर, चार्जर, इयरबड्स, इयरफोन, स्पिकर, सीसीटीभी क्यामेरा, राउटर, ब्याकअप अनि विभिन्न बिजुलीका सामानहरू सबै एकै ठाउँमा।
3: तपाईँको रोजाइको केन्द्र श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
4: हामी कहाँ मोबाइल, इलेक्ट्रोनिक्स सामान, मोबाइल एसेसरीज र ग्यारेन्टी सहितका सामानहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
3: सीमित समयका लागि सबै सामानहरू विशेष छुटमा उपलब्ध छन्।
4: गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बस काउन्टर भन्दा 2 घर तल। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9851063802 9851063802।
6: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो, तिमीलाई केही थाहा छ?
7: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
6: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
7: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
6: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
7: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
6: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
6: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो भन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा, हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ,
8: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
8: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
6: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो, अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
9: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं। शंका लागे उजुरी गरौं। भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ। सचेत नागरिकको भूमिका निर्वाह गरौं।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: राष्ट्रको लागि बक्सिङ,
12: स्वास्थ्यको लागि बक्सिङ,
11: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
12: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटा तर्फ, ओम शान्ति भवन नजिकै।
11: समय बिहान र बेलुका।
12: थप जानकारीका लागि रेगन श्रेष्ठ, सम्पर्क नम्बर 9841564499, 9841564499।
11: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त।
13: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: के भन्नुहुन्छ गाउँले तपाईहरु चाहिँ?
2: ओ हो निकाल्ने गर्छ।

0: भ्रष्टाचार गम्भीर सामाजिक र आर्थिक अपराध हो। भ्रष्टाचार जन्य क्रियाकलाप रोक्न हामी सबै जिम्मेवार बनौ। कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्ति, संस्था वा निकायले सार्वजनिक खरिद, सार्वजनिक निर्माण, सेवा प्रवाह जस्ता सार्वजनिक कार्यहरू गर्दा शक्ति स्रोत र साधनको दुरूपयोग गरी अनियमितता वा भ्रष्टाचार जन्य क्रियाकलाप गरेको पाइएमा सेवा लिँदा नियमअनुसार लाग्ने दस्तुर बाहेक थप रकम, घुस, रिश्वत माग गरेमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा लिखित जानकारी दिनुहुन वा इमेल आईडी ciaamro@gmail.com जानकारी दिनुहुन अनुरोध छ। साथै सम्पर्क गरी जानकारी गराउनको लागि 98550-72555 र 057-5116-55 टोल फ्री नम्बर 16-60-57-52-107 वा हटलाइन नम्बर 107 खबर गरिदिनुहुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडा मकनपुर नेपाल।
1: रेडियो बिहानी समय संकेत, यति बेला बेलुकीको 7 बज्यो।

हजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी प्राविधिक पक्ष अध्ययन गरी प्रतिवेदन पेश गर्न नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयोजकत्वमा समिति गठन गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले सो समिति गठन गर्ने निर्णय गरेको हो। समितिमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका तर्फबाट एक एकजना प्रतिनिधि सदस्य रहनेछन्। यस्तै नापी विभागका निर्देशकलाई समितिको सदस्य सचिवको जिम्मेवारी दिइएको छ। पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फेर्के खोलाको खोलाघरभित्र बनेका संरचना आजदेखि हटाउन शुरू गरेको छ। खोलाघरमा बसोबास गरिरहेका तथा संरचना निर्माण गरेका व्यक्ति तथा संस्थालाई सार्वजनिक जमीन अतिक्रमण गरी बनाइएका संरचना हटाउनका लागि पूर्व सूचना दिइसकिएकाले आजदेखि अभियानका रूपमा तीन ठाउँबाट खोलाघर खाली गर्ने कार्य शुरू गरिएको महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो। महानगरले सार्वजनिक सूचना जारी गरेपछि केही संस्थाले भने आफ्ना संरचना खाली गरिसकेका छन्। फिर्के खोला नै मिचेर 97 अस्थायी संरचना र 35 स्थायी संरचना निर्माण गरेको पाइएको महानगरले जनाएको छ। त्यसै गरी खोलामाथि 10 अस्थायी र 18 स्थायी प्रकृतिका संस्थागत संरचना निर्माण गरिएका छन्। सुकुम्बासी बस्ती हटाएसँगै काठमाडौँमा खोला घर खाली गर्ने कार्य शुरू गरिएको महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो। महानगरले सार्वजनिक सूचना जारी गरेपछि केही संस्थाले भने आफ्ना संरचना खाली

0: जन्य विपदका घटनामा कमी आउने जनाएको छ। काठमाडौँ महानगरपालिका 11 14 31 र 32 आसपासका नदी किनारमा बसेका नागरिकलाई हटाएसँगै नदीजन्य विपदका घटनामा कमी आउने कामपाका नगर प्रहरी वरिष्ठ उपरीक्षक विष्णु प्रसाद जोशीले जानकारी दिनुभयो। उहाँका अनुसार सामाखुशीदेखि खाडीपाखासम्मको स्थानमा भने सावधानी अपनाउनु पर्नेछ। वर्खाको समयमा हुन सक्ने अन्य पानीजन्य घटना कम गर्न पनि कामपाले स्थान पहिचान गरी रणनीतिक योजना तर्जुमा गरेको जोशीले जानकारी दिनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले सरकार बन्द रहेका सबै उद्योग सञ्चालन गर्ने तयारीमा रहेको बताउनु भएको छ। हेटौँडा सिमेन्ट उद्योगको आज निरीक्षणपछि मन्त्री यादवले सरकारले हेटौँडा सिमेन्ट उद्योगको समस्यालाई गम्भीरतापूर्वक लिएको र छिट्टै सबै समस्या समाधान गरेर नियमित सञ्चालनको वातावरण बनाउँछ भन्नुभयो। कुनै बेला बन्द हुने र कुनै बेला सञ्चालन हुने नियति भोग्दै आएको उक्त उद्योगको अवस्था बुझ्न मन्त्री यादवले आज उद्योगको निरीक्षणसँगै व्यवस्थापन र कर्मचारीहरूसँग छलफल समेत गर्नु भएको छ। उद्योग निरीक्षण पश्चात आयोजित छलफल कार्यक्रममा मन्त्री यादवले सरकारको स्वामित्वमा रहेको सिमेन्ट उद्योग बन्द हुनु अत्यन्तै दुःखद भएको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले प्रथम राष्ट्रिय महाधिवेशन तयारी कार्यतालिका स्वीकृत गरी कार्यतालिकाका बारेमा प्रदेश र जिल्ला सभापतिलाई जानकारी गराएको छ। स्वीकृत कार्यतालिका अनुसार यही जेठ 15 गतेसम्म 77 जिल्ला तथा 7 प्रदेशमा निर्वाचन समिति गठन गरिसक्नुपर्ने पार्टीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। यस्तै यही जेठ 20 गतेसम्म स्थानीय तथा जिल्ला अधिवेशनको प्रतिवेदन संकलन तथा जेठ 30 गतेसम्म जिल्ला अधिवेशन तथा निर्वाचन प्रतिवेदन पेश गरिसक्नुपर्नेछ। यस्तै जेठ 25 गतेसम्म महाधिवेशन प्रतिनिधिको नामावली पेश गर्ने, आगामी असार 5 गतेसम्म प्रदेश अधिवेशनमा निर्वाचित पदाधिकारीको विवरण पेश र विद्युतीय मतदान सम्बन्धी छलफल हुने केन्द्रीय निर्वाचन आयोगका उपप्रमुख राम गुरूङले जानकारी दिनुभयो। रासोपाले आगामी असार 7, 8 र 9 गते चितवनमा पहिलो राष्ट्रिय महाधिवेशन आयोजना गर्दैछ। तराईका धेरै जसो जिल्लाहरूमा केही दिनदेखि बढ़ेको गर्मी तथा तातो हावाको लहरका कारण जनजीवन प्रभावित बनेको छ। अझै केही दिन तातो हावाका कारण गर्मी थप बढ़न सक्ने भएकाले सचेत रहन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ। गर्मीका कारण विभिन्न स्वास्थ्य समस्या देखिन सक्ने भएकाले सकेसम्म घाममा घर बाहिर ननिस्कन जनस्वास्थ्य विदहरूको सुझाव छ। संवाददाता सरिता खनालको रिपोर्ट।
1: तराईका जिल्लाहरूमा केही दिनदेखि बढ़ेको अत्यधिक गर्मी तथा तातो हावाको लहर अझै केही दिन जारी रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै जसो जिल्लाहरूमा अधिकतम तापक्रम 28 डिग्री सेल्सियसदेखि 40 डिग्री सेल्सियस र त्योभन्दा पनि बढ़ी रहने सम्भावना रहेको र यो क्रम अझै केही दिन जारी रहने मौसम पूर्वानुमान महाशाखाका मौसमविद डेभिड ढकालले जानकारी दिनुभयो।
2: लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका केही स्थानहरूमा चाहिँ अधिकतम तापक्रम 28 डिग्री सेल्सियस सुवासो भन्दा पनि बढ़ी रहने सम्भावना देखिन्छ भने थोरै स्थानहरूमा 40 डिग्री सेल्सियस वा त्योभन्दा पनि बढ़ी हुने देखिन्छ। विशेष गरी कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङ क्षेत्रहरूमा तातो लहर देखिने र बैतडी, डडेलधुरा, अछाम, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अर्खाँची, रूपन्देही र कपिलवस्तुका जिल्लाहरूमा चाहिँ तातो दिन रहने देखिन्छ। यो चाहिँ करिब अबको तीन दिनसम्म पनि यस्तै रहने देखिन्छ।
1: पछिल्लो समय बढ़ेको गर्मीका कारण दाङ, बाँके, बर्दिया, डोटी, कैलाली र कञ्चनपुर उच्च सतर्कता अपनाउनु पर्ने जिल्लाको सूची रहेका छन् भने कपिलवस्तु, रूपन्देही, अर्घाखाँची, पाल्पा तथा सुर्खेत लगायतका जिल्लालाई मौसमको अवस्थाबारे अध्यावधिक रहनुपर्ने अथवा सचेत रहनुपर्ने सूचीमा राखिएको छ। पछिल्ला दिनहरूमा पश्चिम तराईका धेरै जिल्लामा तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेको र लगातार बढ़दो गर्मीका कारण जनस्वास्थ्यमा प्रत्यक्ष असर पर्ने जोखिम बढ़ेको भन्दै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विशेष सावधानी अपनाउन अनुरोध गरेको छ। प्राधिकरणले स्थानीय तह, स्वास्थ्य संस्था र सुरक्षा निकायलाई पनि आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिइएको जनाएको छ। प्राधिकरणका प्रवक्ता शान्ति महत
3: अलि बढ़ी नै गर्मी हुने, बढ़ी नै हिटवेभको सम्भावना भएका जिल्लाहरू भनेर चाहिँ बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ र डोटीलाई 6 जिल्लाहरूलाई लिएको छ भने कपिलवस्तु, रूपन्देही, अर्घाखाँची, पाल्पा, प्युठान, रोल्पा, सल्यान, सुर्खेत, अछाम, डडेलधुरा र बैतडी 11 जिल्लाहरू अलर्टमा बस्नुपर्ने, अलि ध्यान दिनुपर्ने जिल्लाहरू छन्। हामीले भएसम्म घाम भएको दिउँसोको समयमा चाहिँ बाहिर हिँड्डुल गर्नु भएन, घरभित्र नै चित्तलमा बस्नुपर्ने हुन्छ। केही गरी निस्क

0: पर्यो भने पनि हामीले छाता ओढेर पातलो कपडा लगाएर आँखामा पनि ग्लासहरू लगाएर छोटो समयमा हिँड्न सक्नुहुन्छ र कपडा पनि सुत्तिको अलिक खुकुलो शीतल हुने खालका कपडाहरू लाउनु पर्यो।
1: अत्यधिक गर्मीका कारण शरीरमा पानीको मात्रा घट्ने, थकान तथा कमजोरी महसुस हुने, टाउको दुख्ने, चक्कर आउने, बेहोस हुने तथा बान्ता हुने जस्ता समस्या देखिन सक्छन्। यस्तो अवस्थामा विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा दीर्घ रोगीहरू बढ़ी जोखिममा रहने भएकाले उनीहरूको स्वास्थ्यमा विशेष ध्यान दिन जनस्वास्थ्यविदहरूले आग्रह गरेका छन्। गर्मीका कारण शरीरमा पानीको कमी हुन नदिन नियमित रूपमा तरल पदार्थ सेवन गर्नुका साथै सावधानी अपनाउन सुझाव दिनुहुन्छ जनस्वास्थ्यविद डाक्टर शेरबहादुर फुन।
2: गर्मी महिनामा आलस्य हुने, हाम्रो शरीरबाट आवश्यक पर्ने जुन लवणहरू छ प्रशस्त मात्रामा बाहिर निक्लिने भएको हुनाले शरीरमा एक प्रकारको डिहाइड्रेसन हुन्छ र त्यसले गर्दाखेरि मुटु, कलेजो, किडनीहरू भयो त्यसमा चाहिँ प्रभाव पार्ने हुने गर्छ। दीर्घ रोगी, ज्येष्ठ नागरिक, बाल बालिकाहरू चाहिँ विशेष गरेर जुन बेलामा एकदम तापक्रम उच्च भएको हुन्छ त्यो बेलामा सकेसम्म घरबाट बाहिर ननिक्लिने र प्रशस्त मात्रामा चाहिँ पानी अथवा जीवन जल बनाएर खान सक्छौ। यदि दीर्घ रोगी छ र यदि पहिलेदेखि औषधिहरू खाइराख्नु भएको छ भने त केही स्वास्थ्यमा समस्याहरू देख्यो भने तुरन्त आफ्नो चिकित्सकलाई भेटेर स्वास्थ्यसँग सम्बन्धित जानकारी चाहिँ लिनु पर्दछ।
1: जलवायु परिवर्तनका कारण पछिल्ला वर्षहरूमा नेपालका तराई क्षेत्रमा गर्मीको अवधि लामो तथा तीव्र बन्दै गएको छ। यसले स्वास्थ्य, कृषि तथा दैनिक जनजीवनमा प्रत्यक्ष प्रभाव पारिरहेको देखिन्छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौं।
3: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नागरिकका तमाम सरोकारका विषयलाई सरकारले क्रमशः सम्बोधन गर्दै जाने बताउनु भएको छ। काठमाडौँ निर्वाचन क्षेत्र नम्बर पाँचमा आज आयोजित सार्वजनिक सुनवाई कार्यक्रममा उहाँले स्थानीय जनताले उठाएको सड़क, ढल, बिजुली, खानेपानी लगायत समस्या समाधानका लागि आफूले अधिकतम पहल गर्ने प्रतिबद्धता जनाउनुभयो। मन्त्री पोखरेलले नागरिकका कुरा सुनेर मात्र अघि बढ़ने सरकारको नीति रहेको स्पष्ट पार्नुभयो। नेपालको तीन दिने भ्रमणमा रहनुभएका संयुक्त अधिराज्यका इण्डो प्यासिफिक र समानता सम्बन्धी मन्त्री सीमा मल्होत्राले नेपालको शैक्षिक गुणस्तर र प्राविधिक शिक्षाको विस्तारमा आफूहरूले सहकार्य गर्ने बताउनु भएको छ। नेपाल ब्रिटेन चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीजद्वारा आज काठमाडौँमा आयोजित नेपालका लागि बेलायतको शैक्षिक साझेदारीको दायरा विषयक उच्चस्तरीय छलफलमा उहाँले दुई देशबीचको आपसी सम्बन्धलाई अझ गाढ़ा बनाउन सहकार्यको प्राथमिकतामा शिक्षा रहने भएकाले आफूहरूले मानवीय पूँजीका लागि लगानी गर्ने जानकारी दिनुभयो। शिक्षामा पहुँच विस्तार र रोजगारीलाई महत्व दिँदै अर्थतन्त्रसँग शिक्षाको अन्तर सम्बन्धलाई जोड्नुपर्ने उहाँको भनाइ थियो। बर्दियाको खाता क्षेत्रस्थित पत्थर बोजी गाउँको एउटै आँगनमा वर्षौंदेखि संयुक्त रूपमा बस्दै आएको 59 सदस्यीय थारू परिवार अहिले छुट्टिएर आफ्नो घर बनाउने तयारीमा छन्। चार पुस्तासम्म एउटै घरमा बस्दै आएको परिवार माघीमा गरिएको निर्णय अनुसार छुट्टिएको भए पनि आत्मीयता अझ मजबूत हुने उनीहरू बताउँछन्। माकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
4: थारू समुदायको अंशमण्डा गर्ने शैली आफैमा विशिष्ट छ। यहाँ केवल जमिन मात्र बाँडिँदैन, घरका इट्टा, काठ र भाँडाकुँडा समेत बराबरी गरिन्छ। बर्दियाको एउटै आँगनमा 59 जनाको एउटा विशाल परिवार वर्षौंदेखि सँगै बस्दै आएको थियो। काठ र खरबाट परम्परागत शैलीमा बनाइँदै गरेका घरहरू लहरै उभिँदैछन्। सामूहिक श्रमदान मार्फत सबैले एक अर्काको घर निर्माणमा सघाइरहेका छन्। चार पुस्तादेखि संयुक्त रूपमा बस्दै आएको यो परिवार माघी पर्वमा गरिएको अनुसार छुट्टिएको हो। तर यो अंशमण्डाले सम्बन्ध भने छुट्याउँदैन। परम्परा अर्थात सामूहिक श्रम प्रणालीले उनीहरूलाई अझै एक सूत्रमा बाँधेको घरमुली मंगल थारूले बताउनु भएको छ।
5: हामी 59 जनाको परिवार थियौँ। 3 जना बुवाको हामी 9 भाइ, 9 भाइमा फेरि हामी यो साल माघीबाट चौतीमै अहिले 12 घर भएको छ।
4: संयुक्त परिवार हुँदा कामको आलो पालो हुने गरे पनि अहिले प्रत्येक घरले आफ्नो काम आफैले गर्नुपर्ने भएको छ। संगलमा हुँदा खाना पकाउने जिम्मेवारी पनि हेरफेर भइरहन्थ्यो। एकजनाको 1.5 महिना खाना पकाउने पालो पर्ने गरेको जेठी बुहारी रामदुलारी चौधरीको भनाइरहेको छ।
6: सामूहिक रूपमै पकाइरहेछौँ खाना चाहिँ। भोलि त मान्छे बढेछन्, घर बनाउन बोलाछन् बाहिरको मान्छेलाई।
4: पारिवारिक संरचना फेरिए पनि यो बस्तीको एउटा चुनौती भने फेरिएको छैन। त्यो हो जंगली हात्तीको त्रास। पत्थरबोजी क्षेत्र नेपाल र भारत जोड्ने खाता करिडोरमा पर्छ। हात्तीहरूको यो मुख्य हिँड्ने बाटो भएकाले यहाँ बासिन्दाले वर्षेनी धनजनको क्षति बेहोर्नु परिरहेको छ।
5: यो ठाउँमा इन्डियाबाट आउँदा पनि हात्तीले छुने,
4: वन्यजन्तुको यो जोखिम कम गर्न स्थानीय स्तरमा प्रयास नभएको होइन। खाता सामुदायिक वन समन्वय समितिले विद्युतीय भार र लघु बीमा जस्ता कार्यक्रम अघि सारेको छ। खाता सामुदायिक वन समन्वय समितिका अध्यक्ष हरि गुरुङ,
7: तर
4: समस्या अझै गम्भीर छ। परम्परागत माटो बाँस र खड्का घरहरू हात्तीको आक्रमणमा सजिलै भत्किन्छन्। आर्थिक अवस्था कमजोर भएकाले सबैले पक्की घर निर्माण गर्न सक्ने अवस्था छैन। संयुक्त परिवारबाट अलग भएर नयाँ जीवन शुरू गर्न लागेका मंगल थारूका सन्तानहरूका लागि अहिले सांस्कृतिक पहिचान जोगाउने कि सुरक्षाको चिन्ता गर्ने भन्ने दोहोरो चुनौती खड़ा भएको छ।
3: छिन्नलता गीत पुरस्कार गुठीले वरिष्ठ गायक मदन कृष्ण श्रेष्ठलाई विशेष सम्मान गर्ने भएको छ। गुठीका अध्यक्ष प्राध्यापक डाक्टर वासुदेव त्रिपाठीको सभापतित्वमा सम्पन्न गुठीको साधारण सभाले श्रेष्ठलाई विशेष सम्मान गर्ने निर्णय गरेको हो। बैठकले गीत रचनातर्फ डाक्टर नवराज लम्साल र संगीत रचनातर्फ किरण कण्डेल र गायनतर्फ विमला राईलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको गुठीका सचिव दिनेश अधिकारीले बताउनुभयो। यस्तै गुठीले यस वर्षको लोकप्रिय युवा प्रतिभा पुरस्कार सारिका घिमिरेलाई प्रदान गर्ने निर्णय गरेको छ। पुरस्कार र सम्मान गुठीका संस्थापिका तथा गीतकार स्वर्गीय रमोला देवी शाह छिन्नलताको जन्मदिन आगामी साउन 9 गते प्रदान गरिनेछ। अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानको अशान्त दक्षिण पश्चिमी प्रान्त बलुचिस्तानमा सैनिक कर्मचारी र उनीहरूका परिवार बोकेको रेललाई निशाना बनाएर आज गरिएको शक्तिशाली विस्फोटमा कम्तीमा 24 जनाको मृत्यु र 50 भन्दा बढ़ी घाइते भएको एक वरिष्ठ अधिकारीले बताएका छन्। प्रान्तीय राजधानी क्वेटा नजिकै भएको उक्त आक्रमणपछि घटनास्थलमा ठूलो क्षति पुगेको छ र उद्धार कार्य जारी रहेको बताइएको छ। अधिकारीका अनुसार क्वेटाबाट पेशावरतर्फ जाँदै गरेको उक्त रेलले चमन क्षेत्रको पटरी पार गरिरहेका बेला विस्फोटक पदार्थ बोकेको एक सवारी साधनले रेलको डिब्बासँग ठक्कर दिएपछि ठूलो विस्फोट भएको थियो। विस्फोटका कारण रेलका झ्यालहरू फुटेका र नजिकका केही डिब्बा पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए। अर्का अधिकारीले एएफपीलाई बताए अनुसार उक्त रेलमा सवार सैनिकहरू आगामी मंगलबारदेखि शुरू हुने ईद विदा मनाउन परिवारसहित यात्रा गरिरहेका थिए। बलुचिस्तान पाकिस्तानको क्षेत्रफलको हिसाबले सबैभन्दा ठूलो तर विकासको सूचकांकमा देशकै सबैभन्दा पछाडि रहेको प्रान्त मानिन्छ। यहाँका बलुच पृथकतावादी समूहहरूले केन्द्र सरकारले स्थानीय जनतालाई लाभ नदी प्राकृतिक ग्यास र खनिज स्रोतहरूको दोहन गरेको आरोप लगाउँदै आएका छन्, जसका कारण लामो समयदेखि सुरक्षा चुनौती कायम रहेको छ। अमेरिका र इरान मध्यपूर्वमा फैलिएको र विश्व तेल बजारमा अवरोध पुर्याउने युद्धको अन्त्य गर्ने सम्झौताको नजिक पुगेका छन्। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले विश्वले केही राम्रो समाचार प्राप्त गर्न सक्ने बताए। लगतै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ हर्मुज पुनः खोल्ने सम्झौता भएको घोषणा गर्नुभएको छ। ट्रम्पको घोषणा अघि इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले वाशिङटनसँग मेलमिलापको श्रृंखलाको सम्भावना रहेको तर यसको मतलब इरान र संयुक्त राज्य अमेरिकासँग महत्वपूर्ण मुद्दाहरूमा एक सम्झौतामा पुग्ने निश्चित भएको भन्ने अझै होइन। उहाँले सरकारी टेलिभिजनमा 30-60 दिनभित्र अन्तिम सम्झौता हुनु अघि इरानको सबैभन्दा पहिले समझदारी पत्र एक प्रकारको मस्यौदा तयार पार्ने मनसा रहेको बताउनुभयो। अमेरिकी राष्ट्रपति ट्रम्पसँग साउदी अरब संयुक्त अरब इमिरेट्स कतार इजिप्ट जोर्डन र बहराइनका नेताहरूका साथै टर्की र पाकिस्तानका प्रतिनिधिहरूले हिजो कुराकानी गरेका थिए। गत अप्रेलमा अमेरिका र इरानी प्रतिनिधि मण्डलबीच ऐतिहासिक साक्षात्कारमा मध्यस्थता गरेको पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले चाँडै नै अर्को चरणको वार्ता आयोजना गर्ने आशा गरेको बताउनु भएको छ।
8: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले मुलुकको आर्थिक समृद्धिका लागि उद्योग तथा वाणिज्य क्षेत्रका समस्यालाई सरकारले सम्बोधन गर्ने गरी बजेट ल्याउन लागेको बताउनु भएको छ। वीरगंज स्थित एकीकृत जाँच चौकी आईसीपी तथा ड्राइपोर्टको आइतबार स्थलगत अवलोकन पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले उद्योग र वाणिज्य क्षेत्रमा देखिएका समस्या उद्योगी व्यवसायीहरूसँगको सहकार्य र सहमतिमा सरकारले सम्बोधन गर्ने बताउनुभयो। उहाँले औद्योगिक क्षेत्रको समस्या र अवरोधलाई हटाउन मन्त्रालय लागिपरेको बताउनुभयो। अवलोकनका क्रममा मन्त्री यादवले वीरगंज भन्सारको आयात निर्यात प्रणाली, भन्सार जाँच प्रक्रिया तथा पूर्वाधार व्यवस्थापनका विषयमा भन्सारका कर्मचारी तथा व्यवसायीहरूसँग छलफल तथा परामर्श समेत गर्नु भएको थियो। खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने 23,77,88,000 बराबर रोयल्टी तत्काल असुल गर्न महालेखा परीक्षकको कार्यालयले सरकारलाई निर्देशन दिएको छ। महालेखा परीक्षकको कार्यालयको 63 वार्षिक प्रतिवेदनले एक वर्ष भन्दा बढ़ी अवधिसम्म उत्खनन बापतको रोयल्टी नबुझाएको र अनुमति पाएको भन्दा बढ़ी परिणाम उत्खनन गरेको पाइएको उल्लेख गरेको छ। साधारण ढुङ्गाको रोयल्टी दर प्रति घना मिटर 25 तथा नियम बमोजिम 30% जरिवाना र 10% स्थानीय विकास शुल्क समेत रकम असुल गर्न महालेखा परीक्षकको कार्यालयले भनेको छ। तोकिएको समयमा रोयल्टी नबुझाएको खण्डमा 30% जरिवाना रकम तिर्नुपर्ने व्यवस्था रहेको छ। विभागका अनुसार तीनवटा कम्पनीले 10% स्थानीय शुल्क समेत गरी 4,99,54,000 दाखिल गर्नुपर्ने रकम असुल गर्न समेत प्रतिवेदनले भनेको छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूले कर्मचारीहरूलाई अतिरिक्त समयमा काम लगाउन नपाउने व्यवस्था गरेको छ। बैंक तथा वित्तीय संस्थाहरूले कर्मचारीलाई प्रचलित कानून तथा राष्ट्र बैंकको निर्देशन बमोजिम हुने गरी मात्र काममा लगाउन निर्देशन गरेको हो। बैंक तथा वित्तीय संस्थाहरूले कार्यालय समयका अतिरिक्त समयमा काममा खटाउँदा प्रचलित व्यवस्था बमोजिम अतिरिक्त पारिश्रमिक प्रदान गर्नुपर्ने र कर्मचारीलाई कार्यालय समयका अतिरिक्त समयमा काम गर्न बाध्य पार्न नपाउने व्यवस्था निर्देशनमा गरेको छ। अपाङ्ग मैत्री बैंकिङ सेवालाई जोड़ दिँदै ज्येष्ठ नागरिक, अपाङ्ग र साक्षर नभएका व्यक्तिलाई बैंकिङ सेवामा विशेष प्राथमिकता दिन बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्र बैंकले निर्देशनमा भनेको छ। चीनको ग्वांगझाउमा नेपाललाई सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्यको रूपमा सम्मान गरिएको छ। चीनको ग्वांगझाउमा यही मे 21-23 आयोजित ग्वांगझाउ अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपाललाई उक्त सम्मान प्रदान गरिएको हो। नेपालको प्राकृतिक सौन्दर्य, आध्यात्मिकता, प्राकृतिक विविधता तथा साहसिक पर्यटनको आकर्षणका आधारमा नेपाललाई उक्त सम्मान प्रदान गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ। नेपाल पर्यटन बोर्डले 3 दिने अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपाल जीवनभरको अनुभव भन्ने नारासहित नेपालको सहभागिताको समन्वय गरेको थियो। मेलामा नेपालले सांस्कृतिक, धार्मिक, साहसिक, आउटडोर तथा लग्जरी पर्यटनका विविध सम्भावना बारे अन्तर्राष्ट्रिय आगन्तुक तथा ट्राभल ट्रेड व्यवसायीहरूलाई जानकारी गराइएको थियो।
3: अब खेल समाचार रमेश टमट्टाबाट।
10: एसियाली खेलकुद एसियन गेम्स अन्तर्गतको क्रिकेट प्रतियोगिताका लागि नेपालको राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गरेको खेलाड़ी सूची अनुसार नियमित उपकप्तान अलराउण्डर दिपेन्द्र सिंह ऐरीलाई टोलीको कप्तान चयन गरिएको छ। टोलीका अन्य सदस्यमा नियमित कप्तान रोहित पौडेल सहित कुशल भुर्तेल, सन्दीप लामिछाने, आसिफ शेख, शेर मल्ल, सन्दीप जोरा, नन्दन यादव, कुशल मल्ल, आरिफ शेख, लोकेश बम, करण केसी, सोमपाल कामी र शाहब आलम छन्। एसियाली खेलकुद क्रिकेट छनौट प्रतियोगिता 31 मेदेखि सिंगापुरमा शुरू हुनेछ। भारतमा आयोजना हुने अल इण्डिया गोल्ड कप क्रिकेट प्रतियोगिताका लागि नेपाल ए क्रिकेट टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गरेको टोलीको कप्तानी अनिल शाहले पाएका छन्। 14 सदस्यीय नेपाली टोलीमा युवा र राष्ट्रिय टोलीको अनुभव बटुलिसकेका खेलाड़ी समेटिएका छन्। नेपाल ए टीममा मयन यादव, तीर्थराज दास, देव खनाल, रशीद खान, बसीर अहमद, नारायण जोशी, आकाश चन्द, हेमन्त धामी, पवन सराफ, दीपक डुम्रे, युवराज खत्री, विपिन खत्री, ललित राज र अर्जुन कुमार रहेका छन्। खेल तालिका अनुसार प्रतियोगिताको समूह चरणमा नेपाल ए ले भारतका 3 वटा प्रान्तीय टोलीसँग प्रतिस्पर्धा गर्नेछ। सार्वजनिक खेल तालिका अनुसार नेपालले पहिलो खेल जेठ 16 गते केरलासँग खेल्नेछ, जेठ 17 गते दोस्रो खेल गोवा र जेठ 19 गते तेस्रो खेल ओडिसासँग खेल्दैछ। सेन्ट्रल एसियन भलिबल एसोसिएशन काभा महिला भलिबल च्याम्पियनशीप नेपालले पहिलो जीत दर्ता गर्दै सेमी फाइनल नजिक पुगेको छ। समूह ए को खेलमा नेपालले शनिबार किर्गिस्तानलाई सोझो सेटमा जीत हासिल गर्यो। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवडहलमा भएको खेलमा घरेलु टीमले 25-18, 25-20, 25-13 किर्गिस्तानलाई पराजित गरेको हो। तीनै सेटमा शानदार प्रदर्शन गर्ने सुमित्रा रेग्मी प्लेयर अफ दि म्याच घोषित भइन्। युवा शक्तिलाई खेलकुद मार्फत एकताबद्ध गर्दै सामाजिक सद्भाव, अनुशासन र राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्ने उद्देश्य सहित पोखरामा यही जेठ 13 गतेदेखि प्रथम फ्रेण्डशीप कप भलिबल 2083 आयोजना हुने भएको छ। फ्रेण्डशिप युवा एकता गण्डकी प्रदेशको आयोजनामा यही जेठ 17 गतेसम्म पोखरा 3 नदीपुर स्थित पोखरा प्रशिक्षण केन्द्रको खेल मैदानमा सो प्रतियोगिता हुने भएको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको त्यहाँबाट हाम्रा संवाददाता दीननाथ बरालले जानकारी दिनुभयो।
3: अब मौसम आगामी 24 घण्टामा कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा मधेश प्रदेश लगायत लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 29.6 डिग्री सेल्सियस, न्यूनतम 19.8 डिग्री सेल्सियस, वर्षा 1.1 मिलीमिटर। काठमाडौँको अधिकतम 30.5 डिग्री सेल्सियस, न्यूनतम 17.8 डिग्री सेल्सियस। पोखराको अधिकतम 13.3 डिग्री सेल्सियस, न्यूनतम 20.2 डिग्री सेल्सियस, वर्षा 15.7 मिलीमिटर। वीरेन्द्रनगरको अधिकतम 37.7 डिग्री सेल्सियस, न्यूनतम 18.7 डिग्री सेल्सियस, वर्षा 2.4 मिलीमिटर। दिपालको अधिकतम 38.2 डिग्री सेल्सियस, न्यूनतम 20.4 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन। बन्द रहेका सबै उद्योग सञ्चालन गर्ने तयारीमा सरकार रहेको उद्योग मन्त्री गौरी कुमारी यादवको भनाई। सार्वजनिक जमीन अतिक्रमण गरी बनाइएको पोखराको फिर्के खोलाको खोला घरभित्र बनेका संरचना हटाउन शुरू। पाकिस्तानको बलुचिस्तानमा रेलमा गरिएको शक्तिशाली विस्फोटमा 24 जनाको मृत्यु र एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा। साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
11: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: 6.9 inch को standard display, AI powered camera, 2 years को warranty सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 मा म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान एभरेस्ट इन्टरनेशनल स्कूल जापान उज्जवल भविष्यको बलियो आधार।
2: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
3: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बगैंचा गोर्खा।
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
3: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
2: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-37-54।
3: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
4: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
5: होइन के भो, किन एक्लै गनगन गरिरहे कि?
4: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
5: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
4: मंगल सुनचाँदी पसल नीलकण्ठ नगरपालिका 3-20 बजार धादिङ।
5: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
4: प्रोपाइटर मंगल रसाइली सम्पर्क मोबाइल नम्बर 9841-71-25-42 9061-02-66-11 र 010-520-542।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। कांग्रेसमा सदस्यता अध्यावधि कल्पत्र, महाधिवेशन तयारीमै अन्यूल, प्रतिनिधि सभा बैठक सहज रूपमा सञ्चालन गर्न प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नको जवाफ दिनै पर्ने प्रतिपक्षीको अडान।
1: प्रधानमन्त्री संसदमा आउनुपर्छ, प्रश्न उत्तर कार्यक्रम राख्नुपर्छ र सभामुखले त्यसको मिति तोक्नुपर्छ भन्ने कुरा हाम्रो माग हो।
0: रासपाको महाधिवेशन कार्यतालिका सार्वजनिक, मधेश प्रदेशमा चार दिनमै गठबन्धन संकटमा, बाजुरा र हुम्ला जुम्ला जिल्ला बीच देखिएको सीमा विवादको अध्ययन गर्न उच्च स्तरीय समिति गठन।
2: भूमि व्यवस्था मन्त्रालयले पत्र देला अनि त्यो पत्रमा कति अवधि भनेर खोलेर दिन्छ।
0: देशभर 46 जिल्लामा विपदमा 74 घटना, 19 घाइते, सरकारद्वारा सतर्कता अप्नाउन अपील, धेरै गर्मीमा बाहिर काम नगर्न चिकित्सकको सुझाव,
3: किडनी काम नगर्ने, कलेजो चाहिँ फेलियरमा जाने, कार्डियोजेनिक सक हुने, फेन्ट हुने, यस्ता समस्याहरू एकदम बढी हामीले भेटिरहन्छौ।
0: र रूसद्वारा युक्रेनमाथि ठूलो हवाई आक्रमण।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: आजको व्यस्त र तनावपूर्ण जीवनशैलीमा विश्वभरका मानिस आर्थिक समृद्धि मात्र होइन मानसिक शान्ति खुशी खोजिरहेका छन्। विलासिता मात्र नभई आरोग्य, सन्तुलन र दीर्घकालीन खुशी प्राप्त गर्ने माध्यम नेपालका पर्यटकीय क्षेत्र, यहाँका हिमाल तथा पर्यापर्यटन हुन सक्छन्। त्यसैले त्यसको विकासका लागि विश्व पर्यटन संगठन र विश्व समुदायमा प्रचार प्रसार गर्नु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: प्रतिपक्षी दलहरूले प्रतिनिधि सभा बैठक सहज रूपमा सञ्चालन गर्न प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नको जवाब दिनुपर्ने अडान रहेका छन्। यही विषयलाई लिएर आज प्रमुख सचेतकहरूबीच छलफल भएको छ। सिंहदरबार स्थित नेकपा एमाले संसदीय दलको कार्यालयमा भएको छलफलमा नेपाली कांग्रेस, एमाले, नेकपा र राप्रपाका प्रमुख सचेतक सहभागी भएका थिए। उनीहरूले पश्चिम मंगलबार बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न उत्तर गराउने विषयमा दलभित्र र सभामुखसँग छलफल गर्ने निष्कर्ष निकालेका छन्। बैठकमा भएका छलफलबारे सीआईएनसँग कुरा गर्दै नेकपा संसदीय दलका नेता युवराज दुलालले भन्नुभयो,
1: प्रमुख प्रतिपक्षी दलहरूको अस्तिको अब हामीले प्रधानमन्त्री संसदमा आउनुपर्ने र प्रश्नोत्तरको कार्यक्रम राख्नुपर्ने जुन कानूनी व्यवस्था छ त्यही एकमुदे एजेन्डामा छलफल गरे हो। त्यो माग हामी निरन्तर राख्छौँ, होइन, प्रधानमन्त्री संसदमा आउनुपर्छ, प्रश्नोत्तर कार्यक्रम राख्नुपर्छ र सभामुखले त्यसको मिति तोक्नुपर्छ भन्ने कुरा हाम्रो माग हो, त्यो कुरा हामी राखिराख्छौँ।
5: प्रतिनिधि सभा नियमावली अनुसार प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न उत्तर हुनुपर्ने व्यवस्था भए पनि जेठ महिनामा यो कार्यक्रम हुन सकेको छैन। यसैलाई लिएर विपक्षी दलहरूले निरन्तर असन्तुष्टि जनाउँदै आएका छन्। गत बैठकमा विपक्षीको नाराबाजी बीच नै विभिन्न विधेयक पारित गरेको थियो। अब पनि प्रधानमन्त्रीले जवाफ नदिए संसद बैठक थप तनावपूर्ण बन्न सक्ने संकेत दिएको छ। संसदमा देखिएको यस अन्यलतालाई हटाउन प्रधानमन्त्रीको सम्बोधन कतिको जरूरी छ, राजनैतिक विश्लेषक पुरञ्जन आचार्यले सीआईएनको प्रश्नमा भन्नुभयो,
6: बल उपाय भन्यो भने त आदेशै जारी गर्नुपर्छ सभामुखले। सभामुखले आफ्नो चाहिँ अन्तिम अधिकार हुन्छ प्रधानमन्त्रीलाई बोलाउने, टाइम दिएर होइन सम्पूर्ण सदनको चाहिँ सहमतिमा बोलाउनु पर्यो। अब यसरी त अब कसरी चल्ला त, प्रधानमन्त्री चाहिँ संसदप्रति एकाउन्टेबलै हुनुपर्छ, त्यो नभइकन त कति दिन चल्ने ल, कुनै कुनै खास परिस्थितिमा त के होला भन्ने मलाई लाग्छ। अब यो समय आयो, अब होइन बजेट पनि आइसक्यो, अब प्रधानमन्त्री सदनप्रति चाहिँ उत्तरदायी हुनुपर्छ भन्ने त अब हाम्रो यो सिस्टमकै मान्यता हो। अब मलाई लाग्छ सम्पूर्ण सदनले उहाँलाई चाहिँ आउनको लागि बाध्य पार्नु पर्यो, अनुरोध गर्नु पर्यो बाध्य पार्नु।
7: अब यो पटक पटक चाहिँ सदनमा विपक्षी दलहरूले प्रधानमन्त्रीले जवाब दिनुपर्छ भन्दै गर्ने, तर प्रधानमन्त्रीले चाहिँ धारा उपधारा हेर्दै गर्दाखेरि अब प्रधानमन्त्री सदनमा आएर बोल्ने सम्भावना चाहिँ के देख्नुहुन्छ?
6: होइन, सम्भावना छैन, म चाहिँ देख्दिनँ, यो चाहिँ मेरो सूचना हो।
7: भनेपछि प्रधानमन्त्रीले बोल्ने सम्भावना नभएपछि सभामुखको भूमिका के हुनुपर्छ?
6: सभामुखले एक कुरा आदेश जारी गर्ने हो, होइन? अब सभामुख चाहिँ त्यही पार्टीको हो, अब 182 सीट उहाँहरूकै हो, सभामुखले अन्तिम प्रयास गरेको देखिनुपर्छ।
5: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले महाधिवेशनको कार्यतालिका स्वीकृत गरेर सार्वजनिक गरेको छ। पार्टी निर्वाचन आयोगका उपप्रमुख राम गुरूङका अनुसार जेठ 7 देखि 15 गतेसम्म देशभरका 77 जिल्ला र 7 प्रदेशमा निर्वाचन समिति गठन गरिनेछ। कार्यतालिकाका अनुसार जेठ 20 गतेसम्म स्थानीय तथा जिल्ला अधिवेशनको प्रतिवेदन संकलन गरिनेछ भने जेठ 30 गतेसम्म जिल्ला अधिवेशन र निर्वाचन प्रतिवेदन पेश गरिनेछ। रासोपाले जेठ 25 गतेसम्म महाधिवेशन प्रतिनिधिहरूको नामावली बुझाइसक्नुपर्ने जनाएको छ। नेपाली कांग्रेसभित्र पार्टी सदस्यता अध्यावधिको विषय पेचिलो गएको छ। आगामी महाधिवेशनलाई लक्षित गर्दै वैशाख अन्तिमसम्म सदस्यता अध्यावधि गरिसक्ने समय सीमा तोकिए पनि अधिकांश जिल्लामा काम शुरू नै हुन सकेको छैन। पार्टीले ओडादेखि केन्द्रसम्मका तहमा सदस्यता अध्यावधिकमा असहयोग गर्ने नेताहरूलाई कार्यवाही गर्ने निर्देशन समेत जारी गरेको छ। तर निर्देशन जारी भए पनि कार्यान्वयन कमजोर हुँदा प्रक्रिया अघि बढ़न नसकेको नेताहरूको भनाइ छ। नेपाली कांग्रेसभित्र सदस्यता अध्यावधिक प्रक्रिया रोकिँदै जानुको मुख्य कारण आन्तरिक शक्ति संघर्ष र समन्वयको अभावलाई मानिएको छ। पार्टीभित्र देउबा पक्ष र नवनिर्वाचित सभापति गगन थापा पक्षबीच देखिएको असहयोग र फरक रणनीतिका कारण सदस्यता अत्यावधिक प्रक्रिया प्रभावित भएको हो। सदस्यता अत्यावधिकका देखिएको समस्या समाधानका लागि के पहल भइरहेको छ? सीआईएनसँग कुरा गर्दै कांग्रेस महामन्त्री गुरु घिमिरे,
6: अध्यावधि जारी छ, अब शुरूमा अलिकति कुरा नबुझ्दा, प्राविधिक कुरा र राजनीतिक कुरा दुईटै कुरा नबुझ्दाखेरि यसमा गति अलिकति धिमा भयो, होइन? अब साथीहरूले, पार्टीका साथीहरूले कुरा बुझ्दै जानुभएको छ र यो अहिले पार्टीको अनिवार्य एउटा काम भएको छ। त्यसैले पार्टीलाई, पार्टीको चाहिँ सदस्यको अभिलेखलाई चुस्त दुरुस्त बनाउनका निम्ति चाहिँ अपरिहार्य चाहिँ एउटा प्रक्रिया हो। यसलाई चाहिँ सबैले चाहिँ अवलम्बन गर्नै पर्छ, यसको सहभागी हुनै पर्छ र काँग्रेसलाई चाहिँ बदलिएको, सुधारिएको काँग्रेसको रूपबाट स्थापित गर्नका निम्ति अनिवार्य यो प्रक्रिया हो। यसमा कसैले ढिलाइ गर्नु हुँदैन।
5: मध्य प्रदेशको राजनैतिक सत्ता समीकरण फेरि परिवर्तन हुने संकेत देखिएको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ। पार्टीले गठबन्धनभित्र नेपाली कांग्रेस र नेकपा एमाले आफूहरूलाई दबावमा राख्न खोजेको निष्कर्षपछि समर्थन फिर्ता गर्ने निर्णय गरेको नेताले बताउनु भएको छ। नेकपाका नेताहरूले केही बेरमै प्रदेश प्रमुखलाई समर्थन फिर्ताको औपचारिक पत्र बुझाउने तयारी गरेका छन्। केही दिनदेखि मात्र जनता समाजवादी पार्टी नेपाल जनमत पार्टीलाई बाहिर राख्दै कांग्रेस एमाले र नेकपा बीच नयाँ सत्ता गठबन्धन बनेको थियो। तर 4 दिनमै यो समीकरण अस्थिर बनेको छ। समर्थन फिर्तापछि मध्य प्रदेशको राजनैतिक सत्ता समीकरण फेरि परिवर्तन हुने संकेत देखिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशभर पछिल्लो 24 घण्टामा 74 वटा विपद सम्बन्धी घटना भएको जनाएको छ। प्राधिकरणद्वारा जारी बुलेटिन अनुसार ती घटनामा 19 जना घाइते भएका छन्। घटनामा 11 जनाको उद्धार गरिएको छ। 12 जिल्लाको जितपुर सिमरामा गए राती आएको शक्तिशाली हावाहुरीले ठूलो क्षति पुर्याएको छ। नगर प्रमुख राजन पौडेलका अनुसार 45 वटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने केही घरमा आंशिक क्षति पुगेको छ। नगर प्रमुख पौडेलले हावाहुरीपछि त्यस क्षेत्रमा विद्युत सेवा पनि अवरूद्ध भएको बताउनु भएको छ। क्षेत्रमा समेत ठूलो संख्यामा रूख ढलेको जानकारी आएको डिभिजन वन कार्यालय 12 ले जनाएको छ। तर ठूलो क्षति भने नभएको 12 का प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्राले सीआईएनसँग बताउनुभयो।
8: एउटा सेक्टरमा चाहिँ अलिकति आएर 30-35 वटा घरको छानाहरू सामान्य क्षति भएको छ। 2 ठाउँमा बाटो अवरुद्ध भएको छ, त्यो तत्काल हामीले 1 घण्टामा खोलिहाल्यौँ। त्यस्तो व्यापक त्यस्तो त छैन, अलिअलि सामान्य हो, त्यस्तो ठूलो चाहिँ आएको होइन। अलिअलि अब छानाहरू चाहिँ हल्का फुल्का क्षति चाहिँ भएको छ, मानवीय क्षति छैन।
5: हुम्लाको चंखेली गाउँपालिका 5 स्थित डाँफे आधारभूत विद्यालयका बालबालिका सामुदायिक भवनमा पढ्न बाध्य भएका छन्। गत 5 गते जेठ रातिको हावाहुरीसँगै परेको पानीपछि आएको बाढ़ीले विद्यालयको 2 वटा भवन भत्काएपछि सामुदायिक भवनमा पठन पाठन शुरू गरिएको हो। सरकारले बाजुरा र हुम्ला जिल्लाबीच देखिएको सीमा विवादको अध्ययन गर्न उच्च स्तरीय समिति गठन गरेको छ। नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयोजकत्वमा समिति बनाएको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा आज बसेको बैठकले सीमा सम्बन्धी प्राविधिक अध्ययन गरी प्रतिवेदन पेश गर्ने निर्णय गरेको जनाएको छ। समितिमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, कानून मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश सरकारका प्रतिनिधि सदस्य रहनेछन्। नापी विभागका निर्देशकलाई सदस्य सचिवको जिम्मेवारी दिएको छ। त्यहाँको वर्तमान अवस्थाबारे सीआईएमसँग कुरा गर्दै बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले भन्नुभयो,
2: अब त्यो अस्तिका दोषीहरूलाई त्यो कुटपिट गर्नेहरूलाई कारवाही भएन भनेर अल्टिमेटम देखौ त्यो 24 घण्टाको अनि उहाँहरूले अब 48-50 घण्टापछि फेरि किन नभएको त भनेर कुर्दा कुर्दा धेरै कुर्यो, अब हामी चुप्ला हुँदैनौ भनेर बन्द गर्नुभएको। उच्च स्तरीय समिति गठन भयो होइन, धेरै काम आज भइसक्यो, अनि समितिले कति दिन भन्ने केही त्यस्तो आधिकारिक आएको छैन, समिति गठन भएको छ भन्ने छ। अब उसलाई त भूमि व्यवस्था मन्त्रालयले पत्र देला अनि त्यो पत्रमा कति अवधि भनेर खोलेर दिन्छ।
5: केही दिनदेखि बाजुरा र हुम्लाको सीमा क्षेत्रमा अस्थायी प्रहरी चौकी निर्माणको विषयलाई लिएर दुई जिल्लाका स्थानीय बीच झडप भएपछि सरकारले अध्यागमन समिति गठन गरेको हो। साझा खबरमा अब विदेशका खबर। रूसले युक्रेनमाथि ठूलो हवाई आक्रमण गरेको छ। सयौं ड्रोन र दर्जनौं क्षेपास्त्र प्रहार गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। आज बिहानसम्म जारी आक्रमणमा किव तथा आसपासका क्षेत्रमा कम्तीमा 4 जनाको मृत्यु भएको छ भने 38 जना घाइते भएका छन्। अब खेल खबर। नयाँ विश्व वरियतामा नेपालको राष्ट्रिय महिला भलिबल टोली को उल्लेखनीय सुधार भएको छ। अन्तर्राष्ट्रिय भलिबल महासंघ एफआईभीपीले सार्वजनिक गरेको वरियतामा 58 स्थान हासिल गरेको हो।
0: सन्तोषी रावल। सल्यानको प्रसिद्ध शक्तिपीठ सिद्ध कुमाक मन्दिर बाँकेमा स्थापना भएसँगै पहाड़को आस्था तराईसँग जोड़िँदै
9: बाँकेको राप्ती सोनारी गाउँपालिका 4 पर्सनामा अहिले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको सिद्धकुमाखी
0: बाँकेको राप्ती सोनारी गाउँपालिका 4 पर्सनामा अहिले धार्मिक आस्थाको केन्द्र बन्दै रिपोर्टसँगै सम्वाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
11: रामी दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
12: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
13: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
10: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
13: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
10: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
11: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
9: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: त तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाँकेको राप्ती सोनारी गाउँपालिका चार प्रसोधा अहिले धार्मिक आस्था र सांस्कृतिक पहिचानको केन्द्रको रूपमा विकास हुन थालेको छ। सल्यानको कुमाख लेक स्थित सल्यानको प्रसिद्ध शक्तिपीठ सिद्ध कुमाख मन्दिरको शाखा त्यहाँ स्थापना भएसँगै पहाड़ी जिल्लाको आस्था तराईसँग जोड़िन थालेको छ।
15: बाँकेको राप्ती सोनारी गाउँपालिका चार पर्सोनामा अहिले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको सिद्धकुमाखी मन्दिर निर्माणको काम अघि बढ़िरहेको छ। सल्यान जिल्लाको कुमाख लेखमा अवस्थित प्रसिद्ध शक्तिपीठ सिद्धकुमाख मन्दिरको शाखाका रूपमा यहाँ मन्दिर स्थापना गर्न लागि मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दशरथ चन्द बताउनुहुन्छ।
16: सिद्धकुमाखी मन्दिर भनेको सल्यानको कुमाख गाउँपालिकाको कुमाख लेकको डाँडामा अवस्थित सिद्ध बाबा बस्ने ठाउँलाई हामीले सिद्धकुमाखी भन्ने गरेका थियौं र जसरी सल्यानबाट यहाँ बसाइसराई गरेर आउनुहुने सल्याने रुकमेले जाजरकोटी छिमेक जिल्लाहरूका जो व्यक्तिहरूले सिद्धकुमाखको विषयमा उहाँहरूले जानकार हुनुहुन्थ्यो यहाँ आइसकेपछि त्यहाँ जान त्यति सम्भव नभएको हुँदा त्यो सहजताको लागि हामीले सिद्धकुमाखी मन्दिरको शाखाको रूपमा हामीले राप्ती सोनारी गाउँपालिका वडा नम्बर चार पर्सौनामा हामीले स्थापना गरेका छौ।
15: मन्दिर निर्माण भइरहेको स्थान करिब 20 वर्षदेखि सिद्धकुमाखी मन्दिरको नाममा चिनिँदै आएको थियो। चार वर्ष अघि औपचारिक रूपमा दर्ता प्रक्रिया अघि बढ़ाएर सिद्धकुमाखी मन्दिरका रूपमा विकास गर्ने काम शुरू गरिएको छ। अहिले मन्दिर परिसरमा जमिन सम्याउने, तारबार गर्ने लगायतका पूर्वाधार निर्माणका काम भइरहेका छन्।
16: 2 बिघा 4 कट्ठा जग्गा हो हामीले यो प्रमाणित गरेको जग्गा, त्यही जग्गाभित्रै भवन पनि छ। त्यसपछि हामीले निर्माण गरेको त अब यो पहाड भयो, अब यो पुरै जंगलै जस्तै थियो, खाल्डा खोल्ने थियो, खोला थियो, यसलाई पुरेर चाहिँ हामीले यो काम शुरू गर्दैछौँ।
15: सल्यानबाट 2040 सालमा बाँके बसाई सर्नुभएका केशलाल केसीका अनुसार पहिले उहाँको परिवार पुर्खाले सल्यानसम्म पुगेर पूजा गर्ने परम्परा थियो, तर अहिले उमेर र दूरीका कारण त्यो सम्भव नहुँदा स्थानीय स्तरमै मन्दिर स्थापना हुनुले सहज बनाएको उहाँ बताउनुहुन्छ।
17: जहाँसम्म थाहा छ यो उमाकी देउताको हाम्रा बाजे बुवाहरूले पूज्ने पनि गर्नुहुन्थ्यो। गाई जसले गाई पालेको छ त्यसले यो कुमाकी देउताहरू असारको महिना मसुरको महिना पूज्ने दुईपल्ट पूज्ने गर्ने चलन थियो। अब आजभोलि के भयो भने चाहिँ मान्छेले गाई पनि पाल्न छोडे र यसको महत्व पनि अब जो पुराना मान्छे छन् तिनलाई मात्रै थाहा छ, न यो देउताको थाहा नाम थाहा छ यो अहिलेको पछाडिको पिँढीलाई, न त गाई पालेको छ घरमा कसैले पनि। त्यसलाई संरक्षण गर्नको लागि अब यहाँबाट त्यहाँ सल्यान जानु त त्यहाँ गएर पुज्नुभन्दा त यहाँ ल्याएपछि त अब त्यो प्रति आस्था भएका व्यक्तिहरू त धेरै छन्।
15: मन्दिरको क्षेत्रफल करिब 2 बिघा 4 कट्ठा रहेको छ। राप्ती सुनारी, कोहलपुर र खजुरा लगायत स्थानीय तहको सहयोगमा निर्माण कार्य अघि बढ़ाइएको छ। रूकुमबाट आउनुभएका खेमबहादुर मल्ल र सुर्खेतबाट आउनुभएकी चण्डा सार्कीले पनि घर नजिकै मन्दिर बन्ने भएपछि खुशी व्यक्त गर्नुभयो।
18: 2046 सालमा भन्दा पहिला पनि हामी सिद्धकुमाखीलाई मान्थ्यौं, पहाडमा हुँदा पनि रूकुमा हुँदा पनि सल्यानतिर आउने यताउता जाने गर्थ्यौं, मान्थ्यौं र हामीले गाईको धार दुधको धार चढाउने सिद्धकुमाखीलाई मान्ने मान्यता गरी आएका हौं र अहिले हामी आएको यहाँ 35-36 वर्ष भइसक्यो। मनोकामना पूरा होस् भनेर हामीले कुनै वरदान माग्दा कुनै सोचेको पूरा हुन्छ भन्ने हिसाबले हामीले यहाँ नै गर्ने ठिक लागेको हुनाले हामी यहाँ ल्याएको।
19: मेलाको लागि राम्रो छ, यहाँतिर दशैंमा लाग्छ मेला त यहाँ।
15: यो मन्दिर केवल धार्मिक संरचना मात्र नभई बसाईसराईसँगै टुट्दै गएको संस्कार र परम्परालाई पुनः जोड्ने प्रयासका रूपमा हेरिएको छ। पहाड़ी जिल्लाबाट तराई झरेर बसेका समुदायलाई आफ्नै धार्मिक परम्परा र पहिचानसँग जोड़ी राख्न यो शाखा स्थापना गरिएको हो। सल्यान, रूकुम, जाजरकोट लगायतका जिल्लामा पूजिँदै आएको सिद्धकुमाख बाबाको आस्था अब बाँकेमै पनि विस्तार भएको छ। निशु जोशी, सीआईएन, कृष्ण सारे फिल्म, नेपालगंज, बाँके।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। गर्मीका कारण हुने स्वास्थ्य समस्याबाट बस्न पानी र झोलिलो पदार्थ बढ़ी खानुपर्ने,
3: पसिना जाँदाखेरि खालि पानी मात्रै लस हुँदैन, त्यहाँ चाहिँ के हुन्छ त हाम्रो शरीरको लवणहरू पनि के हुन्छ त खेर जान्छ पसिना सँगसँगै। सो खालि सादा पानी पिएर हुँदैन, त्यस्तो बेलामा हामीले के गर्नुपर्छ भने बच्चाहरूलाई जीवनजल पानी दियो भने राम्रो।
0: डाक्टरको सुझाव सहितको हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
20: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानीसोर जमल र ओम अस्पतालमा।
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
20: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक कामन एक, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको, 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
21: नमस्कार, म सुशीला। संवाद श्रृंखला हाम्रो पालोमा तपाईँलाई स्वागत छ। आज हामी हाम्रो पालोको 303 खण्डमा छौं। जल तथा मौसम विज्ञान विभागले हिजो एक विशेष बुलेटिन जारी गर्दै तराईमा हिजो आज र भोलिसम्म तातो हावा अर्थात लू चल्न सक्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। गर्मी मौसममा मानिसको स्वास्थ्यमा कस्ता खालका समस्या देखा पर्लान् अनि त्यसबाट बच्नका लागि कस्तो उपाय अपनाउन सक्छौ, आज हामी हाम्रो पालोमा यही विषयमा कुराकानी गर्दैछौ। कुराकानीको लागि आज हामीसँग हुनुहुन्छ वरिष्ठ फिजिसियन डाक्टर रोशन झा। तराईमा अबको केही दिन अत्यधिक गर्मी हुने भनेर मौसम पूर्वानुमान महाशाखाले भनेको छ। अत्यधिक गर्मीका समयमा मानिसको स्वास्थ्यमा देखा पर्न सक्ने समस्याहरू चाहिँ के हुन सक्छन्?
3: एकदम धेरै गर्मी छ र त्यस्तो गर्मीको अवस्थामा पनि बाहिरी आउटडोर कामहरू बढी गर्यो, पसिना धेरै गयो भने डिहाइड्रेटेड भएर मान्छेहरूको किडनी काम नगर्ने, कलेजो चाहिँ फेलियरमा जाने, कार्डियोजेनिक सक हुने, फेन्ट हुने, यस्ता समस्याहरू एकदम बढी हामीले भेटिरहन्छौँ।
21: खास यस्तो समस्या चाहिँ के कारणले हुने गर्छ?
3: तातो वातावरण छ र ह्युमिड छ भने कुनै व्यक्ति त्यस्तो अवस्थामा आउटडोरमा काम गरिरहेछ, भनौँ गर्मीमा काम गरिरहेछ, त्यो गर्मीमा बाहिरी काम गर्दाखेरि पसिना धेरै जान्छ, त्यसले गर्दाखेरि व्यक्तिको के हुन्छ भने मासुहरू फर्किने, पिरौला फर्किने, यी समस्याहरू आउँछ, चक्कर लाग्ने, पसिना धेरै गएपछि मान्छेलाई प्यास बढी लाग्ने, होइन त्यो चाहिँ यदि भनौँ न हामीले हाइड्रेसन मेन्टेन गरेनौँ भने मान्छेलाई चक्कर लागेर कतिपय बेहोस हुने पनि हुन्छ।
21: गर्मीका कारण भएका स्वास्थ्य समस्यामा तत्कालै गर्नुपर्ने कामहरू चाहिँ के छन् त्यस्तो अवस्थामा?
3: त्यो अवस्थामा हामीले आफूलाई तातोबाट जोगाएनौ, त्यस्तोमा काम गरिराख्यो भने त्यो पछि हिट एक्जसन स्टेज भन्छ।
21: त्यो भनेको चाहिँ के हो?
3: त्यो भनेको के हो भने पसिना धेरै आएर शरीरभित्र पानीको मात्रा कम भइदिने, टाउकोमा चाहिँ रगतको सञ्चारहरू कम हुने, मुटुको चाल बढेर आउने, व्यक्तिलाई चाहिँ तपाईँको चक्कर लाग्ने, सो यी समस्याहरू चाहिँ बढी देखिन्छ। यदि त्यस्तो अवस्थामा पनि हामीले उहाँलाई चिसो ठाउँ प्रदान गरेनौँ, यी त्यस्तै गर्मी भएकै ठाउँमा काम गर्नुभयो भने त्यही पछि नै हुने हो कि त हिट स्ट्रोक भन्छ।
21: हजुर, यहाँले भन्नुभएको हिट स्ट्रोक गर्मीका समयमा तराईमा प्राय जसो हिट स्ट्रोक भयो रे भन्ने खालका खबरहरू चाहिँ बाहिरिरहेका हुन्छन्। हिट स्ट्रोक भनेको के हो र यसबाट बच्न सक्ने उपायहरू चाहिँ के छन्? कस्तो खालको उपाय अपनाउनु पर्छ हामीले?
3: हिट स्ट्रोक भनेको तपाईँको एकदमै यसको चाहिँ भनौँ जटिल रूप भन्छ, जसमा चाहिँ मान्छेको के हुन्छ भने पसिना आउन पनि छोड्छ, मुटुले चाहिँ पर्फ्युजन जुन भनौँ अब त्यो हाम्रो रगतको सञ्चार प्रक्रिया नै अवरुद्ध भए जस्तो हुन्छ, जसले गर्दाखेरि तपाईँको ब्रेनमा पनि कम हुने, मुटुको फङ्सन कम हुने, किडनी मृगौला ड्यामेज हुने, होइन मान्छे बिहोस भएर लड्ने, इन्फेक्सन छैन केही छैन तर ज्वरो 102-103 जस्तो तातो जिउ पुरै बाहिर आउने, यी समस्याहरू के देखिन्छ भने तापक्रमको कारणले जुन इन्भाइरोमेन्टल टेम्परेचर बाहिरी हामीले तापक्रमको कारणले यस्तो अवस्था आउन सक्छ। 38 डिग्री सेन्टिग्रेड भन्दा यदि बाहिरी टेम्परेचर बढ्यो भने हाम्रो शरीरको लागि अनुकूल नहुने रहेछ। 40, 41, 42, 43 पुग्ने भने त अनुमान गरिएको छ नि, तब 40 डिग्री सेन्टिग्रेड भन्दा बढी टेम्परेचर यदि बाहिरी छ भने त्यस्तोमा निस्किनु हुँदैन। त्यस्तोमा चाहिँ अलि हामी चाहिँ सेड भएकै ठाउँमा घरभित्रै बस्नुपर्छ, अलिकति पातलो खालको कपडाहरू लाउनु पर्छ, लुज फिटिङ कपडाहरू लाउनु पर्छ, पानी हाइड्रेसनहरू मेन्टेन गर्नुपर्छ।
21: जस्तो अहिले तराईमा केही समय अत्यधिक गर्मी हुने भनिरहँदाखेरि कतिपय घाममा निस्केर काम गरिनु भएको हुन्छ, त्यसले पनि स्वास्थ्यमा असर पार्छ नि पक्कै पनि। यस्तो बेलामा चाहिँ के गर्ने के नगर्ने छोटकरीमा भनिदिनुहोस्।
3: गर्मीमा अब एकदमै गर्मी छ, 40-42 डिग्री टेम्परेचर छ बाहिर, अनि त्यही बेला म आजै यो काम सकाउँछु भन्यो भने त्यो मूर्खता हो, किनभने शरीरलाई असर गरिरहेको हुन्छ। तपाईँको 2 घण्टाले गर्दा मृगौला ड्यामेज हुन सक्छ, तपाईँ फेन्ट हुन सक्नुहुन्छ, तपाईँलाई हिट स्ट्रोक हुन सक्छ, तपाईँलाई तुरन्त आइसीयूमा भर्ना गर्नुपर्ने हुन सक्छ। त्यो ज्ञान चाहिँ हुनुपर्छ र त्यो ज्ञान हामीले दिन सक्नुपर्छ। गर्मीको बेला चाहिँ आउटडोर वर्कहरू चाहिँ सक्दो नगर्ने, बाहिरी कामकाजहरू नगर्ने, भित्री कामकाज गर्ने, आफूलाई चाहिँ चिसो बनाएर राख्ने, एसी छ भने धेरै राम्रो, फ्यान छ भने राम्रो। अब सबैसँग त एसी हुँदैन, सो चाहिँ हामीले छहारी भएको सेड भएको ठाउँमा घरभित्रै बस्यो भने हामीलाई चाहिँ के हुन्छ, गर्मी हुँदैन। अर्को चाहिँ पानीको मात्रा अत्याधिक, पानी चाहिँ धेरै खाइयो भने तपाईँको जति ह्युमिड इन्भाइरोमेन्ट भए पनि, जति स्वेटिङ भए पनि पानीको मात्रा शरीरमा कम हुँदैन।
21: गर्मीका बेलामा प्राय जसो डाक्टरहरूले पानी खान सुझाव दिनुहुन्छ, अत्यधिक पानी खाने, सकेसम्म धेरै पानी खाने, झोलिलो खाने भनेर भनिरहँदाखेरि पानीमा पनि कस्तो खालको पानी चाहिँ स्वास्थ्यको लागि एकदमै धेरै उपयुक्त हुन्छ, जस्तो सादा पानी, जीवनजल पानी अथवा फलफूलको रसहरू, झोलिलो कुराहरू?
3: एउटा कुरा के बुझ्नुहोस् भने सबभन्दा राम्रो भनेको के हो भने फूड बेस्ड फ्लुइड भन्छ। फूड बेस्ड फ्लुइड भनेको जस्तो हामीले दालको पानी भन्छौ, भेजिटेबल सुप भन्छौ, होइन, तरकारीहरूको जुन रस हुन्छ त्यो भन्छौ, यो भात पकाउँदाखेरिको मार भन्छौ, यिनीहरू भनेको हाम्रो शरीरको लागि सबभन्दा फाइदाजनक हो। अर्को भनेको जीवनजल, नामै जीवनजल, ओरल रिहाइड्रेसन सल्युसन जुन भन्छौ, ओआरएस, त्यो भनेको सबभन्दा बेस्ट हो। किनभने पसिना जाँदाखेरि खालि पानी मात्रै लस हुँदैन, त्यहाँ चाहिँ के हुन्छ त हाम्रो शरीरको लवणहरू पनि के हुन्छ त खेर जान्छ पसिना सँगसँगै। सो खालि सादा पानी पिएर हुँदैन, त्यस्तो बेलामा हामीले के गर्नुपर्छ भने बच्चाहरूलाई जीवनजल पानी दियो भने राम्रो।
21: मौसमी विपद वा अन्य कुनै कारणले बाल बालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा वा गुनासा भए तपाईँले हामीलाई हाम्रो पैसा नलाग्ने फोन नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आगामी हप्ता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति, अब तपाईँको पालो।
0: प्रतिपक्षी दलहरूले प्रतिनिधि सभा बैठक सहज रूपमा सञ्चालन गर्न प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने अडान राखेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले महाधिवेशनको कार्यतालिका स्वीकृत गरेर सार्वजनिक गरेको छ। नेपाली कांग्रेसभित्र पार्टी सदस्यता अध्यावधिको विषय पेचिलो बन्दै गएको छ। मध्य प्रदेशको राजनैतिक सत्ता समीकरण फेरि परिवर्तन हुने संकेत देखिएको छ। सरकारले बाजुरा र हुम्ला जिल्लाबीच देखिएको सीमा विवादको अध्ययन गर्न उच्च स्तरीय समिति गठन गरेको छ र रूसले युक्रेनमाथि ठूलो हवाई आक्रमण गरेको छ। हवस्त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 11 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई भने म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: उच्च गति, भरपर्दो कनेक्टिविटी र बलियो नेटवर्क द्वारा संचालित सीमलेस ब्राउजिंग र स्ट्रीमिंग का लागि डिश होम इंटरनेट अत्याधुनिक प्रविधि को नेपाल मा पहिलो पटक वर्ल्ड क्लास इंटरटेनमेंट को IPTV सेवा प्रदान करने डिश होम इंटरनेट नेपाल को एकमात्र नेक्स्ट जेनरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
2: स्ट्रङ ढंगले चाहिँ यहाँहरूले आवाज उठाउनु पर्यो।
3: के तपाईँको सुझाव विचारले पनि कानून निर्माण प्रक्रियामा सहयोग पुर्याउँछ?
4: हो, सक्छ। जनताको आवाज संसदसम्म पुग्छ, कानून निर्माण प्रक्रियामा जोडिन्छ।
2: यो संसदमा समितिमा छलफल गर्ने वातावरणको लागि हामी प्रेसर क्रिएट गर्छौ।
3: सरकारबाट प्रस्तुत विधेयकमा तपाईँको विचार, तपाईँको सुझाव र सरकार बारे सांसद अनि विज्ञ संघको छलफल पछि निष्कर्ष
5: हाम्रा उपलब्धिहरूलाई जनताको बीचमा चाहिँ स्थापित गर्ने कुरामा चाहिँ तपाईँहरू सक्नुहुन्छ, सक्नु पर्छ। फेरि
6: प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भयो।
4: अनि संसदीय समिति हुँदै संसदले पारित गर्नेछ विधेयक र समेटिनेछन् तपाईँका सवालहरू।
7: हाम्रा दुःखमे त सरकारी खेती गरिसकेर पानी पिग्रला, अखन त यही हाम्रो खेती र पानी।
3: संसदका काम कारवाहीसँग जनता
8: रेडियो बिहानी समय संकेत यति बेला बेलुकीको 8 बज्यो।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: गर्मी मौसममा आगोको सानो झिल्कोले पनि ठूलो वन डडेलोको रूप लिन सक्छ। तपाई हाम्रो सानो लापरवाहीले वन वनस्पति र वन्यजन्तु एवं जनधनको ठूलो क्षति हुन सक्छ। त्यसैले भोरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौं। आगोको काम सकिएपछि राम्ररी आगो निभाऊ। सलाई लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू बालबालिकाहरूबाट टाढा र सुरक्षित ठाउँमा राखौं। पेट्रोल डिजेल खाना पकाउने ग्यास र मट्टीतेल जस्ता सजिलै आगोले टिप्ने पदार्थहरू सुरक्षित ठाउँमा राखौं र होसियारीपूर्वक प्रयोग गरौं। चुरोट बेडीका ठुटा राम्ररी निभाएर मात्र फाल्ने गरौं। पानीका मुहान पोखरी आदिको संरक्षण गरौं। आकस्मिक उपयोगको लागि आफ्नो घरमा पानी जम्मा गरेर राखौं। आगलागी भइहालेमा सकेसम्म नियन्त्रण गर्ने कोसिस गरौं। नियन्त्रण गर्न नसकिने अवस्थामा नजिकैको वन कार्यालय तथा स्थानीय प्रशासन, नेपाल प्रहरी तथा नेपाली सेनालाई खबर गरौं। वनमा आगो लगाउनु दण्डनीय अपराध हो, त्यसैले वन डडेलो लाग्ने काम कसैले पनि नगरौं। डिभिजन वन कार्यालय धादिङद्वारा जनहितमा जारी सन्देश।
2: भ्रष्टाचार गम्भीर सामाजिक र आर्थिक अपराध हो। भ्रष्टाचार जन्य क्रियाकलाप रोक्न हामी सबै जिम्मेवार बनौ। कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्ति, संस्था वा निकायले सार्वजनिक खरिद, सार्वजनिक निर्माण, सेवा प्रवाह जस्ता सार्वजनिक कार्यहरू गर्दा शक्ति स्रोत र साधनको दुरूपयोग गरी अनियमितता वा भ्रष्टाचार जन्य क्रियाकलाप गरेको पाइएमा सेवा लिँदा नियमअनुसार लाग्ने दस्तुर बाहेक थप रकम, घुस, रिश्वत माग गरेमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा लिखित जानकारी दिनुहुन वा इमेल आईडी ciaamro@gmail.com जानकारी दिनुहुन अनुरोध छ। साथै सम्पर्क गरी जानकारी गराउनका लागि 98 5 50 72 555 र 057 5216 55 टोल फ्री नम्बर 16 60 57 52 107 वा हटलाइन नम्बर 107 खबर गरिदिनुहुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडा मकनपुर नेपाल।
1: होइन भाउजू, कता जान लागेको हतार हतार गरेर?
3: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न। त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
3: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98 49 24 31 11, 98 49 24 31 11।
4: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
4: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
5: धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470,
4: 98-511-87-882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ।
6: ओम टंकेश्वर इंटरप्राइजेस तपाईको सेवामा सधैं तत्पर।
7: बाबा बाबा म त आज स्कुल जान्न।
8: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नु भयो छोराछोरी दुबै जना स्कुल नजाने रे। मैले तपाईलाई अस्ति नै भनेँ हैन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
6: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
11: पाइप कभर रेनकोट विभिन्न ब्रान्डका छाता
6: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ एमाले चोकबाट छ घर तल
11: काठमाडौँ जाने बाटोपट्टि।
6: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98167045 54
11: 98167045 47।
12: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ବୁଢ଼ୀ ଏର ତ ଲାଉ
1: ଆହା କତି ରାମ୍ରୋ ମଙ୍ଗଳସୂତ୍ର କାହା ବାଟେ ଲାଗ
0: କାହା ବାଟ ହୁନୁନି ମୈଲେ ଦିଦି ବହିନୀ ସୁନସାଦି ଗରଗହନା ଉଦ୍ୟୋଗ ବାଟ ଲାଗ ନି
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ
0: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
2: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ अनुभवी शिक्षकहरू आधुनिक शिक्षण वातावरण नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर सिट सीमित छ आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस् सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान एभरेस्ट इन्टरनेशनल स्कूल जापान उज्जवल भविष्यको बलियो आधार
3: ओ मेज्यू नमस्कार है
4: नमस्कार नमस्कार मेज्यू नमस्कार
3: ल बधाई छ है बिहे गर्न लाग्नु भएछ
4: ल धन्यवाद धन्यवाद मेज्यू अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू जनता गएर छमी नाच्नु पनि पर्छ क्या
3: है मेज्यू म त बिहेमा आउँदिन होला
4: ल मेज्यू मेरो बिहेमा किन नआउने नि
3: किन आउने नि मेज्यू धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन के बिहेमा आउनु र खै
4: ल्या मेज्यू त्यस्तो नि कुरा हुन्छ त धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि मैले पनि जुलाकोट त्यहीँबाट सिलाएको हो नि त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ त्यहीँ किन्ने त्यहीँ सिलाउने केही चिन्तै छैन नि
3: लौ न हो र अनि ठ्याक्कै कहाँ हो नि
4: ल सुन्नुहोस् नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस् फोन नम्बर 9845-55-6656 अनि 9828-049-215 फोन गरेर जानुहोस् है
5: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
6: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
7: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
5: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
7: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
6: किन नि बाबा
7: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
6: हस् बाबा
8: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
9: सम्पर्क मोबाइल 9741-031-429
10: गर्मी मौसममा आगोको सानो झिल्कुले पनि ठूलो वन डढेलोको रूप लिन सक्छ तपाईँ हाम्रो सानो लापरवाहीले वन वनस्पति र वन्यजन्तु एवं जनधनको ठूलो क्षति हुन सक्छ त्यसैले भोरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौ आगोको काम सकिएपछि राम्ररी आगो निभाउ सलाई लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू बालबालिकाहरूबाट टाढा र सुरक्षित ठाउँमा राखौं पेट्रोल डिजेल खाना पकाउने ग्यास र मट्टीतेल जस्ता सजिलै आगोले टिप्ने पदार्थहरू सुरक्षित ठाउँमा राखौं र होसियारीपूर्वक प्रयोग गरौं चुरोट बिँडीका ठुटा राम्ररी निभाएर मात्र फाल्ने गरौं पानीका मुहान पोखरी आदिको संरक्षण गरौं आकस्मिक उपयोगको लागि आफ्नो घरमा पानी जम्मा गरेर राखौं आगलागी भइहालेमा सकेसम्म नियन्त्रण गर्ने कोसिस गरौं नियन्त्रण गर्न नसकिने अवस्थामा नजिकैको वन कार्यालय तथा स्थानीय प्रशासन नेपाल प्रहरी तथा नेपाली सेनालाई खबर गरौं वनमा आगो लगाउनु दण्डनीय अपराध हो त्यसैले वन डडेलो लाग्ने काम कसैले पनि नगरौं नगराउ। डिभिजन वन कार्यालय धादिङद्वारा जनहितमा जारी सन्देश।
9: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
10: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
9: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
10: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
9: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
11: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
10: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चमकिलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
11: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
10: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
11: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98 43 62 86 16 र 98 10 32 33 54।
10: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
12: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र आलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त।
13: भैरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्दी, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
14: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड आलुमिनियम हाउस छँदैछ नि।
15: त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी एल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र एल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
13: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 को कुरा सुन्दिन म।
15: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98 43 0097 437 र 010-590-093 सम्पर्क गर्नु होला नि।
16: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98 43 0057 437।
10: राष्ट्रको लागि बक्सिङ,
15: स्वास्थ्यको लागि बक्सिङ,
10: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
15: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटा तर्फ, ओम शान्ति भवन नजिकै।
10: समय बिहान र बेलुका।
15: थप जानकारीका लागि रेगम श्रेष्ठ, सम्पर्क नम्बर 98 41 65 64 99, 98 41 65 64 99।
10: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त,
17: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: बुढा आज इन्टरभ्यु थियो के भयो त?
2: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि, भोलिबाटै काममा जाने।
1: होइन के भन्छ, कसरी नि?
2: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पास।
1: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर, हामी कहाँ स्कूल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810।

0: 6.9 inch Sanda display, AI powered camera, 3 years warranty sahit, Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath, thap atyadhunik visheshta harule, tapai ko man jitna barambar.
1: Shahid Memorial Hospital Dhading Besima, aba harek din visheshagya sewa.
2: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा सुरु भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू
2: जनरल मेडिसिन सेवा,
1: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
2: बालरोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
2: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
2: भिटामिन डी,
1: भिटामिन बी 12,
2: आइरन प्रोफाइल
1: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण
2: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
2: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
2: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
3: ओहो, हैन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
4: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
3: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
4: रोमन मोबाइल घडी पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
3: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
4: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
3: प्रोप्राइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841-9797-13 र 9813-1915-19।
5: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।

0: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइगो हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 97140031429।
5: होइन आज भोलि मलाई यस्तो के भयो होला, घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ, के गर्ने कहाँ जाने के सोच्नै सकिरहेछ खै।
1: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको, अनुहार पनि मलिनो देख्छु त।
5: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हाड जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिले आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
1: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि, पैथोलॉजी लैब सेवा,
6: आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी

झरना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंक्चर सेवा, पञ्चकर्म सेवा को साथै घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ? हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी। ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि? ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बात, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोड्ने दुखाई, सुनिने, ग्यास्ट्रिक, गानो होला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल्स फिसर फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेशन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511-74102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: hango. Let's go.
1: 6.9 inch ko standard display, AI powered camera, 3 years ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik vishesta haru le tapai ko man jitna barambar.
2: कार्यक्रम को तैयारी तो सबै सकियो. साउन्ड सिस्टम को लागि कहाँ सम्पर्क गर्ने होला?
3: कहाँ हुनुनी सर, हाम्रै दादिङ बिसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि.
4: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ.
3: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ.
4: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस.
5: प्रोपाइटर मर्नेन वाइबा. सम्पर्क मोबाइल नम्बर 98510 97838 र 98032 40723.
6: रेडियो बिहानी 97.6 मेगाहर्ज.

र हजुरहरू सबैका हृदयमा विराजित परब्रह्म परमात्मालाई कोटि कोटि नमन वन्दन गर्दै यस मञ्चको तर्फबाट हजुरहरू सबैलाई प्रेम सहितको न्यानो अभिवादन राधे राधे। भगवानको कथाको आश्रयमा छौं, आज चतुर्थ दिवसमा आइपुगेका छौं। गोदावरीको पावन धारामा, ललितपुर जिल्लाको पावन क्षेत्र यो गोदावरी, जहाँ जसलाई कुम्भ नगरी पनि भनिन्छ, जुन स्थानमा अब आउने 2084 सालमा यहाँ महाकुम्भ हुँदैछ र यो विशेष स्थान, यो पावन स्थान जहाँ भगवानको मोहिनी अवतार जसले अमृतको घडालाई देवताहरू समक्ष प्रदान गर्नुभएको थियो, यहाँ मान्यता रहेको छ कि त्यही घडा, अमृत रूपी घडा यहाँ प्राप्त भयो, त्यो मान्यता अहिले पनि छ र यहाँ कुम्भ स्नान गर्न लाखौंको संख्यामा आउने यो पर्यटकीय, धार्मिक पर्यटकीय नगरी पनि हो। यो पावन क्षेत्रमा, यो पावन धरामा हामी बसेर यो पावन दिनमा कथा सुन्ने अवसर प्राप्त गरेका छौं। दुई वर्ष अगाडि विश्वनाथ धाम बनाउने जो संकल्प थियो आज त्यो पूरा भएको छ। हिजो अक्षय तृतीयामा पूजन कार्य प्रारम्भ भइसकेको छ। आज गणेश चतुर्थी र आद्य शंकराचार्य जयन्ती पनि हो र यो पावन दिनमा हामी कथा सुन्न पाउँदैछौ। सद्गुरुदेव आफ्ना आफ्ना गुरूदेवलाई स्मरण गरेर नमन गर्नुहोला र गुरू कृपाले भगवानसँग जोडिने अवसर मिलेको छ र हरि कृपाले सत्सङ्गमा आइपुग्ने कृपा मिलेको छ। यो कृपा हो, भगवानको कृपा। आउनुहोस् केही क्षण भगवान नाम जाप गरौं, श्री राधा नामलाई पुकारौं। राधा नाम समम नाम, न भूतो न भविष्यति। कृष्ण प्राणधीक नाम, राधेति परमं स्मृतम। राधा नाम समान कुनै नाम छैन रे, है यति शक्तिशाली नाम जुन स्वयं भगवान कृष्ण को प्राण अधीन शक्ति स्वरूपा, जो राधा नाम आफ्नो प्राण भन्दा पनि अधिक प्रिय भगवान श्री कृष्णलाई लाग्छ रे। रा भन्दा हजुर राधा भन्नलाई रा मात्रै सुरु गर्नु भगवान टक्को बिर सुन्नुहुन्छ। जबसम्म राधा पूरा हुँदैन, भगवान यति प्यारो नाम भगवानको निमित्त आउनुहोस्। यो कृष्ण कथा छ, शिव महिमाको चर्चा हुँदैछ, केही क्षण गुन्जेमान गरौं। सबै मिलेर गाउनुहोला है, सबैले गाउनुहोला भगवानको नाम, भगवानलाई नै सम्झेर गाउनुहोला। संसारका व्यक्तिहरूलाई कति याद गरिराख्नुभयो, कतिले पीड़ा दिए, सबले कहाँ शान्ति दिन्छन् र, तर भगवान नाम जहिले पनि शान्ति प्रदायक छ, आनन्द प्रदायक छ। आउनुहोस् केही क्षण, उनै राधा रानीले स्मरण गरौं।

0: श्री राधा कृष्ण भगवान को
1: जय,
0: युगल नाम कीर्तन को
1: जय हो,
0: आज को आनंद को
1: जय हो,
0: श्री भागवत भगवान को
1: जय हो,
0: विश्वनाथ धाम को
1: जय हो,
0: गोदावरी धाम को
1: जय हो।
0: भगवान को कथा को आश्रय में छौ। भगवान नाम सदा सर्वदा लिने वाला, राधा ने कृष्ण ने कृष्ण ने राधा स्वरूप में, राधा कृष्ण स्वरूपां वै कृष्णम राधा स्वरूपिणीम कलात्मानम निकुंजस्थम गुरु रूपम सदा भजे। गुरु समझे राधा ला कृष्ण ला एक रूप में देखनु, इस भाव में भगवान नाम कीर्तन गाई रहनु होला, भगवान नाम उच्चारण करी रहनु होला। प्रेम ले बंदिनु राधे राधे, राधा कृष्ण भगवान को आज को आनंद को भागवत भगवान को। तो यो भावना हाम्रो सबको मनमा आउँछ, भगवानलाई एक पटक भेट्न पाए हुन्थ्यो। यो मनुष्य जीवनमा नै मात्र यो काम सम्भव छ। पशु पक्षी भए दिमागमा यो कुरा आउँदा पनि आउँदैन, प्रश्न नै जागृत हुँदैन कि भगवान भेट्न सकिन्छ कि सकिन्न। हामीले प्राय जसो एउटा के गल्ती गर्छौं रे भने, यो हाम्रो बाहिर देखिएको शरीरलाई नै सबै थोक यही हो भन्ने सम्झिन्छौँ। एकपटक राधे राधे भन्दिनु, यो बाहिरको जो कभर छ यो भन्दा भित्रको जो आत्मा हो त्यो चाहिँ तपाईँ हो। बाहिरको खोल चाहिँ यो धरतीमा मान्छेको जीवन प्राप्त गर्न भगवानले अपर्चुनिटी दिएर पठाइदिएको यो खोल जो छ नि, तपाईँले म भन्नुहुन्छ, म केलाई भन्ने, शरीरलाई कि आत्मालाई? एकपटक राधे राधे भन्दैन, हेर्नुहोस् कस्तो सुन्दर भाव छ। म भन्छौ नि हामी आफूलाई, त्यो म भनेको शरीर हो कि आत्मा हो? दुवै एउटै त होइन कि एउटै हो भन्नुहोस् त? एउटै होइन नि त, एउटै हुन्थ्यो भने त आत्मा त मर्दै मर्दैन त, जन्मिँदा पनि जन्मिन्न, भगवानकै अंश हो, भगवानमै गएर मिल्छ फेरि पछि। त्यो त एउटा खोलभित्र प्रवेश गरिदिएको छ कि यो अपर्चुनिटी हामीलाई प्राप्त छ, भगवानले दिनुभयो कि मान्छेको खोलमा प्रवेश गराइदिनु। र यो कवर मिलेको बेला चाहिँ यो चेतना आयो कि एकपटक भगवानलाई देख्न पाए हुन्थ्यो, भेट्न पाए हुन्थ्यो। तर त्यो माध्यम को बनिन सक्छ? भगवान हजुर हामी भित्रै हुनुहुन्छ, यो होइन कि भगवान भेटिनु भएको छैन, भगवान हुनुहुन्छ। तर भएकै कुरालाई कसैले ऐनामा छर्लङ्ग देखाइदिन सक्ने को हुन सक्छ होला? त्यो हो गुरु। को हुन सक्छ रे हजुर? गुरु। त्यही भएर जीवनमा एउटा गुरु चाहिन्छ। गुरु कस्तो चाहिन्छ? जसले भगवानसँग जोड्न सकोस् त्यस्तो गुरु चाहिन्छ। फेरि गुरु पनि यस्तो होइन, हेर्नु जो हामी विद्यालयमा गुरुकुलमा शिक्षा लिन्छौँ ती सब शिक्षा गुरु हुनुहुन्छ, तर जोसँग हामी दीक्षा लिन्छौँ त्यो दीक्षा गुरु त भगवानसँग जोडिनुहुन्छ है। चाहे जुन भावमा होस्, चाहे हजुरहरू बाबाहरूलाई त सजिलो छ, 8 वर्ष पार हुने बित्तिकै आमा बुवाले सोच्नु थाल्नुहुन्छ कि छोरालाई मन्त्र दीक्षा दिन पर्छ, गायत्री सुनाउनु पर्छ, सबलाई चिन्ता छ। आमाहरू चाहिँ यसबाट छुट्नुहुन्छ, बाबाहरूलाई त जसरी पनि समातेर कपाल खोरेर काँधमा जनेऊ भिराएर जसरी होस् सुन्नै चाहन्न भने पनि कानमा मन्त्र सुनाइदिनुहुन्छ है। तर के गर्ने, त्यति दुःख गरेर सुनाएको पनि मन्त्र जाप गर्न अल्छी लाग्छ कतिलाई, यति दुःखले सुनाएको हुन्छ। तर आमाहरू छुट्नुहुन्छ फेरि, तर पनि आमाहरूको पनि जब विवाह सुसम्पन्न हुन्छ हजुरहरू पनि लक्ष्मी गायत्री जाप गर्नुपर्छ, सबले गर्नुपर्छ, कमसेकम गायत्रीको त आश्रय हुनुहोस्। त्यसपछि माथि चढ्ने भनेको त अरू छँदैछन्, तर शुभारम्भ त गायत्रीबाट हुनुपर्छ हजुर, सुरुवात त त्यहाँबाट हुनै पर्छ। जीवनमा एउटा मन्त्र हुनु पर्यो, एकजना गुरु हुनु पर्यो। र गुरु किन चाहिन्छ भन्ने एउटा दृष्टान्त म हजुरलाई सुनाउँछु है। एक राजा उनकी रानी अत्यन्तै आध्यात्मिक रहेछन्, साह्रै आध्यात्मिक, उनलाई कथा सुन्न पूजा पाठ गर्न भगवानको नाम जाप गर्न ध्यान तप गर्न खूब मन लाग्थ्यो। उनको घरमा एउटा सुगा थियो, त्यो सुगाले बिहान उठ्दा उठ्दै श्लोकहरू वाचन गर्थ्यो, भगवान रामको नाम गाइरहन्थ्यो गाइरहन्थ्यो, राम राम राम गाइरहन्थ्यो। एक दिन रानीको मनमा लाग्यो कि यो चतुर्मासभरि म भगवानको कथा सुन्छु, हाम्रो शहरमा विद्वान गुरुको हुनुहुन्छ उहाँकै मुखबाट सुन्छु। रानीलाई मनमा लाग्यो, राजाले घोषणा गर्नुभयो विद्वान जो हुनुहुन्छ मेरी जो रानी छिन् पत्नी उनलाई भगवानको कथा सुन्ने इच्छा लाग्यो, सत्सङमा चार महिना आनन्दको अवगाहन गर्ने इच्छा जागेको छ आइदिनुहोस् भनेर भन्दा एक वृद्ध सन्तलाई सबैले भनेछन् कि उहाँले खुब मिठो कथा भन्नुहुन्छ, बडो बुझाएर सम्झाएर कथा सुनाउनुहुन्छ, उहाँलाई ल्याउनुहोस्। सबले आग्रह गरे, राजाले ती सन्त महापुरुषलाई ल्याउनु भएछ। त सन्तले कथा भन्नुहुन्थ्यो, अब रानीको बानी के थियो भने त्यो जो सुगा थियो त्यो सुगालाई पनि सँगै राखेर कथा सुनाउनु, राजा रानी त्यो सुगा सँगै बसेर कथा सुन्ने। गुरुदेवले यता कथा भनिसक्नुभयो, कथा भनिसकेपछि अन्तिममा के भन्नुहुन्थ्यो, राम नामले बन्धनबाट छुटाउँछ, राम नामले बन्धनबाट छुटाउँछ, यही भन्नुहुन्थ्यो कथा विश्राम गरेपछि। तर सुगाले चाहिँ के भन्थ्यो, झुट बोल्नुभयो गुरुले झुट बोल्नुभयो। अब पहिलो दिन त के लाग्यो गुरुदेवलाई कि यो सुगाले यतिकै मजाक गर्दैछ, बोल्न जान्दछ त, आज मलाई पहिलोचोटि देख्यो त्यही भएर यसो गर्दैछ। दोस्रो दिन कथा सुनाउनुहुन्छ, त्यही कथा सुनाइसकेपछि गुरुको बानी यही छ स्वभाव, अन्तिममा भन्नुहुन्छ राम नामले बन्धनबाट छुटाउँछ, फेरि सुगा भन्छ झुट बोल्नुभयो गुरुले झुट बोल्नुभयो। अब यो नित्य चल्यो, किन अब त्यो सुगासँग के बहस गर्ने। त सन्तले कथा सुनाउँदै सुनाउँदै जानुभयो, त कथा लगभग पूर्ण पूर्ण हुने बेला दुई चार दिन बाँकी थियो, त उहाँको मनमा एउटा जिज्ञासा लागेछ, कतै किन यो प्रतिदिन यसले झुट बोल्नुभयो भन्छ, मलाई त शरम पनि लागिसक्यो, प्रतिदिन कथा सुनाउँछु अन्तिममा सुगाले भनिदिन्छ कि झुट बोल्नु। तब एक दिन राजा रानी आउनुभन्दा अगाडि सुगा जो पिञ्जडामा थियो जहाँ कथाको स्थानमा त्यहाँ सुगा बसिरह रहेछ, त गुरुले सोध्नु भएछ, बाबु म जहिले पनि कथा सुनाउँछु लगभग अब दुई चार दिन मात्र बाँकी छ चतुर्मास विश्राम हुने समय भइसकेको छ, तर कथा सुनाइसक्दा अन्तिममा म जब भन्छु कि राम नामले बन्धनबाट छुटाउन सक्छ तिमी भन्छौ झुट बोल्नुभयो झुट बोल्नुभयो, किन तिमीलाई यस्तो लाग्छ। तब सुगाले आफ्नो कहानी सुनायो, म वनमा थिएँ यत्र तत्र घुम्दै थिएँ, एक दिन मलाई एक बटुवाले समाते, मलाई लगेर एक व्यक्तिको घरमा बेचिदिए, ती व्यक्तिले मलाई पिरा पिरा खुर्सानी खुवाउँदै केही केही शब्दहरू बोल्न सिकाए, म केही बोल्न जान्ने भएको थिएँ, एक सेठजीले फेरि मलाई किन्नुभयो, त उहाँले लगेर मलाई फलामको पिञ्जडामा बन्द गरेर राख्नुभयो, म केही शब्दहरू बोल्न जान्ने थिएँ त बाटो हिँड्ने व्यक्तिहरूलाई म सबलाई नमस्कार नमस्कार नमस्कार भन्थे, एक सन्तले मलाई मैले नमस्कार भन्दा उहाँलाई मेरो बोली मिठो लागेर मलाई त्यहाँबाट लिएर जानुभयो। त सन्तले मलाई के सिकाउनु भयो, राम नाम सिकाउनु भयो, तिमी प्रतिदिन राम नाम जाप गर भन्नुभयो, मैले राम राम भन्न सिकेँ, मलाई केही श्लोकहरू सिकाउनु भयो, ती श्लोकहरू वाचन गर्न सिकेँ, त यस्तो श्लोकहरू वाचन गरेको राम नाम उच्चारण गरेको देखेर एक दिन मलाई यी रानीले मलाई देखिन् जो राजाकी रानी थिइन्, त तिनले मलाई फेरि त्यहाँबाट लिएर आइन् र सुनको पिञ्जडामा बन्द गरिन्। मैले सुनेको थिएँ राम नामले बन्धनबाट मुक्त गर्छ, मलाई त राम नामले फलामको पिञ्जडाबाट सुनको पिञ्जडामा सार्यो, झन झन दरो राज दरबारमा ल्याएर, त्यही भएर म बार बार भन्छु झुट बोल्नुभयो झुट बोल्नुभयो। तब उहाँले के भन्नुभयो, तिमीले केवल भगवान नाम त जाप गर्यो यति त जानेछौ, श्लोकहरू त वाचन गर्यो, तर तिमीले जीवनमा गुरु बनाउन बिर्सेछौ। तिमीले गुरु बनाएर हेर त, आज मैले तिमीलाई शिष्य बनाए, अब म तिमीलाई उपाय बताउँछु। के उपाय? बन्धन मुक्त हुने उपाय। अहिले म कथा सुनाउन लाग्दा लाग्दै तिमी अचानक बेहोस भएको नाटक गर्नु, रानीले जब खोलेर हेर्छिन् त्यसको मृत्यु भएछ भन्ने भाव आउँछ, तब तिमीलाई लिएर जब जमिनमा अन्तिम संस्कार गर्न लिएर जान्छन् त्यति बेला तिमीले आफ्नो प्राण बचाएर यहाँबाट भाग। अब सुगाले जस्तो भन्नुभयो गुरुदेवले त्यसै गर्यो। रानीले भनिन् जाऊ गएर यसलाई बगैँचामा माटोमा पुरिदेऊ। जब लिएर जान लागे थालीमा बोकेर सुगा उडेर जान लाग्यो, र उड्दा उड्दै के भन्यो, राम नामले बन्धनबाट आज मुक्त गर्यो। तर यो कृपा कसद्वारा प्राप्त भयो? सद्गुरुदेवबाट प्राप्त भयो। यदि गुरु हुनुहुन्थ्यो भने उपाय कसले बताइदिन सक्थ्यो त? ऊ त त्यही बन्दी भएर बस्थ्यो। त्यही भएर जीवनमा ज्ञान मात्रै भएर भएन, गुरु जो बाटो देखाउने पनि त चाहियो। ज्ञान त छ तर बाटो कसरी हिँड्ने थाहा भएन भने अनुभवी व्यक्ति को हुन सक्छ? गुरुदेव। त्यही भएर गुरुको चरण पर्नु, गुरुको आश्रय लिनु, र जीवनमा गुरु पनि सद्गुरु हुनु पर्यो। र सद्गुरुको कृपा भयो भने जीवन त धन्य बन्दछ। हजुर, आज आद्य गुरु शंकराचार्य जयन्ती छ, सद्गुरुको स्त्री चरणको ध्यान गर्छौं, र सद्गुरुलाई बार बार प्रार्थना गर्छौं कि जीवनमा हामीलाई पनि एक एक न एक कोही यस्तो गुरु प्राप्त होस् जसले भगवानसँग भेटाउनलाई मद्दत गर्नुहोस्। हाम्रो जीवनमा भेटिएकै भगवान, हामी भित्रै भएको भगवानलाई देख्न सक्ने सामर्थ्य प्रदान गर्नुहोस्। त्यो धुलै धुलो भएको दर्पणलाई फेरि कञ्चन सफा बनाएर जस्ताको तस्तै देखिन सक्ने सामर्थ्य प्रदान गर्नुहोस्। हिँड्दै गर्दा लर्खराएको अवस्थामा हात पक्रेर फेरि भगवानसँग जोडाउन सक्ने त्यो कृपा प्रदान गर्नुहोस्। बल्ल सद्गुरुदेव भगवानको आजको आनन्दको अनुसार सुन्दर गुरु भजनमा आश्रय लिउ, तत्पश्चात हामी कथामा अगाडि बढ्छौं। आजको कथा पनि भक्त ध्रुवको चरित्र, जहाँ नारदजी जस्तो गुरु प्राप्त हुन्छ जसको कारण 5 वर्षको बालकले 5 महिनामा यो धरतीमा भगवानलाई ल्याउन सामर्थ्य बन्नुहुन्छ, सामर्थ्यवान बन्नुहुन्छ। हामी पनि प्रार्थना गरौं कि प्रभु हामीलाई पनि त्यस्तै सद्गुरुको कृपा हामीलाई प्राप्त होस् भन्ने। परम विद्वान आचार्य श्री खेमराज केशव शरण गुरुदेवको रचनामा आधारित यो सुन्दर गुरु भजन छ, यसको आश्रय लिन्छौ, तत्पश्चात कथामा प्रवेश गर्छ। सद्गुरुदेव भगवानको